0: हजुर दान गरौं।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
3: फुकै खाए सारै मिठो पकाए त ट्वाकै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
4: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
2: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
3: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
6: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।

0: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्झी।
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
2: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
3: एक सय 103.8 अन्तर्मनको आवाज।

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
8: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
9: सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्णत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्दकालमा बाल सैन्यको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनको मानवाधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले भनेको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको मागमा भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्चले सेनामा समायोजन हुन नसकेका व्यक्तिहरूलाई सरकारी दस्तावेजमा अयोग्य र बहिर्गमित शब्द प्रयोग नगर्न पनि परमादेश गरेको छ। सशस्त्र द्वन्द्वमा समावेश बाल सैनिकहरूलाई सरकारले दिएको आर्थिक राहत पर्याप्त नभएको पनि सर्वोच्चले जनाएको खबर कान्तिपुरले लेखेको छ। यस्तै हिजै नै सर्वोच्च अदालतले कर्मचारी संगठन खारेजीको आदेशलाई अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको छ। कर्मचारी संगठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खुल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको हो। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
10: भारत भ्रमण सम्पन्न गरेको केही दिनमै परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। भोलिदेखि असार 3 गतेसम्म हुने परराष्ट्र मन्त्री खनालको चीन भ्रमणलाई नेपाल चीन सम्बन्धको भविष्य, बीआरआई कार्यान्वयन, कनेक्टिभिटी, व्यापार घाटा न्यूनीकरण र चीनको बढ़दो चासोबीच नेपालको सन्तुलित कूटनीतिक रणनीतिको महत्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको क्रममा मन्त्री खनालले चिनिया विदेश मन्त्री वाङ यी र चिनिया कम्युनिष्ट पार्टी सीपीसीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपालले हालै भारतसँग सम्बन्ध सुधार र आर्थिक सहकार्यलाई प्राथमिकता दिएको सन्देश दिएपछि चीनले पनि नेपालको विदेश नीतिको दिशालाई नजिकबाट नियालिरहेको छ। यही पृष्ठभूमिमा हुन लागेको भ्रमणको प्रमुख उद्देश्य बेजिङलाई नेपाल कुनै एक शक्ति केन्द्रतर्फ नढल्किएको र सन्तुलित कूटनीति नै सरकारको मूल नीति भएको चीनसामु विश्वास दिलाउनु रहेको विश्लेषण गरिएको छ।
9: नेपाल सरकारले कार्यान्वयनको निर्णय गरेसँगै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खोलेको छ। उल्लेखित सार्वजनिक जग्गा तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ़ने भएको छ। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा गठित उक्त आयोगले काठमाडौँ महानगरका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा पुगेको ठहर गर्दै फिर्ता गर्न र दोषीमाथि कार्यवाही गर्न समेत सिफारिश गरेको थियो। त्यही सिफारिश कार्यान्वयन गर्ने हिजोको मन्त्री परिषद बैठकले निर्णय गरेको हो। यसैबीच भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले हिजो नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको खबर गोर्खा पत्रले लेखेको छ।
10: खाद्यान्न बिक्रीका लागि एक समय बस्ती आसपास गल्ला मण्डी हुन्थे। सिजन अनुसार उब्जाएका खाद्यान्न लगेर सर्वसाधारणले मण्डी अर्थात भण्डारमा बिक्री गर्थे। ग्रामीण क्षेत्रमा बजार विस्तार नभएका बेला यस्ता मण्डी व्यापारिक केन्द्र रहेका थिए। खाद्यान्न र वस्तु विनिमय गर्ने भएका कारण बाह्रै महिना चहल पहल हुन्थ्यो। शहरीकरणसँगै गाउँघरमा व्यापारिक केन्द्र बने, किनबेचको परम्परा बदलियो, जसले गर्दा ग्रामीण क्षेत्रबाट यस्ता गल्ला मण्डी हराउन थालेका छन्। पहिलेका गल्ला मण्डी अहिले आधुनिक बजारमा परिणत भइसकेका छन्। घरमै पुग्ने कतिपय व्यापारीहरूले तौलमा समेत किसानलाई ठग्ने गरेको गुनासो बढ़ेको छ। गल्ला भण्डारमा तत्काल वा निश्चित समयभित्र भुक्तानी पाइने ग्यारेन्टी हुन्थ्यो, तर अहिले उधारोमा अन्न उठाएर व्यापारी बेपत्ता हुने जोखिम उत्तिकै बढ़ेको पनि किसानहरू गुनासो गर्छन्। पहिला जस्तो गल्ला व्यवसाय नहुँदा व्यवसायलाई जीविकोपार्जन गर्नै धौधौ हुन थालेको कपिलवस्तु दुई रमतहलामा का श्याम ट्रेडर्स सञ्चालन गरिरहेका गल्ला व्यवसायी पुजारी गुप्ताले बताउनु भएको छ। गल्ला भण्डार हराउनुको एउटा कारण मधेसमा पछिल्लो समय खाद्यान्न उत्पादनमा आएको गिरावट हो। देशको अन्न भण्डार भनिने मधेसका खेत पलटिङले चिराचिरा रहेका छन्, जसका कारण उत्पादकत्व दिनानुदिन घट्दो छ। फेरि यो गल्ला व्यापार मण्डी जति बने आधुनिक बजार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
9: काया कैरनमा विश्वकप फुटबल र सामूहिक रूपमा खेल हेर्ने संस्कृतिको विषयमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
12: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
13: त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ? योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
14: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउने आदेश, परराष्ट्र मन्त्री खनाल भोलिदेखि चीन भ्रमणमा जाँदै रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं।
10: अब बाँकी खबर। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप बीडब्ल्यूजीले दक्षिण सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको कार्य शुरू गरेको छ। बीडब्ल्यूजीका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्मै खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 वटा सीमा स्तम्भको मरमत गरिसकेको छ भने 22 वटाको पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 वटाको मरमत र 16 वटाको पुनर्निर्माण गरेका छन्। सीमा तथा 10 गजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। संयुक्त सीमा कार्य समूहले जिल्लाको 65 किलोमिटर सीमा क्षेत्र 10 गजामा देखिएका समस्याको समाधान गरिसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यसैबीच नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली हिजो बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले होहल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ नै लखेटेका हुन्। नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीलाई आफ्नै भूमिमा फर्कन भन्दै फर्काएको दृश्य सामाजिक सञ्जालमा देखिन्छ। नदी नारायणी नदीमा निर्माण हुन लागेको तटबन्धको काम रोक्न एसएसबी यसअघि जेठ 17 नेपाली भूमिमा प्रवेश गरेका थिए। हिजो बिहान पुनः भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखिएपछि खेतमा काम गरिरहेका स्थानीय बासिन्दाले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै आपत्ति जनाएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मीबीच केही समय सामान्य विवाद समेत भएको थियो। स्थानीयको प्रतिवादपछि भारतीय सुरक्षाकर्मी आफ्नो भूमितर्फ फर्किएका थिए। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनैतिक रूपमा सरकारले आवश्यक कदम चाल्ने बताउनु भएको छ।
9: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा चित्त नबुझाएर 33,851 विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। शिक्षक र बोर्डको लापरवाहीका कारण 5% भन्दा बढ़ी विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको छ। विद्यार्थीले 500 शुल्क बुझाएर पुनर्योगका लागि अनलाइन आवेदन दिएका थिए। नतिजामा सुधार भएका विद्यार्थी मध्ये धेरैको उत्तर पुस्तिकामा शिक्षकले प्राप्ताङ्क जोड्न नै गड़बड़ गरेको पाइएको छ। उत्तर पुस्तिकाभित्र विद्यार्थीको प्राप्ताङ्क शिक्षकहरूले जोड्न छुटाएको पाइयो। इन्ट्री गर्दा 70 अंक ल्याउने विद्यार्थीको अंक 7 मात्र इन्ट्री भएका जस्ता केस पनि भेटिए। परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, उत्तर पुस्तिकाभित्र 68 अंक प्राप्त गरेको भए पनि जोड्न छुटाएर वा त्रुटि गरेर 32 मात्र दिएको पनि भेटिएको पुनर्योगमा सहभागी एक कर्मचारीले बताएका छन्। कतिपय विद्यार्थीले अंक प्राप्त गरेको भए पनि इन्ट्री गर्दा 0 कायम भएर नतिजामा एनजी पनि आएको थियो। यस वर्ष विद्यालयमा उत्तर पुस्तिका परीक्षण गरेका कारण नतिजामा आशंका गर्दै आवेदन दिने विद्यार्थीको संख्या बढ़ेको थियो। गएको वर्ष 27,317 जनाले पुनर्योगका लागि आवेदन दिएकामा यस वर्ष झण्डै 34,000 आवेदन दिएका थिए। यस पटक पनि त्रुटि संख्या वृद्धि भएको परीक्षा नियन्त्रक अधिकारीले जनाउनुभयो। अघिल्ला वर्षहरूमा 3-4% नतिजामा त्रुटि भेटिने गरेको थियो। बिहिबार 80 31,516 जना विद्यार्थीको पुनर्योगको नतिजा आएको छ, जसमा 1,810 जनाको नतिजामा परिवर्तन आएको छ। अर्थात 5.73% विद्यार्थीको पुनर्योगमा नतिजा परिवर्तन भएर आएको खबर कान्तिपुरले लेखेको छ।
10: विश्वकप फुटबलका धेरै खेलहरू रातीको समयमा हुने भएकोले सार्वजनिक ठाउँमा ठूलो पर्दा राखेर सामूहिक रूपमा खेल हेर्ने भीड़ बढ़न थालेको छ। खेलप्रेमीहरूका लागि यस्तो व्यवस्था उत्साहको विषय भए पनि सुरक्षा चुनौतीहरू पनि देखिन थालेका छन्। रातीको समयमा ठूलो संख्यामा मानिस भेला हुँदा भीड़ व्यवस्थापन, पार्किङको अव्यवस्था, झैझगड़ा तथा चोरीका घटना हुन सक्छ। त्यस्तै अत्यधिक आवाज, जाँडरक्सी खाने तथा सार्वजनिक ठाउँको अनुशासन कायम राख्नु पनि चुनौतीपूर्ण बन्न सक्छ। काठमाडौँसहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा खेल प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। थप जानकारी विकास चापागाईबाट।
15: काठमाडौँको ताहाचल बस्ने साइरस श्रेष्ठसँग 20 वर्ष अघि सन् 2006 विश्वकप फुटबल हेरेको अनुभव छ। त्यसबेला टेलिभिजनमा एन्टिनाको प्रयोग गरी हेरिने विश्वकप फुटबल अहिले प्रविधिको विकाससँगै सबैको पहुँचमा पुगेको छ, तर पनि केही चुनौती रहेको उहाँ बताउनुहुन्छ।
16: फरक क्वालिटी वाइज त अब पहिला हेर्दाखेरि ब्ल्याक एण्ड व्हाइटमा हेर्न सुरु गरेको थियौँ हामीले त, अनि त्यही च्यानल पनि राम्ररी आउँदैन थियो, एन्टिनाको जमाना थियो पहिला, सबैले एक्सेस त थिएन हेर्नलाई। अहिलेको टाइममा सबैसँग एक्सेस हुँदा पनि तर अब त्यही पेमेन्टको कुरामा चाहिँ अब मिडल क्लास अनि हाई क्लासहरूले त अभियसली सक्नुहुन्छ, उहाँहरूले त किनेरै हेर्नुहुन्छ, तर सबैजनाले चाहिँ हेर्न नपाउँदा चाहिँ अलिकति चित्त चाहिँ दुख्छ।
15: यस वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा शुरू भएको विश्वकप फुटबलका खेल हुने समय नेपाली समय अनुसार अनुकूल छैन। उता दिउँसोमा खेल हुँदा यता राति हुन्छ। कतिपय सार्वजनिक ठाउँमा ठूलो पर्दा लगाएर पनि खेलप्रेमीहरू भेला भएर हेर्ने गर्छन्। यस्तो बेला विशेष गरी महिला र बालबालिकालाई सुरक्षाको दृष्टिकोणबाट केही समस्या पर्न सक्छ भन्नुहुन्छ पोखराका सिद्धार्थ गौतम।
17: त्यो अब मान्छेमा डिपेन्ड गर्छ, मान्छेको सोच र नियत कस्तो छ भन्ने कुरामा। आफूले गएर गेम हेर्नु त रमाइलोको लागि हो, तर त्यही सोचले कति मान्छेले नहेर्न सक्छ, त्यही सोचलाई फाइदा लिन सक्छ। तर सेक्युरिटीहरू अलिकति टाइट चाहिँ हुनुपर्छ। हेर्न त वर्ल्ड कप फुटबल भनेको फुटबल हो, रमाइलो हो, त्यो जाइझगडा चाहिँ हुनु भएन।
15: एकातर्फ रातिमा खेल, अर्कोतर्फ सार्वजनिक ठाउँमा गएर खेल हेर्न चुनौती, अनि घरमै टीभीमा खेल हेर्न छुट्टै पैसा तिर्नुपर्ने बाध्यता रहेको काठमाडौँका किशु आङ्लावती गुनासो गर्नुहुन्छ।
18: डिफेन्स त धेरै छ, अब पहिला अब टाइम जोनले गर्दा पनि अब हाम्रो गेम त राति हुन्छ, रातिको 11-12 बजे अनि 2-3 बजे 7 बजेतिर हुन्छ। त्यही भएर स्पेसली अब म कलेज पढ्नेलाई पनि अब बिहान उठेर गेम हेर्नुहुन्छ कि रेडी पनि हुनु भन्ने हुन्छ। कलेज वर्क भएको बेला चाहिँ साह्रै गाह्रो हुन्छ, कतारदेखि चाहिँ सब्सक्रिप्सन लिनुपर्ने जो भएको थियो, राइट्सहरू पनि अब वर्ल्ड कप महँगोमा बेच्छ अनि अब कम्पनी जस्तै पनि प्रफिट खानै पर्छ। त्यही भएर
15: काठमाडौँ सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड़ जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबलिन सक्ने हुँदा सबैलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल बताउनुहुन्छ।
19: कतिपय व्यक्तिहरूले चाहिँ मादक पदार्थ सेवन गर्ने अवस्था र समाजमा उल्लङ्घन गर्ने अवस्था पनि हुन सक्ने भएको हुनाले अब बालबालिका महिला पनि अब सार्वजनिक स्थानमा प्रदर्शन गर्ने र त्यहाँ चाहिँ सबैजना जम्मा हुने हो भने आजको समयमा सबैलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिनलाई अलिकति चुनौती हुन सक्छ भन्ने हिसाबले चाहिँ त्यसको पूर्व जानकारी होस् र हामीले स्पेसिफिक यहाँ यसरी चाहिँ सार्वजनिक प्रदर्शन हुँदैछ, यहाँ समूहमा जम्मा हुँदैछन् भन्ने पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सिर्जना हुन्छ भन्ने हिसाबले चाहिँ हामीले यो तयारी गरेका छौँ। अहिले
9: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
23: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
22: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
24: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
9: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
10: अब बाँकी खबर। पछिल्लो समय काठमाडौँ उपत्यकाका यातायात कार्यालयको सेवा प्रवाहमा सुधार देखिएको छ। ती कार्यालयहरूले कर्मचारी थपेर विदाको दिन सेवा दिएर होस् वा अनलाइन प्रणाली शुरू गरेर भए पनि सेवाग्राहीलाई शास्तिमुक्त बनाउन थालेका छन्। अहिले लामो लाइन र समय नलाग्ने, कागजातको फोटोकपी बोकिरहनु नपर्ने भएको छ। सेवाग्राहीले आफ्नो अनुकूल सेवा लिन सक्ने गरी कार्यालयको समय व्यवस्थापन भएको छ। यातायात व्यवस्था कार्यालय चाबहिलले शनिबार र विदाको दिन पनि सेवा प्रवाह गरिरहेको छ। बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म कार्यालय खोलिएको छ। यो कार्यालयबाट प्रिन्ट भएको सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स शनिबार र आइतबार पनि लिन सकिन्छ। चाबहिल कार्यालयले सेवा प्रवाहलाई छिटो छरितो बनाउन शनिबार र आइतबार मात्र होइन विदा नभएको दिनमा पनि बेलुका 6 बजेसम्म सेवा दिइरहेको छ। नयाँ लाइसेन्सको परीक्षा, वर्ग थप, नवीकरण, प्रतिलिपि दिने जस्ता सेवा दिइरहेको चाबहिल कार्यालयले आधा घण्टामा सेवा गराएको काम सम्पन्न गर्ने गरेको छ। कार्यालयका प्रमुख पेशल कुमार पोखरेलले चाबहिल कार्यालय सेवा गराएको चाप रहने ठाउँ भएको बताउनुभयो। साथै उहाँले सेवालाई प्रभावकारी र छिटो छरितो बनाउन प्रक्रियामा प्रवेश गरेपछि 30 मिनटमै काम सक्ने समेत बताउनु भएको छ। लाइसेन्स लिन आउनेको चाप बढ़ेपछि बिहान 7 बजेदेखि नै वितरण गर्ने गरेका छौं उहाँले भन्नुभयो। शनिबार र आइतबार पनि 9 बजेदेखि 3 बजेसम्म वितरण हुन्छ। 3-4 वर्षदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले लाइसेन्स पाउँदा खुशी भएका छन्। काम छिटो हुँदा सेवा गराई खुशी शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
9: अब विदेशको खबर। स्पेस एक्स औपचारिक रूपमा शेयर बजार प्रवेश गरेसँगै एलन मस्क विश्वकै पहिलो खर्बपति बन्नुभएको छ। प्रविधि उद्यमी मस्कको कुल सम्पत्ति 10 खर्ब डलर भन्दा धेरै रहेको छ। बीबीसीका अनुसार अस्ति बिहिबार रकेट कम्पनी स्पेस एक्सको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ पछि उहाँ खर्बपति बन्नुभएको हो। एलन मस्कको मुख्य सम्पत्ति स्पेस एक्स र टेस्लामा रहेको उहाँको शेयर हिस्सा हो। स्पेस एक्सले आईपीओ मार्फत सर्वाधिक 75 अर्ब डलर संकलन गरेको थियो। स्पेस एक्समा मात्रै मस्कको शेयरको रकम झण्डै 8 खर्ब 66 अर्ब डलर छ। अमेरिकी बजारमा सन् 2026 जून 12 कारोबार शुरू भएपछि उहाँको सम्पत्तिमा उछाल आएको हो। मस्कको यो सम्पत्ति विश्वका अरू 4 धनी व्यक्तिको कुल सम्पत्ति भन्दा पनि धेरै छ। दोस्रो स्थानमा रहेका ल्यारी पेजको सम्पत्ति मस्कको तुलनामा झण्डै 1/3 मात्रै छ। एलोन मस्कको सम्पत्ति ताइवान, स्वीडेन र दक्षिण अफ्रिका जस्ता धेरै देशको कुल अर्थतन्त्र भन्दा पनि ठूलो भएको छ। 54 वर्षीय मस्कले टेस्ला र स्पेस एक्स बाहेक न्यूरालिंक, द बोरिङ कम्पनी जस्ता अरू प्रविधि कम्पनीहरू पनि स्थापना गर्नुभएको छ। त्यस्तै सामाजिक सञ्जाल प्लेटफर्म एक्स अर्थात ट्वीटर पनि उहाँकै हो।
10: अब खेल खबर। फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्ज गोविना बीचको खेल बराबरी भएको छ। सह आयोजक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एण्ड हर्ज गोविनासँग 1-1 गोलको बराबरी खेलेको हो। खेलको 21 मिनटमा जोबो लुकिचले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए, तर बोस्नियाले अग्रता जोगाउन सकेन। 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 अङ्क बाँडेका छन्। विश्वकपको चौथो खेलमा अहिले बिहान 7:45 आयोजक अमेरिका र पाराग्वेले खेल्दैछन्। सन् 2010 पछिका 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्।
9: काया कैरनमा अब केही खबर संक्षेपमा। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुच्चा कोटको बीपी राजमार्गमा हिजो दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको छ भने 16 जना घाइते भएका छन्। बनेपाबाट रोशी खार्पा चोकतर्फ छुटेको 23/8398 नम्बरको पूर्व रनीको यातायातको बस अनियन्त्रित भएर सड़कबाट करिब 300 मिटर तल खसेर दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ।
10: गैराती पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्का वर्षा भएको छ। आज पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता देशभर वर्षा भएसँगै गर्मी घट्न थालेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकीको हिमाली र पहाड़ी भेगका थोरै ठाउँ तथा बाँकी पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ।
9: पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको छ। पोर्चुगलमा रहेका आप्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नक्कली प्रमाणीकरण अर्थात फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिएको हो।
10: पूर्वाधार विकास मन्त्रालयले अघि बढ़ाएको डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड राइड हेलिङ मस्यौदाप्रति सरकारवालाले असन्तुष्टि जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
9: काया कैरनमा अब पालो उखानको,
10: जति धेरै मानिस उति धेरै कुरा।
9: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
10: सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश।
9: रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो। प्रतिवेदन कार्यान्वयनको लागि भूमि व्यवस्था मन्त्रालयद्वारा सहजीकरण समिति गठन।
10: विश्वकप फुटबलको रौनक थपिँदै ठूलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ़दो, सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने।
9: स्पेस एक्स औपचारिक रूपमा शेयर बजारमा प्रवेश, एलन मस्क विश्वको पहिलो खर्बपति।
10: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो, अहिले बिहान पाउने 7 बजे अमेरिका र पाराग्वेले खेल्दै।
9: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। संसद बैठकमा उठेर विरोध गरिरहने श्रम संस्कृति पार्टीका हर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ श्रम संस्कृति पार्टी लेखिएको कार्यालय अघिल्तिर हर्क साम्पाङ जस्तै देखिने मान्छे छन् अनि पत्रकारसँग उनी भन्दैछन्, संसदमा किन नगारे, त्यस्ता बस्ने ठाउँमा नि के जानु हौ, उठ्ने भए पो दौड़ेर जानु त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 98466-18-817।
5: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
6: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
5: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
6: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98463-33101 र 98463-83522।
9: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0564-14-200-34 र 98-171-56-606।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98063-13-195 र 98463-15-368।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
13: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी
10: पाइप फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9855788302 र 9845608302।
8: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
13: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
8: अनि बन्छ त दाई
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
15: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
16: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
15: प्रोपाइटर राजन पौडेल मोबाइल 9855662629
17: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
18: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
17: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
18: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
19: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
19: प्रोप्राइटर रबिन थापा सम्पर्क 9855633398 र 9845610950
20: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
21: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
10: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
21: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
19: सूर्योदय इङ्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
18: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
19: सूर्योदय इङ्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी
18: हाम्रा विशेषताहरू
19: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
18: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
19: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
18: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
19: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0655714479 र 9855662665
22: ए सबिना यस्तो हतारमा कता हो
23: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
22: ल बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भए भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9800281642।
2: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: उपचार हुने रोगहरू
2: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
4: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
2: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
4: दिसा पिसाब एवं पेटको समस्या,
2: तौल घटबड हुने वा थाइराइडको समस्या,
4: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
2: दैनिक स्थिति, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहु।
2: फोन नम्बर 0564142333 र 9678161887।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
24: हाम्रो शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने? पानीको कमी हुँदा शरीरमा के कस्ता असरहरू देखिन्छन्? पानीलाई कसरी पिउनु पर्छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु। मल, पसिना, पिसाब र श्वास लिने प्रक्रियामा हाम्रो शरीरबाट प्रतिदिन 2 लिटर पानी खर्च भइरहेको हुन्छ, जसलाई रिस्टोर गर्न सकिएन भने हामीलाई धेरै रोगहरूले सताउँछ। सबैभन्दा पहिला हाम्रो शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने यसबारे बुझौँ। हाम्रो शरीरको तौल जति छ यसको 70% भाग पानीले ओगटेको हुन्छ। तपाईँलाई लाग्छ कि पानीलाई जति बेला पनि आफूले चाहे जति जुन कुनै समयमा जसरी पिउँदा पनि हुन्छ भन्ने लाग्छ भने यो गलत धारणा हो। पानीलाई हेर्दा जति सरल लाग्छ पानीको महत्व त्यति नै भाष्छ। सबैभन्दा मुख्य कुरा, पानीले हाम्रो शरीरमा बनेका सबै विषहरूलाई बाहिर निकाल्न मद्दत गर्दछ। पैतालादेखि कपालसम्म, पेटदेखि छालासम्म, तपाईँको ओजन बढाउनदेखि ओजन घटाउनसम्म पानीको मुख्य भूमिका रहेको हुन्छ। रिसर्चका अनुसार 20 केजी शरीरको तौल बराबर 1 लिटर पानी चाहिन्छ। यदि पानीको मात्रामा कमी भएमा यस्ता लक्षणहरू तपाईँको शरीरमा देखिन सक्छन्। पिसाब पहेँलो हुने वा युरिनरी ट्र्याक इन्फेक्सन हुने, श्वास गनाउने, कब्जियत हुने, खाना नपच्ने, ग्यास्ट्राइटिस बढ्ने, अल्छी लाग्ने, मृगौलामा पत्थरी जम्ने, शरीरमा रोग प्रतिरोधी क्षमता कम हुने, बारम्बार बिरामी हुने, स्किन एलर्जी, दाँत खुजुली, महिलामा सेतो पानी बग्ने, अनुहारमा डन्डीफोर आउने, अनुहारमा कालो चाया देखिने, काला सेता दानाहरू अनुहारमा देखिने, शरीरको छाला भित्र पानी चाहिन्छ। यदि पानीको मात्रामा कमी भएमा यस्ता लक्षणहरू तपाईँको शरीरमा देखिन सक्छन्। पिसाब पहेँलो हुने वा युरिनरी ट्र्याक इन्फेक्सन हुने, श्वास गनाउने, कब्जियत हुने, खाना नपच्ने, ग्यास्ट्राइटिस

र दुख्नु, नङ कुक्रिनु वा भाँचिनु, घुँडीमा वा नचाहेको अङ्गमा बोसो जम्बाउनु, टाउको दुख्नु, रिङ्गटा लाग्नु, मांसपेशी कुकुलो हुनु, ओजन बढाउन वा घटाउन गाह्रो हुनु, कपाल झर्ने, राति निन्द्रा नलाग्ने, शरीरमा रगतको कमी भएर सुहाँसुहाँ हुने, साथसाथै हात गोडा झमझमाउने पनि पानीको शरीरमा कमी भएमा देखिने लक्षणहरू हुन्। यति धेरै रोगहरू पानीको कमी भएमा लाग्छ भने पानीमा जीरो क्यालोरी हुँदा पनि पानीले हाम्रो शरीरलाई रिहाइड्रेट गर्दछ र शरीरबाट विषक्त पदार्थलाई बाहिर निकाल्न मदत पुर्याउँछ। पानीले छाला सफा गर्ने र स्वस्थ राख्ने, दिमागको तागत बढाउने, पाचन प्रक्रिया, आँखा, हड्डी वा लगभग हाम्रो शरीरका सबै अङ्गहरूलाई ठिक तरिकासँग काम गराउन ठूलो मदत गर्दछ। त्यसै कारण हाम्रो लागि पानी यति धेरै महत्वपूर्ण छ कि पानी नखाइकन कुनै पनि व्यक्ति लामो समय जिउन सक्दैन। त्यसैले भनिन्छ, पानी नै जीवन हो। एक पटकमा कति पानी कसरी पिउने त? कुनै व्यक्तिलाई लाग्छ पानीलाई जसरी चाहेको मात्रामा जति पनि पिउन सकिन्छ भन्ने लाग्छ, तर यो गलत धारणा हो। किनभने एउटै किसिमको पानीलाई अलग अलग तरिकाले पिउँदा यसको शरीरमा अलग अलग असर हुन्छ। त्यसैले पानी पिउँदा बसेर बिस्तारै बिस्तारै पिउनुपर्छ। पानी पिउँदा मुखमा पानी राखेपछि 4-5 सेकेन्ड यताउता घुमाएर पानी निल्नुपर्छ। त्यसो गर्दा मुखको रियालमा भएको अल्कालिन पेटमा गएर पेटमा भएको एसिडलाई केही न्युट्रलाइज गर्छ। यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ। उभिएर फटाफट पानी पिउँदा हाम्रो किडनीले पानी फिल्टर गर्न पाउँदैन। पानीलाई माथिबाट धारा जसरी पिउँदा बाहिर भएको धेरै ग्यासहरू पानी निलेसँगै हाम्रो पेटमा जान्छ। यसले ग्यास्ट्राइटिस लगायत जोर्नीको दुखाइ हुने सम्भावना बढेर आउँछ। त्यसैले पानी पिउँदा बसेर बिस्तारै 3-4 श्वासको बीचमा पिउनुपर्छ। एक पटकमा 1 वा 1.5 गिलास पानी पिउनुपर्छ वा जति प्यास लागेको छ त्यति नै पानी पिउनुपर्छ। एकै पटक धेरै पानी पिउँदा हाम्रो किडनीले यसलाई राम्ररी फिल्टर गर्न सक्दैन र यो पानी शरीरमा राम्रोसँग प्रयोग नभई पिसाबबाट बाहिर जान्छ। पिउने पानी नर्मल चिसो वा तातो जस्तो भए पनि हुन्छ। जब हामी कुनै चिसो वस्तु खान्छौं यो वस्तुलाई हाम्रो शरीरले पहिला तातो बनाउँछ र पछि प्रयोगमा ल्याउँछ। यसरी चिसोलाई तातो बनाउनु पर्दा हाम्रो शरीरको धेरै इनर्जी खर्च हुन्छ। शरीरले यो चिसो पानीलाई तातो नबनाई प्रयोगमा ल्याउन सक्दैन। चिसो पानीले हामीले खाएको खानालाई कडा बनाइदिन्छ, जसले गर्दा पाचन हुने प्रक्रिया ढिलो हुन्छ र कब्जियत हुने चान्स धेरै हुन्छ। त्यसैले हामीले पानी नर्मल वा हल्का तातो पिउनुपर्छ, किनकि हल्का तातो पानीलाई हाम्रो शरीरले तुरन्त काममा लिन्छ। हामीले खाएको खानालाई टुक्र्याउन पनि हल्का तातो पानीले धेरै मद्दत गर्छ, जसले पाचन शक्ति बढाउँछ र पेट पनि खुलेर सफा हुन्छ। एकजना व्यक्तिले दिनभरिमा कति पानी पिउनुपर्छ, यो कुरा निर्धारण त्यो व्यक्तिको स्वास्थ्य अवस्था, शरीरको तौल, त्यो ठाउँको वातावरण र उसको फिजिकल एक्टिभिटीको आधारमा निर्भर गर्छ। तर सामान्य एक व्यक्तिले दिनमा कम्तीमा 2.5-3 लिटर पानी पिउनु जरुरी हुन्छ। गर्मी मौसममा पसिना निस्केको आधारमा पानीको मात्रा बढाउनु पर्छ। एक्सरसाइज गर्ने व्यक्तिले सोही अनुसार पानी पिउनुपर्छ। अब आवश्यकता भन्दा बढी पानी पिउँदा के हुन्छ भन्ने विषयमा कुरा गरौं। धेरै पानी पिउँदा हाम्रो शरीरमा किडनीको काम बढ्छ र रगतमा सोडियमको मात्रा घट्छ, तर धेरै पानी पिउने चान्स एकदम कम छ। यहाँ व्यक्तिले आवश्यकता अनुसार पानी पिइरहेको अवस्था छैन। पानी कति बेला पिउने र कति बेला नपिउने भन्ने बारेमा जानकारी दिउँ। पानी कति बेला पिउने भन्ने कुरा जान्नुभन्दा पहिला पानी कति बेला नपिउने भन्ने कुरा पहिले बुझ्नुपर्छ। खाना खाएपछि वा खाना खाँदा खाँदै 1 वा 2 घुर्की पानी पिउन सकिन्छ, किनकि यसले सुक्खा खानालाई घोलेर निल्न सजिलो बनाउँछ, जसले गर्दा हिक हिक हुँदैन। 1-2 घुर्की भन्नाले घाँटी भिजाउनको लागि मात्र प्रयोग गर्ने। खाना खाने बेलामा वा खानाको लगत्तै अगाडि वा पछाडि गिलासभरि पानी पिउनु हुँदैन, किनकि खाना खाने बित्तिकै पानी पिउनाले हामीले खाएको खानालाई धेरै पातलो बनाइदिन्छ पानीले, अनि हाम्रो पेटमा पाचक रस पनि राम्ररी निस्कन पाउँदैन, जसले गर्दा पाचन प्रक्रिया धेरै ढिलो हुन जान्छ। त्यसैले खाना खाएको 45 मिनटदेखि 1 घण्टा पछि मात्र पानी पिउनुपर्छ। राति सुत्नुभन्दा पहिला वा निन्द्राबाट बिउजेपछि पानी नपिउँदा राम्रो, किनकि दिनमा जति हामीलाई पानीले फाइदा गर्छ त्यति रातिमा गर्दैन, किनभने राति शरीरका सबै अङ्गहरू प्राय एक्टिभ हुँदैनन्। त्यसैले पानी प्रयोगमा नआइकन मृगौलाले फिल्टर गरेर

0: थैलीमा पठाइदिन्छ र पटक पटक पिसाब फेर्न उठ्नु पर्ने हुन्छ, जसले गर्दा निन्द्रामा पनि डिस्टर्ब हुन्छ। त्यसैले दिनको समयमा नै पानीको लिमिट पूरा गर्नुपर्छ। दुई पटक पानी पिउँदा कम्तीमा 45 मिनटदेखि 1 घण्टाको फरक हुनुपर्छ, किनकि चाँडो चाँडो पानी पिउँदा हाम्रो शरीरमा पानी प्रयोगमा आउन पाउँदैन र पिसाबको माध्यमबाट तुरन्त बाहिर निस्कन्छ, जसले गर्दा छिटो छिटो पिसाब लाग्ने समस्या पनि आउँछ। त्यसैले तपाईँलाई पिसाब गर्दा पहेँलो भएको छैन भने तपाईँको शरीरमा अहिले पानीको त्यति जरुरी छैन। त्यसैले पिसाब गरिसकेपछि 15 देखि 20 मिनट पछि मात्र पानी पिउनुहोला, जसले गर्दा मृगौलालाई पनि केही बेर आराम गर्ने मौका मिल्छ। फलफूल खाएपछि वा काँक्रा टमाटर केरा तरबुज अनार जुनार सुन्तला खाएपछि तुरन्त पानी नपिउनुहोस्, किनकि यसले खाएको फलफूललाई कडा बनाउँछ र पाचन प्रक्रियामा डिस्टर्ब गर्छ र सर्दी लगाउने सम्भावना पनि बढी हुन्छ। त्यसै गरी धेरै तातो चिज चिया कफी वा सुप खाएपछि पनि पानी पिउनु हुँदैन, किनकि तातो चिज खाएको तुरन्त पछि पानी पिउँदा दाँत र गिजालाई हानि पुग्छ। अब कति बेला पिउने त पानी भन्दा प्रत्येक बिहान उठ्ने बित्तिकै पानी पिउँदा रातभर बनेको शरीरको विषादी सफा हुने मौका पाउँछ। बिहान 1-2 गिलास बिस्तारै बिस्तारै पानी पिउनुपर्छ। खाना खाएको 45 मिनट अगाडि वा खाना खाएको 45 मिनटदेखि 1 घण्टा पछाडि मात्र पानी पिउनुपर्छ। यसै गरी राति कम मात्रामा पानी पिउने, राति खाना खाएको 2 घण्टापछि पानीको सट्टा दूधको सेवन गर्दा दूधमा भएको प्रोटिनले रातभरि शरीरलाई बिस्तारै बिस्तारै शक्ति दिइरहेको हुन्छ र दूधमा भएको ट्रिप्टोफिनले दिमागलाई शान्त बनाई राम्रो निन्द्रा लगाउन मद्दत गर्छ। दिनमा जति बेला तपाईँ पानी पिउनुहुन्छ, 2 पटक पानी पिउँदा 1 घण्टाको फरकमा पिउनुहोला र आफ्नो शरीरको तौलको हिसाबले पानीको मात्रा पूरा गर्नुहोला। तपाईँ गर्मी भएर आउनुभएको छ र एक्सर्साइज गरेको बेलामा गिलासभरि पानी नपिउनुहोला। त्यति बेला जति धेरै तिर्खा लागेको भए पनि 2-3 घुड्की पिउने र पछि 10-15 मिनट पछि मात्र 1-2 गिलास पानी पिउने, किनकि त्यति बेला हाम्रो शरीरको तापक्रम धेरै बढेको हुन्छ। यस्तो बेलामा पानीले हामीलाई राम्रो भन्दा नराम्रो धेरै गर्छ। पानीलाई यसरी प्रयोग गर्दा हाम्रो स्वास्थ्यसँग सम्बन्धित लगभग 70% समस्याको समाधान भएर जान्छ। हाम्रो पाचन प्रणाली पनि ठिक हुन्छ, जसले गर्दा हामीले वजन बढाउन वा घटाउन पनि सक्छौ। कुनै व्यक्तिको पाचन ठिक छैन भने वजन बढाउन वा घटाउन सम्भव छैन। पानी पिउने यो तरिका तपाईँले अपनाउँदा केही हप्ता पछाडि नै तपाईँले आफ्नो स्वास्थ्यमा परिवर्तन भएको पाउनुहुनेछ। तब तपाईँले फर्केर यहाँ आएर यो भिडियोमा अमूल्य सुझाव दिनुहुनेछ। हुनसक्छ यो भिडियो आफ्ना साथीहरूलाई वा इष्टमित्रहरू सबैलाई सेयर गरिदिनुहोला। तपाईँ यो हेल्थ टिप हेर्दै हुनुहुन्छ र सब्सक्राइब गर्नुभएको छ भने तपाईँलाई विशेष धन्यवाद। यदि सब्सक्राइब गर्नुभएको छैन भने तल रहेको रातो सब्सक्राइब बटनलाई एकपल्ट क्लिक गर्नुहोस् र नजिकै रहेको बेल आइकनमा क्लिक गरी अलमा क्लिक गर्न पनि नबिर्सनुहोला, किनभने नयाँ हेल्थ टिप्स आउने बित्तिकै सबैभन्दा पहिला तपाईँले हेर्न पाउनुहुनेछ। आजको यो भिडियो कस्तो लाग्यो? राम्रो लागेको छ भने लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।
1: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
2: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ, साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9008501422, दिपेश मल्ल ठकुरी, 9008501420, दीप मल्ल ठकुरी, 9004601530।
3: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला
4: ल? हेर यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
2: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट सरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0 65 414 142 98 5 60 23 128 98 4 62 14 726।
1: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 6 गते पहिलो शनिबार।
7: पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
8: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
9: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
8: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
10: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
10: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
1: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली। फोन 0 65 414 129 र 98 5 60 31 053।
11: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
12: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
11: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
12: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
5: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुत्र बैङ्कको ठिक पारिपत्ती। फोन 0 65 5 93 369।
13: अब मुटुरोगको उपचारका लागि ठुलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
10: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
5: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको
12: गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
12: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
12: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
12: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
14: अब सुन्नुहोस् पूरा समाचार।
15: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
14: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
15: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
14: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
15: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
14: मद्यपान र धूम्रपान सेवन नगरौ,
15: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98 165 95 301।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसुजित हुन पाउने तपाईँको अधिकार।
18: धोरबाराही हाइलाइट्सको साथमा
19: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा बीपी चोक।
18: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98 4 61 49 304।
20: नमस्कार, बिहान 7 बजेको ढोरबराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबराही 103.8 MHz अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्ति उपदर गरेको छ। सरकारले गएको वैशाख 30 गते 5 जना सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यता क्रमका आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश ट्रेक प्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त अदालतले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद वास्तवलाई प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ठकाललाई नियुक्त गर्न निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रम अनुसारका उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पूर्ण निर्णय गर्न परामर्श समिति दिएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेपाली कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला लेबर फाउण्डेशनद्वारा विराटनगरमा आयोजित श्रमिकलाई दिने व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सचेतना तालिमको हिजो उद्घाटन गर्दै नेता डाक्टर कोइरालाले पार्टी बलियो भए संविधानको कार्यान्वयन र लोकतन्त्र मजबूत हुने धारणा राख्नु भएको हो। नेता डाक्टर कोइरालाले पार्टीभित्र देखिएको तहता हटाउन पार्टीमा वृहत एकता आवश्यक रहेको चर्चा गर्नु भएको छ। उहाँले पार्टी संगठित बनाउन आफू एकता अभियानमा लागेको बताउनु भएको हो। नेता डाक्टर कोइरालाले पार्टीमा विवाद आउनुको कारणबारे नेतृत्व तहले सबैसँग बसेर वार्ता एवं छलफलबाट समाधान खोज्नुपर्ने बताउनु भएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले नागरिक विभागका उप महानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको हो। हिजोको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको बैठकको निर्देशन लगत्तै स्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय दिल्ली बजारका प्रमुख, सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक अदालतमा हिज जेठ 20 गते शुरू भएको सुनवाई हिजो सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। यसअघि गत वैशाख 28 गते तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र सारङ्ग सुवेदीको संवैधानिक इजालसमा सुनवाई गर्दै रायबाजी आदेश गरेको थियो। तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश मल्ल, न्यायाधीशहरू रेग्मी र फुयालले सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गर्नुभएको थियो भने न्यायाधीशहरू विनोद शर्मा र सारङ्ग सुवेदीले भने फरक मत राख्दै अपूरणीय क्षति नपुग्ने भएकाले अल्पकालीन आदेश दिने विषयमा सहमति नभएको जनाउनु भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तजुलमा कार्यलाई तीव्रताका साथ अघि बढ़ाउन मन्त्रालयलाई आग्रह गर्नुभएको छ। हिजो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालयसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकको तयारी सम्बन्धी संयुक्त छलफल गर्दै मन्त्री गौतमले सो कुरा बताउनु भएको हो। उहाँले नयाँ सरकारले ल्याएको बजेटपछिका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढ़ाउनु पर्नेमा विशेष जोड़ दिनुभएको छ। मन्त्री गौतमले विधायन एवं ऐन अनुसार सबै मन्त्रालयबाट विधेयकको सूची निर्धारण गरी समयमै कानून मन्त्रालयमा बुझाउन आग्रह गर्नुभएको छ। जनताका आवश्यकतालाई मूर्त रूप दिन कानूनी अपरिहार्य हुने भन्दै पर्याप्त समय दिएर तयार पारिएका कानून दीर्घकालीन र प्रभावकारी हुने धारणा उहाँले राख्नु भएको हो। यसका साथै मन्त्रालयहरूलाई आगामी आर्थिक वर्षमा आवश्यक पर्ने कानूनहरूको सूची प्राथमिकीकरण गरेर पठाउन समेत उहाँले निर्देशन गर्नुभएको छ। समय र प्रविधिको गतिसँगै स्थानीय तहको कार्य सम्पादन र सार्वजनिक सेवालाई आधुनिक बनाउने उद्देश्यले तनहुँको व्यास नगरपालिकाले नयाँ प्रयास शुरू गरेको छ। नगरपालिकाले नगरको समग्र विकास र डिजिटल सुशासनमा युवा शक्तिलाई शारीरिक गराउने नीति अन्तर्गत स्थानीय स्तरमा कृत्रिम बौद्धिकता सम्बन्धी नवीन प्रविधिको उपयोगलाई प्राथमिकतामा राखेको हो। सोही नीति अन्तर्गत व्यास नगर खेलकुद समितिको समन्वयमा नगरका 14 वडाका 70 जना युवाहरूलाई कार्यथलोमै प्रविधिको व्यवहारिक प्रयोग गराउने उद्देश्यले दुई दिवसीय विशेष क्षमता विकास कार्यक्रम योजना गरिएको छ। जेठ 28-29 गते आयोजित सो कार्यक्रममा प्रत्येक वडाबाट 5-5 युवाहरूलाई सहभागी गराई एआई का आधारभूत सिद्धान्तदेखि दैनिक कार्य सम्पादन र सेवा प्रवाहमा यसको प्रयोगबारे प्रयोगात्मक जानकारी दिएको थियो। गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक संसदलाई भाग दिएर योजना गरिएको छ। सबै दलका सांसदलाई समान बजेट दिएर योजना माग गरिएको हो। नेपाली कांग्रेस र नेकपा एमाले बीच आगामी बजेटमा सांसदहरूका योजना राख्न राजनीतिक सहमति नै भएको छ। प्रदेश सरकारको दोस्रो कार्यकालको अन्तिममा आइसकेको भए पनि अहिलेसम्म बजेट निर्माण र योजना छनौटको कुनै प्रभावकारी संयन्त्र वा मापदण्ड अनुसार काम गर्न सकेको छैन। प्रदेशका प्राथमिकता र आवश्यकताका आधारमा भन्दा पनि संसदका रूचिका योजना हालेर अघिल्ला वर्षहरूमा जस्तै यसपटक पनि बजेट ल्याउन लागिएको छ। गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक सांसदलाई भाग दिएर योजना गरिएको हो। सबै दलका सांसदलाई समान बजेट दिएर योजना माग गरिएको हो। नेपाली कांग्रेस र नेकपा एमाले बीच आगामी बजेटमा सांसदहरूका योजना राख्न राजनीतिक सहमति नै भएको छ। प्रदेश सरकारको दोस्रो कार्यकालको अन्तिममा आइसकेको भए पनि अहिलेसम्म बजेट निर्माण र योजना छनौटको प्रभावकारी संयन्त्र वा मापदण्ड अनुसार काम गर्न सकेको छैन। प्रदेशका प्राथमिकता र आवश्यकताका आधारमा भन्दा पनि सांसदका रूचिका योजना हालेर अघिल्ला वर्षहरूमा जस्तै यसपटक पनि बजेट ल्याउन लागिएको छ। वर्षायाम शुरू भएसँगै प्राकृतिक स्रोतको दोहन र नदी कटानको जोखिम न्यूनीकरणका लागि तनहुँको धिमात नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। नगरपालिकाले हिजो एक जरूरी सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सबै नदी तथा घाटहरूबाट बालुवा गिट्टी र ढुङ्गा उत्खनन गर्न प्रतिबन्ध लगाएको हो। चालू आर्थिक वर्ष 2082-83 नगरपालिकाले आय ठेक्का लगाएका सेती नदी किनारका कसैनी घाट सिस्नरी घाट ढलब्याङ ढवल्याङ घाट झकास घाट र गेरुवा घाट लगायत अन्य सबै घाटहरूमा सार 1 गतेबाट उत्खनन र संकलनका कार्य पूर्ण रूपमा बन्द हुनेछन्। उक्त मितिपछि कसैले नियम विपरीत नदीजन्य पदार्थ उत्खनन वा ओसार पसार गरिएको पाइएमा प्रचलित कानून बमोजिम कडा कानूनी कार्यवाही गरिने नगरपालिकाले सूचित गरेको छ। गैराती पूर्व र मध्य भेगका केही ठाउँमा हल्का वर्षा भएको थियो। आज पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता देशभर वर्षा भएसँगै गर्मी घट्न थालेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँहरू तथा बाँकी पहाड़ी र तराई भेग एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भरे राति कोशी मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। इरानसँग सम्बन्धित एक ह्याकर समूहले एफबीआई ड्रोनहरू ह्याक गरेको दावी गर्दै यसै हप्तादेखि शुरू भएको विश्वकपलाई लक्षित गर्ने चेतावनी दिएको छ। जिहादी समूहको निगरानी गर्ने संस्था एसआईटी इन्टेलिजेन्स ग्रुपले हान्डालाललाई उद्धृत गर्दै जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। एफबीआईले प्रयोग गरेको पहिलो व्यक्ति दृश्य एफपीभी ड्रोनले कब्जा गरेको प्रत्येक तस्विर र प्रत्येक संगदीमा महिनौदेखि पहुँच पाएको बताइएको छ। पहिलो व्यक्ति दृश्य जसलाई रिमोट पर्सन दृश्य वा भिडियो पाइलटिङ पनि भनिन्छ, चालक वा पाइलटको दृष्टिकोणबाट रिमोट नियन्त्रित सवारी साधन नियन्त्रण गर्न प्रयोग गरिने विधि हो। प्राय रेडियो नियन्त्रित विमान वा सैन्य ड्रोन जस्ता अन्य प्रकारको मानव रहित हवाई सवारी साधन चलाउने प्रयोग गरिन्छ। ह्याकरहरूको अनुसार ड्रोनहरूमा अनुहार पहिचान गर्ने र आतंकवादका लागि प्रयोग गरिएको लाइसेन्स प्लेट स्क्रिनिङ समावेश गरिएको थियो। अन्तिममा खेल समाचार। फिफा विश्वको फुटबलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीचको खेल बराबरी भएको छ। सहायक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग एक एक गोलको बराबरी खेलेको हो। खेलेको 2100 मिनटमा जोबो लुकिचले गोल गर्दै बोस्निया एण्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए, तर बोस्निया एण्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेका थिएनन्। 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्काएको हो। काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काउनु भएको थियो। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले एक एक अंक बाँडेका छन्। विश्वकपको चौथो खेलमा अहिले बिहान पाउने 7 बजे आयोजक अमेरिका र पाराग्वेले खेल्दैछन्। सन् 2010 पछिका 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजय शुरूआत गरिसकेका छन्। सात बजेको ढोरबारे हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
21: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
22: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
23: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
24: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
23: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
25: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98562375 र 98011324475।
26: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
27: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
28: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 98163434।
29: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
30: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
29: मोबाइल 98058535537।
31: मम्मी भोक लाग्यो, खाजा खाम न।
32: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
31: हस् मम्मी।
33: मैले सुने छोरी, ल जाम हिँड।
32: सुन्नुहोस् न, खाजा खान त बिजी मम हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
33: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
32: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
33: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
21: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: सधै पसल बाट बोरा घिसारिया छ खाछ। कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560-21692।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: पानीमा मेटल स्टील फन पर्कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9807294।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843161209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
4: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
6: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडी। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9855661136 र 9151661136।
9: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
2: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर गोविन्द सुबेल, फोन 9856-28543 र 9847-00787।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
4: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
6: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
7: यही जेठ 30 गते शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
8: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
7: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
8: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
6: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
7: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
6: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
5: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0-65-414-377, मोबाइल 9856-44343।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने।
11: धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
14: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
12: सिप सिकौं, भविष्य बनाऊ। योग्यताले मात्र होइन, अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
15: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम। छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
12: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
15: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
12: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन। फोन 9856443340, 9801443628 र 9856462446।
16: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
17: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
16: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया। चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
17: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का

0: पेट जन्ममिति र कोषको नम्बर
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-5594-5594-5982-7978।
2: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नाचा, वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
3: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
4: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 06-4-14-233, मोबाइल 98-6-78-1-87।
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
4: अनि बीचमा नझर्ने।
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98-4-61-16-878 र दुलेगौड़ा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98-2-35-52-6-63। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोथ पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-4-61-33-101 र 98-4-68-83-522।
10: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यस्तो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँखा, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9814153305।
13: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
14: काममा अलि सघाउँछ कि भनेर नि।
13: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।
17: स्टुडियो अहिले बिहानको 8 बज्यो।
18: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्प पोस्टोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
19: कहिले भरियाको सुस्केरा बन्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हुँदै गाउँघर उकाली एलाली भन्जेन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
20: कार्यक्रम लोक भाका
19: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानालोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शनिबारको श्रृंखलामा रहेर चाहिँ ठाडो भागका कौडा भागका मौलिक भाकालाई कार्यक्रममा स्थान दिनेछौ हामीलाई समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआत स्वरूप राख्दैछु एउटा निकै नै रमाइलो सालेजो भाका जसमा आवाज रहेको छ देवी घरती मगर अनि पुष्कल शर्माको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त।

हजुर, निकै नै रमाइलो सालैजो भाका रहेको थियो, जसमा आवाज रहेको थियो पुष्पल शर्मा अनि देवी खर्ती मगरको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि ढिला नगरिकन अर्को निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिँदैछु। सोल्टिनीको सिरेना चन्द्रमा बोलको फाका, जसमा आवाज रहेको छ आइता साङ गुरुङ, शशिका राई अनि सबिना लिम्बूको। अहिलेको लागि भने यो फाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, सोल्टिनीको श्रीमा चन्द्रमा नै खेल्ने रमाइलो फाका रहेको थियो, जसमा आवाज रहेको थियो आइतासाङ गुरूङ, शशिका राई अनि सबिना योङहाङ लिम्बुको। निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि ढिला नगरिकन अर्को कौडा भाकालाई कार्यक्रममा स्थान दिँदैछु। म फर्के म त तिमीले मायाले बोलको फाका रहेको छ, जसमा आवाज रहेको छ श्रीराम थापा मगरको। अहिलेको लागि भने यो फाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, फर्केमा त तिमीले माइलीबल पनि केही नै रमाइलो फाका राखेको थियो, जसमा आवाज रहेको थियो श्रीराम थापा मगरको। निकै रमाइलो कौडा फाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला, र पक्कै पनि फाकाहरू चाहिँ एकदम मन परेको छ होला भन्ने आशा चाहिँ छँदैछ। अन्तिमसम्म पनि सुनेर साथ दिँदै गर्नुहोला भन्दै, र आज चाहिँ हामी चाहिँ शनिबारको श्रृंखलामा रहेका छौं। शनिबारको श्रृंखलामा रहेर चाहिँ हामीले यस्तै मिठा मिठा कौडा भाका, ठाडो भाका, सलैजो भाका अनि मौलिक भाकाहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौं, र रहन्छौं अबको 9 बजेसम्म सुनेर साथ दिँदै गर्नुहोला भन्दै, अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। मौलिक गोर्खाली ठाडो भाका रहेको छ, जसमा आवाज रहेको छ राजु परियार अनि छिजा गुरूङको। र यो भाका सँगसँगै हामी चाहिँ छोटो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत फेरि पनि पुनः उपस्थित हुनेछौ। सम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चाप दुलेगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
10: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
1: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031053।
11: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
1: होइन, के सुन्ने भनेको
9: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
1: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
9: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
1: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
9: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
12: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
13: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा
9: हेल्पको कुरा सुन्नु पर्दैन।
1: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
9: प्रबर्धक शुक्ला

0: आवश्यक नया तथा आधुनिक डिजाइन का कपड़ा होलसेल मूल्य में बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सूट पैंट लेडीज आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्य में बिक्री गरिन्छ।
0: संपर्क प्रिंस फैंसी हाउस मोबाइल 9896681115।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, त्यसलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142034 र 9811756606।
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: उपचार हुने रोगहरू
4: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
5: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
4: लामो समय देखेको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
5: दिसा पिसाब एवं पेटको समस्या
4: तौल घटबड हुने वा थाइराइडको समस्या
5: लामो समय देखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजात उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
4: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहु।
4: फोन नम्बर 0652414233 र 9968167।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौड़ा वाक इन डिपार्टमेंट भवन सँगै मोबाइल 9856324093 र 9856328073।
2: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्। तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
4: हजुर, केही बेरको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन

अथवा हाम्रो वेबसाइट www.radiodharwarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शनिबारको श्रृंखलामा रहेर यस्तै मीठा मीठा कौडा भाका ठाडो भाका सराइजो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका थियौं। अब चाहिँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा रहेर हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ माइली बोलको कौडा भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ मौसम गुरूङ अनि पूर्णकला विषीको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
10: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
10: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
12: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कुलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6 भुरुङ्गी।
12: हाम्रा विशेषताहरू,
10: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
12: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
10: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
12: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
10: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0658 71479 र 98560 62265।
13: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160 95301।
14: विश्वकपमा आयोजक अमेरिकाको विजय शुरूआत, क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच 1-1 गोलको बराबरी।
15: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
16: समाचार अब विस्तारमा। नेपाल भारत सीमापार रेलवे लिंक सम्बन्धी परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ। संचालनमा रहेका सीमापार रेलवे लिंकहरूको कार्यान्वयन र रेलवे क्षेत्रमा समग्र द्विपक्षीय सहकारीको समीक्षा गर्न 10 परियोजना निर्देशक समिति पीएससी र 8 संयुक्त कार्यदल जेडब्ल्यूजीको बैठक जेठ 28-29 गते काठमाडौँमा बसेको थियो। बैठकमा भारतको अनुदानमा विकास भइरहेका जयनगर, बिजलपुरा, बर्दिवास र जोगबनी विराटनगर ब्रोडगेज रेलवे लाइनहरूको जारी कार्यान्वयनबारे छलफल भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रक्सौल काठमाडौँ ब्रोडगेज रेलवे लिंकको अन्तिम लोकेशन सर्वे प्रतिवेदन, पूर्व पश्चिम रेलवे लिंकका लागि प्राविधिक सहयोग र थप अन्य रेलवे लिंकका बारेमा पनि छलफल भएको दूतावासले जनाएको छ। दुवै पक्षले रेलवे क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउन निकट सहकार्य एवं समन्वयलाई निरन्तरता दिने सहमति जनाएको पनि जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। हिजो शुरू भएको निर्वाचन प्रक्रियामा प्रदेशको नेतृत्वका लागि 4 प्रतिस्पर्धी थिए। सभापति निर्वाचित हुन कुल मतदानको 51% मत पाउनुपर्ने विधानको व्यवस्था अनुसार त्रिपाठीले पहिलो चरणमै निर्वाचित हुनुभएको हो। हिजो राति भएको मतदानमा कुल 780 महाधिवेशन प्रतिनिधि रहे पनि 437 जनाले मात्र मतदान गरेका थिए। त्रिपाठीले 234 मत पाउनुभयो। सभापति पदमा दोहोरिन चाहनुभएका संघीय सांसद राजन गौतमले 182 मत पाउँदा माधव पनेरूले 11 र डाक्टर हरि कार्कीले जम्मा 2 मत पाउनु भएको छ। रासोपाको विधान अनुसार 47 सदस्यीय प्रदेश समितिमा 11 जिल्ला सभापति रहने व्यवस्था छ भने 2 सदस्य सभापतिले मनोनित गर्नेछन्। प्रदेश समितिमा सभापति सहित 34 निर्वाचित हुने व्यवस्था छ। प्रदेश सभापति बाहेक अन्य पदाधिकारी र सदस्यहरूको पनि मतगणना भइरहेको पार्टीको निर्वाचन आयोगले जनाएको छ। यस्तै राष्ट्रपाको लुम्बिनी प्रदेश अधिवेशन आज शुरू हुँदैछ। दाङको घोराई स्थित उद्योग वाणिज्य संघमा अधिवेशन हुनेछ। अधिवेशनमा झण्डै 900 प्रतिनिधि सहभागी हुँदैछन्। सहमहामन्त्री विपिन कुमार आचार्यले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। प्रदेश सभापतिका नेतृत्व चयन गर्न सर्वसम्मत हुने सम्भावना न्यून छ। देवराज पाठक, शालिकराम घिमिरे, गोपाल घिमिरे, मधु अरियाल, गणेश पौडेल, मंजू गेवाली, राजकुमार सुवेदी र निलम राज अधिकारी अहिलेसम्म मुख्य आकांक्षीका रूपमा देखिएका छन्।
17: कालीकोट जिल्लाका 9 स्थानीय तहपूर्ण खोप सुनिश्चित तथा दिगो पन्ना घोषणा गरिएको छ। जन्मदेखि 5 वर्ष मुनिका बालबालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका 9 स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। खाँडाचक्र, रासकोट, तिलागुफा नगरपालिका सहित महाबै, पछाल झरना, सन्नी त्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यसअघि नै पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा गरिएको थियो। हिजो पलान्ता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। यस्तै हुम्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताउनुभयो।
18: बागलुङमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका 5 प्याङ खोलामा गएराती बोबाङदेखि सालझण्डी ढोरपाटन सड़कको वैकल्पिक मार्ग हुँदै बुर्तीबाङ बजार जाँदै गरेको G1T6980 नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक ढोरपाटन नगरपालिका 6 चामी दुबारका 18 आशिष घरतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्दरले बताउनुभयो। चालकको शव भने दुर्घटनास्थलभन्दा 70 मिटर तल फेला परेको उहाँले बताउनुभयो। मध्यरातमा दुर्घटना हुँदा उद्धारमा केही समस्या भएको थियो। अहिले शवलाई भीड़बाट निकालिएको छ।
17: थाह संचार नेटवर्कमा थप समाचार बाँकी नै छन् रेडियो सुन्दै गर्नुहोला
19: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
20: यो नमस्कार
19: अनि खर्चर बेच्नु छोडेर यतातिर कता नि
20: यो त साइड जब दाई यो चाहिँ मेन
19: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
20: सामान राम्रो छ ढुक्क हुनुहोस्
19: थाहा छ त्यसै त यही लिन आएको
20: विदेशमा पनि फ्लोकार्ट र लेट फ्री प्रडक्ट नै युज हुन्छ
19: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
20: मार्बल अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
19: सुरक्षा घरको
20: साथ जीवन घरको
21: यो हो थाह संचार नेटवर्क समयको आवाज समयको आवाज
17: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाह खबर अनलाइनमा थाह संचार र थाह खबर .com पनि सुन्न सकिन्छ
18: अब बाँकी समाचार दुई प्रदेशका डीआईजीको सरुवा गरिएको छ गृहमन्त्री स्तरीय निर्णयबाट मधेस र सुदूरपश्चिम प्रदेशका डीआईजी सरुवा गरिएको हो मधेस प्रदेश का डीआईजी गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालय रानी पोखरी तानिएको छ त्यहाँ ओम अधिकारीलाई सरुवा गरिएको छ सुदूरपश्चिम प्रदेशका डीआईजी ओम राणालाई अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालय तानेर त्यहाँको जिम्मा सानुराम भट्टराईलाई दिएको छ यसैबीच प्रहरी प्रधान कार्यालयको बडुवा समितिको सचिवालयले विभिन्न प्राविधिक समूह अन्तर्गत रिक्त रहेका प्रहरी सहायक हवलदार पदमा बडुवाका लागि सिफारिश सूची प्रकाशित गरेको छ प्रहरी नियमावली 2071 नियम 27 को उपनियम 4 अनुसार हिजो बसेको बडुवा समितिको बैठकले विभिन्न उपसमूहका कुल 362 जना प्रहरी जवानलाई सहायक हवलदार पदमा बडुवा गर्न सिफारिश गरेको हो बडुवा समितिले उनीहरूको कार्यक्षमता शैक्षिक योग्यता र तालिमका आधारमा प्राप्त गरेको कुल प्राप्तांकको आधारमा योग्यता क्रम सूची सार्वजनिक गरेको छ सिफारिश सूचीमा चित्त नबुझ्ने उम्मेद्वारले 7 दिनभित्र उजुरी सुन्ने समिति समक्ष उजुरी लिन सक्ने व्यवस्था गरिएको छ
17: अब अन्तर्राष्ट्रिय समाचार विगत केही समयदेखि प्रत्यक्ष सैन्य युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन् अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुनः खुला गर्ने लगायतका सहमति भएका छन्
18: यसलाई फेरि सुन्नुहोला विगत केही समयदेखि प्रत्यक्ष सैन्य युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन् अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुनः खुला गर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् दुवै देशका उच्च अधिकारीहरूले कूटनीतिक प्रयास सकारात्मक दिशामा अघि बढ़ेको र आगामी केही दिनभित्रै समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने पुष्टि गरेका छन् इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले सरकारी टेलिभिजन मार्फत वार्ता अन्तिम चरण पुगेको जानकारी दिँदै आगामी केही दिनभित्रै घोषणा हुने बताउनुभयो यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य भएको र सहमतिको निकै नजिक पुगेको घोषणा हिजो गर्नुभएको थियो अहिले इरानले पनि यसको पुष्टि गरेको हो यो युद्ध गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणबाट शुरू भएको थियो त्यसको जवाबमा इरानले इजरायल र खाड़ी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि हमला गर्नुका साथै विश्वको झण्डै 20% तेल र तरल प्राकृतिक ग्यास ओसार प्रसार हुने मुख्य जलमार्ग हर्मुज ठप्प पारेको थियो गत अप्रेलमा युद्धविरामको सहमति भए पनि दुवै देशबीच छिटपुट आक्रमणहरू जारी थिए जसमा यसै साता भएका दुई चरणका जवाफी हमला समेत सामेल गरिएका छन्
17: अब खेल समाचार फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र अमेरिकाले विजय शुरूआत गरेको छ आज बिहान लस एन्जल्स स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वे विरूद्ध 4-1 गोल अन्तरको प्रभावशाली जीत निकालेको हो आत्मघाती उपहार गोलबाट अग्रता लिएको अमेरिकाका लागि फोलारिन बालोगनले 2 तथा गियोभाने रियनाले 1 गोल गरे पाराग्वेका लागि मौरिसियोले सान्तोना गोल फर्काए यसअघि आज बिहान पख भएको खेलमा अर्को आयोजक राष्ट्र क्यानाडाले बोस्निया एण्ड हर्जगोविनासँग बराबरी खेलेको थियो क्यानाडाको टोरन्टो स्टेडियममा आज भएको समूह बी को पहिलो खेलमा क्यानाडा र बोस्निया एण्ड हर्जगोविनाले एक एक गोलको बराबरी खेलेका हुन् यससँगै दुवै टोलीले समान एक एक अंक बाँडेका छन् खेलको 81 मिनटमा जोबो लुकिसले हेडर मार्फत गोल गर्दै बोस्निया एण्ड हर्जगोविनालाई अग्रता दिलाएका थिए खेलको 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो क्यानाडाका काइल लारिनले 1 गोल गर्दै खेललाई बराबरीमा ल्याए त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन्
18: अब मौसम नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशका थोरै स्थानमा तथा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी भूभागका थोरै स्थान तथा बाँकी पहाड़ी र तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति कोशी मधेश बागमती लगायत गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा बाँकी पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
18: नेपाल भारत सीमापार रेलवे लिंक सम्बन्धी बैठक सम्पन्न। रक्सोल काठमाडौँ ब्रेड गेज रेल लिंकको सम्भाव्यता अध्ययन गरिने।
0: राजसभाको गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित। लुम्बिनी प्रदेश अधिवेशन आज शुरू हुँदै नेतृत्वमा आधा दर्जन आकांक्षी।
18: कालीकोटका सबै पालिका पूर्ण खोप सुनिश्चित घोषणा। बागलुङमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गयो।
0: अमेरिका र इरान युद्ध विराम सम्झौताको नजिक केही समयमै युद्ध अन्त्यको घोषणा गरिने दुवै देशका अधिकारीको दावी।
18: र फिफा विश्वकपमा आयोजक अमेरिकाको विजय शुरूआत। क्यानाडा र बोस्निया एण्ड हर्ज गोविना बीच एक एक गोलको बराबरी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।
22: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
23: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
22: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
24: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
22: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
25: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
22: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422। दिपेश मल्ल ठकुरी 9805501420। दीप मल्ल ठकुरी 9460141530।
26: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
27: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
26: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
27: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
23: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
22: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
24: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
27: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोष अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
2: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
27: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
23: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौंडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौंडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153068
27: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौंडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
4: शैलेशको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत भनेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौंडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9811160069 राजु विश्वकर्मा 9807162
7: सिप सिकौ भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ
8: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौंडामा शुरू हुँदैछ केयर गिभर तालिम छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्
7: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
9: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
7: सम्पर्क दुलेगौंडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9856062446।
9: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968761887।
10: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: अनुश्रिया, यो चाया पोतो डन्डी फोरा एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
1: गण्डकी मेडिकल हल।
3: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
3: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903369, मोबाइल 9840826926।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9864023420।
6: मरेको के हो?
7: हेर त, रगतै रगत भयो, चा म त त्यस्तो हेर्न नि सक्दिनँ।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
12: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
11: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
13: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
14: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
2: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9800 28 28 810 9800 28 28 811 र 9800 28 28 816।
15: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
16: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
17: ए सबिना, यसको हतारमा कता हो?
18: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
17: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास, मोबाइल 9846078528 र 9800281642।
20: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
21: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
20: उपचार सेवाहरू,
21: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
20: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
21: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
20: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
21: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
20: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
21: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
22: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रांड को सब सेट अंत भन्दा सस्तो में वारेन्टी ग्यारेन्टी को साथ पाइन
18: मोबाइल संग संबंधित चार्जर एयरफोन डाटा केबल साथ ही मल्टीप्लग लाइट का भेराइटी लाइट को चार्जर पानी नपस्ने बलियो इंडियन हाते घड़ी वारेन्टी का साथ पाइन का साथ ही चश्मा पनि पाइन्छ।
22: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
18: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
0: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
1: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
18: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
18: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
23: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
24: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
0: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
23: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
18: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
17: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
18: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
22: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
25: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
26: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
25: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
27: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसन आभूषण सुनसादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
5: मोबाइल 9908535537 र 9806615899।
28: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
28: ओके, ल डन।
5: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
28: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9417000787।
29: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: पैसा भएपछि नि के को तनाव हो र
1: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ
2: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ
3: उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सीपीभीसी पीभीसी पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी चार दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा सात घर तल प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 9850788302 र 9840683002
4: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौडा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना
5: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ
6: दक्ष शिक्षक शान्त शैक्षिक वातावरण प्रयोगत्मक सिकाई छात्रवृत्ति यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्
5: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585 मोबाइल 9850635497 र 9850634885 सम्पर्क गर्न सकिनेछ
6: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ
7: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
8: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
7: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 0615885595044044
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
9: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
12: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
9: ए हो र हस् दाई म आजै जान्छु
13: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9560628091
14: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
6: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
14: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
15: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
14: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
15: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
14: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
15: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
14: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
15: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
14: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
6: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
16: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460769246।
17: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
18: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
17: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
19: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई टाछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
20: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
21: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
20: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
21: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
20: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
22: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
23: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
24: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
16: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-20279।
25: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
26: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
27: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
28: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
29: एक सय तीन थोप्लो आठ
30: अन्तर्मनको आवाज।
31: स्टुडियो अहिले बिहानको 10 बज्यो।
17: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
32: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
16: धोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक,
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841493004।
1: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्त बदर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यताका क्रमका आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुंगना र शान्ति सिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिए। सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामी छाने र लीलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यताका क्रमका अनुसार उम्मेद्वारहरूलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परामर्श समेत दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकतामा 8 सदस्यीय समिति गठन गरेको हो। हिजोको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको बैठकको निर्देशन लगत्तै मन्त्री स्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय दिल्ली बजारका प्रमुख प्रशासन, सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखाका प्रमुख भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तर्जुमा कार्यलाई तीव्रताका साथ अगाडि बढ़ाउन मन्त्रालयहरूलाई आग्रह गर्नुभएको छ। हिजो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धी संयुक्त छलफल गर्दै मन्त्री गौतमले सो कुरा बताउनु भएको हो। वहाँले नयाँ सरकारले ल्याएको बजेटपछिका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढ़ाउनु पर्नेमा विशेष जोड़ दिनुभएको हो। मन्त्री गौतमले विधान एन अनुसार सबै मन्त्रालयबाट विधेयकको सूची निर्धारण गरी समयमै कानून मन्त्रालयमा बुझाउन आग्रह गर्नुभएको हो। जनताका आवश्यकतालाई मूर्त रूप दिन कानून अपरिहार्य हुने भन्दै पर्याप्त समय लिएर तयार पारिएका कानून दीर्घकालीन र प्रभावकारी हुने धारणा उहाँले राख्नु भएको हो। यसका साथै मन्त्रालयहरूलाई आगामी आर्थिक वर्षमा आवश्यक पर्ने कानूनहरूको सूची प्राथमिकरण गरेर पठाउन समेत उहाँले निर्देशन गर्नुभएको हो। भालवाला सभापति र प्रतिनिधि सभा सदस्यलाई पराजित गर्दै गण्डकी प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। त्रिपाठीले 234 मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिस्पर्धी भालवाला सभापति समेत रहेका राजन गौतमले 182 मत पाउनु भएको हो। सभापतिका उम्मेद्वार माधव कडेलले 11 मत र हरिबहादुर कार्कीले 2 मत प्राप्त गर्नुभएको हो। अध्यक्षमा विजयी हुने उम्मेद्वारले 50% बढ़ी मत ल्याउनुपर्ने प्रावधान विधानमा रहेकोमा त्रिपाठीले पहिलो चरणमै उक्त थ्रेस होल्ड कटाई दिएका हुन्। शुक्रबार राति करिब 11 बजेतिर शुरू भएको मतदान अन्तर्गत आज बिहान मतगणना सम्पन्न भएको हो। यस्तै प्रदेश सदस्यका लागि 51 जनाले उम्मेद्वारी दिएका थिए, जसमध्येबाट विभिन्न कलेक्टर सहित 33 जना निर्वाचित भएका छन्। 51 आकांक्षी मध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि 28 जना उम्मेद्वार रहेका छन्। यी 28 जनाबाट गण्डकी प्रदेशको 18 निर्वाचन क्षेत्रका एक एक जना निर्वाचित हुन्छन्। समावेशी प्रदेश सदस्यका लागि 23 जनाको उम्मेद्वारी परेको थियो। समावेशीबाट 15 जना निर्वाचित भएको भए पनि उनीहरूको विवरण आउन बाँकी रहेको छ। समय र प्रविधिको गतिसँगै स्थानीय तहको कार्य सम्पादन र सार्वजनिक सेवालाई आधुनिक बनाउने उद्देश्यले तनहुँको ब्यास नगरपालिकाले नयाँ प्रयास शुरू गरेको छ। नगरपालिकाले नगरको समग्र विकास र डिजिटल सुशासनमा युवा शक्तिलाई सरिक गराउने नीति अन्तर्गत स्थानीय स्तरमै कृत्रिम बौद्धिकमत्ता सम्बन्धी नवीन प्रविधिको उपयोगलाई प्राथमिकतामा राखेको हो। सोही नीति अन्तर्गत ब्यास नगर खेलकुद समितिको समन्वयमा नगरका 14 वडाका 70 जना युवाहरूलाई कार्यथलोमै प्रविधिको व्यावहारिक प्रयोग गराउने उद्देश्यले 2 दिवसीय विशेष क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ। सो कार्यक्रममा प्रत्येक वडाबाट 5-5 जना युवाहरूलाई सहभागी गराई एआईका आधारभूत सिद्धान्तदेखि दैनिक कार्य सम्पादन र सेवा प्रवाहमा यसको प्रयोगबारे प्रयोगात्मक जानकारी दिएको छ। वर्षायाम शुरू भएसँगै प्राकृतिक स्रोतको दोहन र नदी कचानको जोखिम न्यूनीकरणका लागि तनहुँको भीमात नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। नगरपालिकाले हिजो शुक्रबार एक जरूरी सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सबै नदी तथा घाटहरूबाट बालुवा गिट्टी र ढुंगा उत्खनन गर्न प्रतिबन्ध लगाएको हो। चालू आर्थिक वर्ष 2082-83 नगरपालिकाले आय ठेक्का लगाएका सेती नदी किनारका कसैनी घाट, सिस्नेरी घाट, झकास घाट र गेरुवा घाट लगायत अन्य सबै घाटहरूमा असार 1 गतेबाट उत्खनन र संकलनका कार्य पूर्ण रूपमा बन्द हुनेछन्। उक्त मितिपछि कसैले नियम विपरीत नदीजन्य पदार्थ उत्खनन वा ओसार पसार गरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ा कानूनी कार्यवाही गरिने नगरपालिकाले सूचित गरेको छ। प्रहरीले सिरहको कर्जनहा नगरपालिका 11 सेफ सन्तोष शाहलाई बैंकी कसुरमा पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शाहलाई शुक्रबार जनकपुर उपमहानगरपालिका 8 रामन्दन चोकबाट पक्राउ गरेको हो। शाहसँगै कर्जनहा 9 नारायण शाह सुडी पनि पक्राउ परेका छन्। एक महिलाले ठगी सम्बन्धमा दिएको जाहिरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर शाहलाई पक्राउ गरिएको प्रहरी जनाएको छ। गैरीथारा स्थित एक रेस्टुरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेको आरोप रहेको छ। बागलुङमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको झोरपाटन नगरपालिका 5 ब्याङ्क खोलामा गए राति बोबाङदेखि सलछडी ढोरपाटन सड़कको वैकल्पिक मार्ग हुँदै बुर्दीबाङ बजार आउँदै गरेको G1T6980 नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक ढोरपाटन नगरपालिका 6 चामी दुवारका 18 आशिष घरतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्दीबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्थरले जानकारी दिनुभएको हो। ट्र्याक्टर सड़कदेखि करिब 50 मिटर तल खसेको वहाँको भनाइ रहेको छ। चालकको शव भने दुर्घटनास्थलभन्दा 70 मिटर तल फेला परेको प्रहरी निरीक्षक मानन्थरले बताउनु भएको हो। मध्यरातमा दुर्घटना हुँदा उद्धारमा केही समस्या भएको थियो। अहिले शवलाई भीड़बाट निकालिएको वहाँले बताउनु भएको हो। नेपालमा मनसून भित्रिने औसत मिति आज अर्थात जून 13 तारीक रहेको हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा आसपास रहेको छ। पूर्वी वायु अर्थात मनसुनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसुन भित्रन ढिलाइ भएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडा सैनीका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसुन भित्रिने सम्भावना कम रहेको छ। उहाँका अनुसार महाशाखाले मनसुन भित्रने अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसुनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसुन भित्रिएको आधिकारिक घोषणा गर्ने तयारी रहेको छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो जेठ 16 मई मनसुन नेपाल प्रवेश गरेको थियो, तर 15 दिन छिटो नेपाल भित्रिए पनि लामो समय मनसुन पूर्वी भागमै बसेको थियो। नेपालमा मनसुन अवधिमा देश वर्षभरको झण्डै 80% वर्षा हुने गर्दछ। मनसुन भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ। यस वर्ष मनसुनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। यसैबीच आज कोशी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ। कोशी सहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा बाँकी पहाड़ी र तराई भागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। विगत केही समयदेखि प्रत्यक्ष सैन्य युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन्। अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज सन्मार्ग पुनः खुला गर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमति जुटिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। दुवै देशका उच्च अधिकारीहरूले कूटनीतिक प्रयास सकारात्मक दिशामा अघि बढ़ेको र आगामी केही दिनभित्रै समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने पुष्टि गरेका छन्। इरानका विदेश मन्त्री सैयद अब्बास अराघाचीले सरकारी टेलिभिजन मार्फत वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिँदै बताउनु भएको छ। हाम्रो वार्ताको अन्तिम चरण पूरा हुने बित्तिकै यो सम्झौतामा हस्ताक्षर गरी घोषणा गरिनेछ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य भएको र सहमतिको निकै नजिक पुगेको घोषणा शुक्रबार नै गर्नुभएको थियो। अहिले इरानले पनि त्यसको पुष्टि गरेको हो। यो युद्ध गत फेब्रुअरी 28 अमेरिका र इसरायलले इरानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणबाट शुरू भएको थियो। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजयी शुरूआत गरेको छ। लस एन्जल्स स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गोल गरेको हो। खेलको 7 औं मिनटमा डेमियन उपहार गोलबाट अमेरिकाले अग्रता लिएको थियो। त्यसपछि 31 औं मिनटमा फोलारविनले गोल थपेका थिए। पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकाको अग्रतालाई टेप्पर बनाएको हो। खेलको अन्तिम मिनटमा अमेरिकाका जियोफन्नी रियानले गोल थपेका हुन्। हस्त बिहान 10 बजेको ढोलबरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
3: ल नौ छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्।
4: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
5: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065 414 0008।

0: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं।
5: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
5: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9846324020।
8: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
9: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9641633101 र 9648883522।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
11: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
12: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
12: हाम्रा विशेषताहरू
7: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
12: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
7: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
12: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
7: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635 71 479 र 98562 65।
13: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: उपचार हुने रोगहरू
13: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
14: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
13: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
14: दिसा पिसाब एवं पेटको समस्या,
13: तौल गडबड हुने वा थाइराइडको समस्या,
14: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
13: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
14: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा तनहुँ।
13: फोन नम्बर 0654142333 र 98678 61887।
15: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
16: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
15: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0654141042, 98560231128, 98462014726।
16: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।

0: पानी में मेटल स्टील फन पर का सब सामान साइनी कति मजा एक ठाव मतार जालिनी पानी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नाटिला, सम्पर्क 9856060113, 9807994।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
6: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
7: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
7: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटे सुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403005।
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
2: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टु 12 PM।
10: इट्स टाइम फॉर कॉलिंग टाइम
2: ओनली ऑन रेडियो ढोर बाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा। म कार्यक्रम प्रस्तुता अनु मल्ल सुदाजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु र अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ भने सम्पूर्ण श्रोता साथीहरू पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला। अनि अब यो घमाइलो अलिकति गर्मी मौसम पनि छ है, अब के कसो गर्दै हुनुहुन्छ पक्कै पनि साथमा चाहिँ रेडियो ट्युन अन गरेर चाहिँ हामीलाई सुनेर साथ दिइरहनु भएको छ भने यहाँसँगको मिठा मिठा कुराकानी सँगसँगै मिठा मिठा गीत सङ्गीत अनि आज साताको एपिसोडमा रहेर भने हामी गाउँ खाने कथा चाहिँ खेल्नको लागि एकदमै रेडी भएर पनि आइसकेका छौँ र साथीहरू पनि एकदमै रेडी भएर चाहिँ बस्दै गर्नुहोला। जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमे महाभूषण सुनसादी पसल दुलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर एफएनसी एन्ड ज्वेलरी सबै, प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै अहिलेको लागि भने सुरुवातीमा एउटा मिठो गीतबाट कार्यक्रमको सुरुवात गर्छु अनि त्यसपछि हामी साथीहरूलाई पनि सहभागी गराउँदै गर्छौ भने पछ्यौरी बोलको टाइटलको चाहिँ यो 2 हप्ता भएको छ यो गीत रिलिज भइसकेको। अहिलेको लागि तपाईँ माझ राख्दैछु बिना लिम्बू अनि ग्रेस फन्डिस र साथमा चाहिँ प्रभा राईको आवाजमा सजिएको यो सुमधुर गीत राख्दैछु, स्वीकार्नुहोला।

0: हजुर भसौरी बोलको यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो 95.14 बाटो भएर आउन सक्नुहुन्छ। टेलिफोन लाइन पनि खुल्ला गरिसकेको छु भने सदा चाहिँ आज पनि 10 गाउँ खाने कथा लिएर आए सँगसँगै श्रोता साथीले चाहिँ आफूलाई मनपर्ने लकी नम्बर चुज गर्दै गाउँ खाने कथा खेल्नको लागि चाहिँ सहभागिता जनाउनको लागि 95.14 टेलिफोन लाइन एकदमै खुल्ला छ र कोही साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। किन होला साथी चाहिँ लाइनमा हुनुहुन्थ्यो, आवाज त सुन्न हामीले नसुनेको हो कि साथी नबोल्नु भएको हो कि है के हो कसो हो बुझ्न चाहिँ अलिकति गाह्रो पर्यो। अब साथीहरूले सुन्दै हुनुहुन्छ भने अब प्रोग्राम पनि के कस्तो सुनिरहेको छ यहाँको ठाउँतिर अनि प्रोग्राम सुनिरोक्दा चाहिँ के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रियाहरू पनि हामीलाई चाहिँ दिँदै गर्नुहोला। अहिलेको लागि भने फेरि पनि कोही साथी चाहिँ हुनुहुन्छ लाइनमा, ढिला नगरी स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर।
1: हेलो दर्शन नमस्ते नमस्कार।
0: दर्शन नमस्ते नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रोशिकाजीलाई।
1: हजुरलाई पनि एकदम धेरै धन्यवाद।
0: अनि के छ रोशिकाजीको नयाँ नौलो हालखबर? हिजो पनि कुराकानी गर्नै पाइएन त, किन होला के भएको होला?
1: म पनि कुरा फोन कट भयो त्यो दिन नेटवर्कै हुन कि अनि पछि हाम्रा लागेन अनि फेरि पछि हाम्रा उठेन अब मिसो पनि नमिलेको होला नि घरि विज्ञापन भएको भएर पनि होला अनि त्यो नेटवर्कै हुन कि मेरोमा त्यही भएर पनि फोन काटिहाल्यो।
0: ल ठिकै छ, आज भने कुराकानी गर्न पाइरहँदा अब साथीहरूलाई छुटेको कुराहरू केही छ सुनाउनु पर्ने सुनाइदिई हाल्नुहोस् है। सुनाउनु पर्ने चाहिँ खासै केही छैन है। अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? अनि अब मजाले सुनिरहँदा पहिलो सहभागी साथी भइरहँदा चाहिँ आज कति नम्बरको राखिदिने होला?
1: अब मैले त
0: ल 5 गाउँ खाने कथा रमाइलो छ है, आज धेरै रमाइलो गाउँ खाने कथाहरू लिएर आएको छु, ध्यान दिएर सुन्नुहोस् है। ल 5 गाउँ खाने कथा रोशिकाको लागि रोशिकाजीको लागि रहेको छ यस्तो। माथि उड्न सक्छु म त बग्न पनि सक्छु, बग्दा बग्दै टक्क अड्डी जम्न पनि सक्छु, के होला? पानी भन्नुभएको? फेरि सुनाइदिनु पर्छ कि पर्दैन? ओहो ल ठिकै छ त्यसो भए, माथि उड्न सक्छु म त बग्न पनि सक्छु, बग्दा बग्दै टक्क अड्डी जम्न पनि सक्छु भनेर हाम्रो रोशिकाजीले पानी भन्नुभएको छ, म चेक गरौँ त के भयो। ल अब तपाईँको जवाब चाहिँ हामी चेक गर्दैछौ, गाउँ चाहिँ लिने कि दिने के होला, ध्यान दिएर सुन्नुहोस् है। कंग्रेचुलेसन हाम्रो रोशिकाजीलाई धेरै धेरै बधाई छ है। रेडियो प्रोग्राम अन्तिमसम्म सुनेर साथ दिनु होला, अहिले भने छुटिनु पर्छ है त। ओके बाई बाई शुभ दिन। उहाँ हुनुहुन्थ्यो रोशिका लम्सारजी भेमादेखि है, उहाँले सुन्दा सुन्दै अनि जवाफ भनिराख्नु भएको थियो अनि साथमा चाहिँ अनि के हो त भन्दा पानी नै रहेछ अरे सही जवाफ चाहिँ। आज यसरी नै अब अलि नयाँ अब यहाँले सुनिसकेको पनि हुनसक्छ तर अलिकति रमाइलो खालको चाहिँ अब सकेसम्म ल्याउने कोसिस चाहिँ गरेको छु है। अब यहाँलाई चाहिँ के कस्तो लाग्छ अब रेडी भएर चाहिँ सहभागिता जनाउँदै गर्नुहोला। 1-10 भए सँगसँगै अब 5 गइसक्यो, अझै हामी 9 साथीलाई चाहिँ सहभागी गराउनु बाँकी नै छ, ढिला नगरौ साथीसँग कुराकानीको साथमा हामी जोडिँदैछौ। हेलो नमस्ते हजुर। हेलो
2: हेलो नमस्कार म्याम।
0: नमस्कार म्याम, कसको आवाज सुन्दैछु होला?
2: धर्मेन्द्र हो।
0: धर्मेन्द्रजी सन्चै आरामै हुनुहुन्छ? एकदमै हामी पनि सन्चै आरामै छौ। अनि रूपन्देहीतिरको हालखबर के छ त सुनाइदिनुहोस् न त।
2: रूपन्देहीतिरको हालखबर गर्मी गर्मी छ,
0: गर्मी गर्मी छ। हिजो आज गर्मीको समयको दिनहरू चाहिँ कसरी कटाउँदै हुनुहुन्छ त नि?
2: अब गर्मीमा यही हो, घरमा बस्ने, रेडियोहरू सुन्ने, त्यही हो
0: टाइम पास गर्ने। अनि तपाईँकोतिर चाहिँ अब यो भनेको त अब असारे महिना भनेको चाहिँ अब मानो खाएर मुरी उब्जाउने भन्छ नि, बिस्तारै बिस्तारै अब
2: बिउ राखे छैन, अब बेला भए छैन अहिले रोपाएको, बिस्तारै छ।
0: अनि तपाईँकोतिर चाहिँ अहिले यो अब असारमा काटिसक्नु पर्ने धानहरू चाहिँ लगाउनुहुन्छ कि हुँदैन रोपनदेखितिर?
2: होइन, हाम्रो यता यति मात्र लगाउँछ नि यो असारे
0: धान। ल, त्यसो भए चाहिँ आज रोपनदेखितिरको अब त्यो फाँटमा लगाउने धानबारी सबै छर्ने हो कि होइन?
2: हेरौँ ल के हुन्छ
0: के हुन्छ है। अब छोड्छु भन्न चाहिँ सकिँदैन है,
2: यसरी छोड्ने हो। आफू जन्मेको ठाउँ चाहिँ सबैजनालाई प्यारो।
0: कति बाठो हुनुहुन्छ कि हाम्रो धर्मेन्द्रजी। ल ठिकै छ, अब छोड्ने कि नछोड्ने सकेसम्म म छोडाउने प्रयासमा छु के अरे है। ल पाँच नम्बर जो चाहिँ गइसक्यो हाम्रो धर्मेन्द्रजी चाहिँ तीन नम्बरमा जे छ अब ल एकदमै ध्यान दिएर सुन्नु होला। तीन नम्बरको गाउँ खाने कथा तपाईँको लागि परेको छ यस्तो। एक खुट्टे दाईको काँच चढ्ने काम उदाउँदैन कहिले खाइपानी घाम के होला। फेरि पनि सुन्नुहोस् है, एक खुट्टे दाईको चाहिँ काँच चढ्ने काम अरे उदाउँदैन कहिले खाइपानी घाम। छाता होला ल है, समय सुरु गर्ने कि नगर्ने? अब समय चाहिँ भर्खरै सुरु गर्दैछु, अब छातामै लग गर्ने कि अब फेरबदल गर्नुहुन्छ? मिले पनि नमिले पनि 100% स्योर चाहिँ छ कि छैन त? छैन है। ल ठिकै छ, अब सुनौ है त, अब छाता चाहिँ रहेछ कि रहेनछ, अब खाइपानी घाम पनि भने आएको छ है, म चेक गर्दैछु। धेरै धेरै बधाई छ हाम्रो धर्मेन्द्रजीलाई त, खाइपानी घाम भनी भनी अनि छाता नै रहेछ नि त। झन् रूपनदेखिको धानबारी सबै अब यो असारमा काम गर्नुपर्ने, सबै झन् ल्याएर गएर काम गरिदिउँला भनेको त अब धर्मेन्द्रजीले चाहिँ आफै गर्नु पर्यो है। ल हाम्रोतिर त्यसो भए, ल हाम्रोतिर खेतालो चाहिँ आउनु पर्यो है अब धर्मेन्द्रजी। ल अहिले भने छुट्टिनु पर्ने हुन्छ, हामी साथीहरूलाई सहभागी गराउन बाँकी नै छ। रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला, अहिले भने छुट्टिन्छौ। नमस्कार, बाई बाई। धर्मेन्द्रजी हुनुहुन्थ्यो रूपनदेखि भएको छ है, रमाइलो मान्छे पनि हुनुहुन्छ उहाँले चाहिँ। अब शनिबारको एपिसोडमा चाहिँ हामीलाई सुनेर साथ दिनुहुन्छ, सहभागिता पनि जनाउनुहुन्छ। अब टाढा टाढाको साथीहरू पनि जोडिनुहुन्छ, शनिबारको एपिसोड चाहिँ एकदमै स्पेसल हो जस्तो पनि लाग्छ कि। अनि यसरी सहभागिता जनाउँदै गर्दा हामी चाहिँ बारी पछि एकजना साथीलाई विजयी गराउँछौ, अनि विजयी साथी मध्ये पनि अन्तिम बार एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज, जुन चाहिँ आज रहेको छ। हामी हप्ताभरिको विजयी साथी मध्ये एकजना साथीलाई लकी ड्र मार्फत आज विजयी गराउँछौ भने अन्तिमसम्म पनि सुनेर साथ दिनु होला। अहिले भने फेरि पनि कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। हेलो
3: हेलो,
0: कहाँदेखि कसको आवाज सुन्दैछु होला? हाम्रो प्रेमजी हुनुहुन्छ हो। प्रेमजीलाई कार्यक्रममा धेरै धेरै स्वागत छ है। धन्यवाद। अनि हाम्रो प्रेमजीले चाहिँ हाम्रो आवाज कस्तो सुन्नु भएको छ? अहिले चाहिँ सुन्नु भएको छ, कुराकानी गर्न सकिएला प्रेमजी? ल सकिन्छ। अनि खाना खानु भएको छ कि छैन त? मेरो त भइसक्यो है। अनि प्रेमजीले आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? ल अब हाम्रो प्रेमजीको पालो रहेको छ है, तीन नम्बर र पाँच नम्बरको गइसक्यो, बाँकी कति नम्बरको राखिदिने होला? दससम्म चाहिँ लकी नम्बरहरू छ है बाँकी। ल चार नम्बरको भन्नुहुन्छ, चार नम्बरको चाहिँ अलिकति रमाइलो नै छ है, मजाको गजबको छ, ध्यान दिएर सुन्नुहोस् है। चार अक्षरी नाम यसको, खोल ओडी हिँड्छ, धेरै खाए दाँत बिग्रिन्छ, सबलाई दुःख दिन्छ के होला। फेरि पनि सुन्नुहोस् है, चार अक्षरी नाम यसको, खोल ओडी हिँड्छ अरे, अनि धेरै खाए भने चाहिँ दाँत बिग्रिन्छ, सबलाई दुःख दिन्छ अरे, के होला यस्तो चिज? ल नाम भनिदिनु पर्यो, चार अक्षरी एउटा नाम। उखु भन्नुहुन्छ? ल अब समय चाहिँ टन्नै छ है, फेरबदल गर्ने भए पनि गर्नुहोस्। के राखिदिने भन्नुभयो? नवरस भन्नुभएको? ल नव रस भन्नुभएको छ, अब के भयो त तपाईँको जवाफ चाहिँ गरिहाल्छ है, समय पनि सकिसक्यो,
3: तपाईँको जवाफ मिलेन
0: ला, हाम्रो प्रेमजीको जवाफ त मिलेन भन्छ त के चाहिँ रहेछ र हो भनेर जान्नको लागि अब तपाईँको काफ के चाहिँ हामीलाई छोड्नु पर्छ है प्रेमजी, आज लेख्नाथै दिनुहुन्छ है, ल अतिनपति नजाने गति चाहिँ क्या होला, क्या होला क्या होला, मिठाई देख्नु भएको छ चकलेट अरे के, यसको सही जवाब चारवटा अक्षर हुन्छ नि चकलेट भनेर के, चकलेट अब धेरै खायो भने दाँत पनि बिग्रिन्छ अनि दुःख दिन्छ नि त, त्यही भएर धेरै चकलेट चाहिँ खानु हुँदैन, अरे कार्यक्रममा सहभागिता जनाइदिनु भयो एकदमै खुसी लाग्यो, अन्तिमसम्म सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ है प्रेमजी,
2: हस्त
0: नमस्कार, उहाँ चाहिँ हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ होइन, सबै हरेक एपिसोडहरूमा चाहिँ हामीलाई सुनेर सहभागिता जनाएर पनि साथ दिनुहुन्छ, र चकलेट भनेर आज चाहिँ हामीले खास कि बल्ल बल्ल एउटा गाउँ चाहिँ लिन पाइएको छौँ, अब हेरौँ अब आउने साथीहरूले चाहिँ के गर्नुहुन्छ, अब भने एकजना साथीलाई चाहिँ सहभागी गराउँछ अनि त्यसपछि हामी एउटा गीतको साथमा विश्रामतिर जानुपर्ने बेला पनि भइरहेको छ, सो ढिला नगरी साथीलाई स्वागत सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ है प्रेमजी,
2: हस्त
0: नमस्कार, उहाँ चाहिँ हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ होइन, सबै हरेक एपिसोडहरूमा चाहिँ हामीलाई सुनेर सब

0: आजको बिहानीको सुनौलो खबर सुनाइदिनुहोस् न त। त्यही त गाह्रो छ नि हो, यो गर्मीको समयमा त झन् काम गर्न अझै गाह्रो हुन्छ कि जित बहादुरजी। अनि अब शीतलोमा बसेर आराम गर्दै बिस्तारै बिस्तारै काम गर्नु पर्यो कि। हजुर हजुर, अब धेरै साथीहरू तपाईँ जस्तै अब काम गरिराख्नु भएको छ होला होइन, घाममा बसेर साथीहरूलाई चाहिँ के भन्नु मन लागेको छ तपाईँ जस्तै साथीहरूलाई? तपाईँहरू जस्तै तपाईँ जस्तै अब धेरै साथीहरू यो बर्खा लागे सँगसँगै अब काममा हुनुहुन्छ होला, खेतबारीमा हुने साथीहरूलाई केही सन्देश दिनु मन लागेको छ?
1: काम गर्ने खानु अब खेलेर हिँड्नु हुने फाल्टु काम नतिरेर काम खराब गर्नु भन्ने कुरो हो।
0: हजुर हजुर, ल ठिकै छ, तपाईँले यो सन्देश सँगसँगै तपाईँले पनि विशेष आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु होला। अनि आज गाउँ खाने कथा सुन्न पाउनु भएको छ कि छैन त? भर्खरै सुन्दै हुनुहुन्छ भने 3, 4, 5 नम्बरको तीनवटा गइसक्यो, बाँकी 1, 2, 6, 7, 8, 9, 10 बाँकी छ, कतिको राखिदिने होला? ल आठकै भन्नुभएको छ, ल 8 नम्बरको पनि गजबको छ, म तपाईँको लागि राख्दैछु। गाउँ खाने कथा रहेको छ यस्तो, काँडा जस्तो शरीर मेरो भित्र चाहिँ बोसो, बोसो भित्र हुन्छ एउटा कालो रङको कोसो के होला? फेरि पनि सुन्नुहोस् है, काँडा जस्तो शरीर मेरो भित्र चाहिँ बोसो, बोसो भित्र हुन्छ एउटा कालो रङको कोसो के होला त्यस्तो चिज? नाम बताइदिनु पर्यो, यता समय सुरु भयो है। बाहिर काँडा जस्तो भित्र बोसो भनेपछि अलिकति सेतो सेतो जस्तो पनि हुँदो रहेछ, त्यो भन्दा भित्र चाहिँ कालो हुँदो रहेछ कि?
1: त्यसको नाम आएन, न देखेको हो खाएको नि हो।
0: त्यही त, अहिले त झन् यति सिजन छ कि यति सिजन छ कि देखेको भन्न पनि पाइँदैन कि, देखे छु नै भन्नुपर्छ कि।
1: लिची, लिची,
0: लिची। समय नै सकिरहेछ, लिची भन्नुहुन्छ? ल अब यहाँले चाहिँ अब फेरबदल गर्न पाउनु भएन किनकि समय पनि सकिसक्यो, तपाईँको जवाब के भयो त म चेक गर्छु है। कंग्रेचुलेसन, धेरै धेरै बधाई छ हाम्रो जित बहादुर जीलाई, लिची नै रहेछ। अनि हाम्रो जित बहादुर जीको ठाउँतिर लिची चाहिँ कतिको हुन्छ त नि? अलिअलि पाइन्छ है। ल ठिकै छ, यो कुराकानी सँगसँगै रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला। अहिलेको लागि एउटा एकदमै गजबको गीत राख्दैछु, सुनेर साथ दिनु होला, अहिले भने छुट्टिन्छौँ है। नमस्कार, उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी। अहिलेको लागि भने कुराउनी बोलको यो रमाइलो गीत रहेको छ, काली प्रसाद बास्कोटाको चाहिँ लिरिक्स अनि आवाजमा सजिएको, साथसाथै सोमिया भरालीको आवाज रहेको छ, डान्सिङ सङ पनि छ है, रमाइलो छ म्युजिक पनि। यो गीत सँगसँगै पहिलो व्यवसायिक विश्राम पश्चात 11 बजेको टाइम चेक लगतै हाम्रो पुनः भेट हुन्छ नै, हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक।
5: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा
7: यही जे 30 गते शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
8: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छानी,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
7: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
8: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
8: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
6: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
7: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर,
6: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
9: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 65414377, मोबाइल 98560 44343।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460 78528 र 98028 16142।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
14: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
8: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950।
16: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
17: हो नि पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
18: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
17: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
19: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
20: डर लाग्नु, निद्रा नलाग्नु,
19: अनौठा विचार आउनु,
20: निराशा बढ्नु, खुसी नहुनु,
19: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
20: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
19: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
20: छटपटी हुनु, चिटचिट पसिना आउनु,
19: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
20: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
19: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
20: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाउँ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
21: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
22: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ छायम र सहभागिता जनाउनको लागि 0625400200 को टेलिफोन लाइन पनि एकदमै खुल्ला छँदैछ र सदा चाहिँ आज पनि तपाईँको साथमा म कार्यक्रम प्रस्तुता अनुमल्ल रहेको छु भने अब 12 बजेको समयसम्म अझै 1 घण्टाको समय चाहिँ हामीसँग बाँकी छँदैछ। आज गाउँ खाने कथा खेलिरहँदा अहिलेसम्म 4 जना साथीले सहभागिता जनाउनु भएको छ भने एउटा मात्रै गाउँ लिन सफल भएको छु। अब हेरौँ अब आउने साथीहरूले चाहिँ आफ्नो गाउँ राख्नुहुन्छ कि अब के गर्नुहुन्छ, त्यसको लागि चाहिँ साथीलाई सहभागी गराउनु पर्ने हुन्छ। र साथी हुनुहुन्छ है लाइनमा। हेलो, नमस्ते हजुर। दर्शन नमस्ते, कार्यक्रममा धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई। अनि के छ नरेन्द्रजीको नयाँ नौलो हालखबर? स्याङ्जातिरको पनि सुनाइदिनुहोस् न त।
23: मेरो हालखबर ठिकै छ, आरामै छु, कुशलै छु। अनि तपाईँहरू पनि आराम कुशल हुनुहोला भन्ने पूर्ण विश्वास पनि लिएको छु।
22: एकदमै हजुर, पूर्ण विश्वास सँगसँगै हामी पनि एकदमै सन्चै आरामै छौ भन्नुपर्छ है।
23: खाना भयो नि? भएन,
22: खाना चाहिँ भइसक्यो। तपाईँले खानुभयो त?
23: हजुर, मैले भर्खरै खाएको। आज ढिलो भयो कि?
22: आज ढिलो भयो, किन ढिलो भएको होला?
23: यताउति काम सब हुन्छ नि त।
22: त्यही त, काम कारणले गर्दा चाहिँ अब खाना पनि ढिलो भयो है। घाम चाहिँ लागेको छ, घाम चाहिँ लागेको छ भन्दा पनि बेसरी लागेको छ भन्नुपर्छ जस्तो छ कि घाम त्यही त। अब यो गर्मीको समयमा एकदमै चिसो चिसो भएर बस्नु होला है। स्याङ्जातिर चाहिँ अब के छ, गर्मी नै भए पनि चिसो ठाउँमा गएर बस्छु भने चाहिँ छ कि छैन हावा खाने ठाउँ, चिसोपनको ठाउँहरू?
23: चिसो त अब रुखको छानको गाउँमा चाहिँ त हो आजको लागि।
22: हजुर हजुर,
23: सबै त हो।
22: नत्र उही त हो ल डाँडा केडा हुन्छ नि कुनै ठाउँमा चाहिँ अलिकति डाँडामा यो ठाउँ छ त्यो ठाउँमा गयो भने चाहिँ मजाले हावा पाइन्छ भन्ने ठाउँ छ कि छैन हजुर किन सोधेको भन्दा फेरि आज गाउँ खाने कथा खेलिरहँदा हामीलाई एकदमै त्यस्तै चिसो चिसो ठाउँ चाहिएको छ कि त्यही भएर स्याङ्जातिरको त्यस्तो चिसो चिसो ठाउँ चाहिँ हामीले ल्याउनु पर्यो कि आज ल ठिकै छ त्यसो भए लक्की नम्बर चुज गर्नुहोस् न त 1, 2, 6, 7, 9, 10 हजुर बाँकी 1, 2, 6, 7, 9, 10 ल लक्की नम्बर पनि जोस गइसक्यो भनौ नै 8 भन्नुहुन्छ
23: 10
22: ल 8 नम्बरको गइसक्यो भन्न लाग्दै थिएँ कि ल 10 नम्बरको लक्की नम्बर सँगसँगै यहाँको लागि गाउँ खाने कथा परेको छ यस्तो दाँत मेरो अनगिन्ती कपालको साथी कपालमै डुल्ने गर्छु गर्दै तलमाथि के होला आरो भन्नुहुन्छ ल फेरि पनि सुन्नुहोस् है फेरि पनि कि यसमै लग गरौ ल भन्नुहोस् है अब फेरि सुनाऊ कि यसमै लग गर्ने होला के गर्ने होला तलमाथि गर्ने चाहिँ आरो होला त ल त्यसो भए यसमै लग गरौँ कि अब समय तन्नै छ है ल हुन्छ भन्नुभएको छ अब तपाईँको जवाफ के भयो त म चेक गर्दैछु
1: तपाईँको जवाफ मिलेन
22: ल मिलेन भन्छ त हामीलाई चिसो ठाउँ आज चाहिएको हो कि काहीँ हो कि ल अब ल आज चिसो ठाउँ चाहिँ दिनै पर्यो है हामीलाई यसरी अब पछि भनेर पाइएन फेरि सुन्ने भए सुन्नुहोस् भन्दै थियो नि त दाँत मेरो अनगिन्ती भन्दासम्म नि ठिकै थियो अब कपालको साथी कपालमै डुल्ने गर्छु भन्दै थियो नि त तलमाथि अब भइगयो अब हामीलाई एकदमै गाह्रो पिरो नमानिकन तपाईँको स्याङ्जाको जति पनि दाना गाडा छ दिनु पर्यो ल धेरै धेरै धन्यवाद भन्दै अब गाउँदिनु भएकोमा त एकदमै धेरै धन्यवाद छ अनि रेडियो प्रोग्राम अन्तिमसम्म पनि सुनेर साथ दिनु होला अहिले भने छुटिनु पर्छ है ओके बाई बाई नरेन्द्र मार्जी हुनुहुन्थ्यो स्याङ्जादेखि पछि चाहिँ कस्तो मजाले जवाफ पनि भन्नुभएको थियो कहिले काहीँ त्यस्तै हुन्छ कि होइन अब आरो पनि मिल्छ होइन त्यो जवाफमा तर कपाल भनिराख्दा त फेरि अब कपालको लागि त काइयो नै चाहियो नि त है सौ यसरी नै हामी गाउँ खाने कथा खेलिरहँदा अब चाहिँ हामीसँग 1, 2, 3, 4, 5 बाँकी छ ढिला नगरी साथीलाई चाहिँ सहभागी गराइहाल्छु हेलो नमस्ते हजुर नमस्कार कार्यक्रममा स्वागत छ हाम्रो चन्द्रजीलाई अनि के छ मान्द्रेतिरको हालखबर के छ आज चन्द्रजीको नयाँ नौला हालखबर
23: नयाँ नौलो त्यस्तै हो पहिलाको जस्तै
22: पहिला जस्तै नै हुनुहुन्छ है अनि आज चाहिँ अब बाँदर कुर्ने हेरालुमा पर्नु भएको छ कि छैन हेरालुमै हुनुहुन्छ है अनि यता फोनतिर कुराकानी गर्दा गफ गफ गर्दा फेरि बाँदर आयो भने त के होला साथीहरू पनि हुनुहुन्छ है ल ठिकै छ अब यो कुराकानी सँगसँगै आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन चन्द्रजीले सुन्दै हुनुहुन्छ है अब साथीहरूले सँग चाहिँ अब गाउँ दिने लिने काम कार्य भइरहेको छ है अनि अब चाहिँ हामीसँग पाँचवटा मात्र गाउँ खाने कथा बाँकी छ 1, 2, 6, 7 र 9 मध्ये चाहिँ कतिको राखिदिने होला
23: अब नम्बर पनि छ
22: ल छ

त्यही नि त डोरो अब के भन्छ त्यसलाई चाहिँ यसको सही जवाब चाहिँ झलुङ्गे पुलो अरे कि वारी भर्याङ र वारी र पारी त मिल्यो होइन पारी तर पनि मिल्यो अब बिचमा सबै लुते करङ भन्दा चाहिँ अब बिचको डन्ठीहरू पनि आउनु पर्यो अरे कि ल ठिकै छ झलुङ्गे पुल है यसको सही जवाब भन्दै अहिले भने सुटिन्छौ चन्द्रजी नमस्कार बाई बाई चन्द्रजी र साथीलाई चाहिँ हामी केसीमा सहभागी गराउँछौ अहिलेको लागि भने अब रेडियो प्रोग्राम सुनेर बस्ने साथीहरू पनि हुनुहुन्छ है सो अहिलेको लागि तपाईँमा एउटा नैनी रेशम रातो रातो साडीमा भन्ने एउटा मिठो गीत रहेको छ इन्द्रकला राईको पनि आवाज रहेको छ विशेष गरी यो गीतमा आवाज रहेको छ सागर संसारी राईको भने सुमन तामाङको म्युजिक अनि लिरिक्स रहेको छ यो गीत सँगसँगै हामी पुनः उपस्थित हुन्छौ हामी सँगै रहनु होला है त

0: हजुर, नैनी रेशम म त तिम्रै नैनी रेशम, रातो रातो साडीमा यो मिठो गीत रहेको थियो तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु भने अब पालो तपाईँको हो 0965 4142 0 बाटो भएर जोडिँदै गर्न सक्नुहुन्छ, जहाँ चाहिँ आज शनिबारको एपिसोडमा रहेर हामी गाउँ खाने कथा खेलिरहेका छौँ र अहिलेसम्म चाहिँ रेडियो प्रोग्राममा चाहिँ 6 साथीले सहभागिता जनाएछौ, सँगै 4 चाहिँ हामीसँग बाँकी रहेको छ 1, 2, 7 र 9 नम्बरको, अनि श्रोता साथीले चाहिँ लक्की नम्बर चुज गर्दै आफूलाई मन परेको नम्बर चुज गर्न सक्नुहुन्छ, अनि त्यसपछि हामी साथीहरूको लागि गाउँ खाने कथा राख्छौ, अनि मिलेदेखि चाहिँ अब गाउँ खाने कथाको चाहिँ यहाँले नाउँ दिनुहुन्छ, नमिलेसम्म चाहिँ यहाँले गाउँ छोड्नु पर्ने हुन्छ है। रमाइलो सँगसँगै यहाँहरू अबको 12 समयसम्म चाहिँ रहन सक्नुहुन्छ, अनि हामी चाहिँ मिठा मिठा गीत संगीतको साथमा पनि जोडिरहेका छौँ, अनि रेडियो प्रोग्राम चाहिँ के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला। अहिले भनेकै सहभागी साथी हुनुहुन्छ है लाइनमा। हेलो, नमस्ते हजुर।
1: गुड
0: मर्निङ, कार्यक्रममा धेरै स्वागत छ। हजुर हजुर, त्यही त गइहाल्यो अब त्यस्तै अब

0: झटारो हान्दा पनि अब ट्याक्कै पर्यो भने त पर्यो पर्यो नि त.
1: अनि
0: के सात नम्बरको राखिदिइहाल्ने हो
1: ल
0: त्यही त ल सुरुवातीमै हाम्रो अमृतजीलाई चाहिँ अब बिजी व्यस्तताको बावजुद पनि जोडिनु भएको छ धेरै धेरै धन्यवादबाट चाहिँ सुरु गरौं. गाउँ खाने कथा चाहिँ परेको छ सात नम्बरको यस्तो. पखेटा नै छैन मेरो उड्ने गर्छु माथि रङ्गी बिरङ्गी रूप छ सबैको प्यारो साथी के होला. फेरि पनि सुन्नुहोस् है. पखेटा नै छैन मेरो उड्ने गर्छु माथि रङ्गी बिरङ्गी रूप छ सबको प्यारो साथी के होला. जाने दिनुहोस् उसको नाउ न जाने दिनुहोस् प्यारो प्यारो गाउँ. अब उड्ने कुरा नै हो के रे. अब रङ्गी बिरङ्गी रूप पनि छ अब सबैको प्यारो साथी भन्दा चाहिँ अब के भन्छ यसलाई चाहिँ अब खेलाउने हजुर हजुर चङ्गा भन्नुहुन्छ ल. अब समय त छ है फेरि ल समय पनि ट्याक्कै सकियो. आज चाहिँ अब लुम्ने काँतिर जान पाउने कि नपाउने हामी चेक गरिहालौँ है. कंग्रेचुलेसन धेरै धेरै बधाई छ यहाँलाई ट्याक्कै सही जवाब सँगै सँगसँगै ल हतार भएको साथीलाई हजारको बावजुद पनि यस्तो मिठो मिठो हामीलाई अनुभव सुनाइदिनु भयो अहिले भने छुट्टी छ है. ओके थ्याङ्क यू. एकदमै हतार छ पनि भन्दै हुनुहुन्थ्यो. अनि हाम्रो अमृतजी चाहिँ प्राय आफ्नो व्यापार व्यवसायतिर नै एकदमै व्यस्त चाहिँ हुनुहुन्छ तर हामीलाई चाहिँ रेडियो सुनेर चाहिँ सधैँ साथ दिइराख्नुहुन्छ है. श्रोता साथीहरूले धेरै माया दिनुहुन्छ र आगामी दिनहरूमा पनि यसरी नै दिनुहुनेछ भन्ने आशा अपेक्षा रहेको छ. अहिलेको लागि भने ढिला नगरी अर्को गीत सँगसँगै हामी विश्राममा जानुपर्ने बेला भइसकेको छ. विश्राम पश्चात भने हामी साथीहरूलाई यसरी नै सहभागी गराउँछौ. प्रोग्राम चाहिँ अन्तिमसम्म सुन्दै गर्नुहोला सुन्दै गर्नुहोला. रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज प्रोग्राम कलिङ टाइम भन्दै उडाइ लैजाला चैताका हावाले उडाइ लैजाला. वैशाखको जेठको सबैको शब्द सँगै समेटेको मिठो गीत रहेको छ. भेनस केसीको आवाजमा सजिएको यो रमाइलो मिठो गीत स्वीकार्नुहोला है त.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: Hey, suna gaon ghar tarai sahar suna hariyali paakha pakhera suna.
2: अहिले के सुन्ने भनेको
3: थाहा छैन र हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
2: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
3: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
2: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
3: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
4: मम्मी भोक लाग्यो खाजा खाऊ न
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
4: हस मम्मी
3: मैले सुने छोरी ल जाऊ हिँड
5: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
3: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
5: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
3: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराचन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564142333 मोबाइल 9968761887
7: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाल सम्झेल त हो नि मान सम्मान इज्जत बनेको
8: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
10: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9807169142
11: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त
5: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422 दिपेश मल्ल ठकुरी 9808501420 दीप मल्ल ठकुरी 9460141530
12: सिधै मयम चिसा पानी बाट काठमाडौँ बाट
13: मयम चिसा पानी
14: अनि बीचमा नझर्ने
12: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
14: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
15: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
17: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372
18: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
19: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
18: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ
19: सेवा लिने क्रममा चाहिने जानकारी
18: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोषको नम्बर
19: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
18: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
19: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0165524595 54 94 582 778
0: This is Radio Dhorbarahi 103.8 MHz.

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चायम र कार्यक्रममा सहभागिता जनाउनको लागि 0625414200 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ भने कार्यक्रम सम्बन्धी जानकारी पनि गराइहालौं, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माबु सुन सुनसादी पसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ। मेन बहादुर सुनार भने सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा अनि पुराना गरगहनाहरू पनि साटफेर गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ र प्रोग्रामको प्राइज स्पोन्सर भने गरिदिएको छ हेर्सिङ फेन्सी एण्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। ग्यारेन्टीका गरगहना साथसाथै विभिन्न जातजातिका ड्रेसहरू त्यसै गरी परम्परागत जातीय गरगहनाहरू चाहिएमा पनि गएर सेवा सुविधा लिन सक्नुहुन्छ भने बाह्र पछि एकजना साथीलाई विजय गराउँदै विजय साथी मध्ये पनि अन्तिम बार आज रहेको छ। हामी एकजना साथीलाई चाहिँ लक्की ड्र मार्फत विनर पनि गराउँछौ र उहाँले चाहिँ रुसैको रिचार्ज पाउन सक्नुहुन्छ भन्दैको साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते हजुर।
1: हेलो
0: नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ है। हाम्रो राजुजी हुनुहुन्छ हो
1: राजु
0: काब्राजी विराटनगरदेखि। के छ राजुजीको नयाँ नौला हाल खबर? आँप खाँदै हुनुहुन्छ। आँप चाहिँ कतिको पाइन्छ तपाईँको ठाउँतिर? पुरै पाइन्छ। अनि फल्ने मात्र हो कि यहाँले चाहिँ अब बेच्ने के भन्छ व्यावसायिक रूपमा चाहिँ अब खेती गर्नुहुन्छ कि हुँदैन? ए बजारबाट चाहिँ किनेर खाने है। ल आज चाहिँ अब गाउँ खाने कथा पनि खेल्छौ, यदि अब मिलेन भने चाहिँ त्यो आँप पनि हामीलाई छोडिदिनु पर्छ है। हुन्छ कि हुँदैन? ल अब चाहिँ ल अब मिले पनि नमिले पनि आँप चाहिँ पठाइदिनु पर्यो कि। दुईटा तिनवटा होइन नि, यति टाढा विराटनगरदेखि यहाँ अब तनहुँसम्म आइपुग्दा चाहिँसम्म अब दुईटा तिनवटा आएर त कहाँ भयो त, अलिक धेरै नै चाहियो कि। प्रश्न नम्बर चाहिँ 1, 2 र 9 नम्बरको मात्र छ। ल यो तिनवटा मध्ये कतिको राखिदिने होला? 1, 2 अनि 9। दुई नम्बरको छोटो मिठो परेको छ हाम्रो राजुजीको लागि, ध्यान दिएर सुन्नुहोला। आफू भने सानो, पुच्छर भने लामो के होला? फेरि पनि सुन्नुहोस् है, आफू भने सानो, पुच्छर भने लामो के होला? जानिदिनुहोस् उसको नाउन, जानिदिनुहोस् तपाईँको प्यारो प्यारो ठाउँ। आफू चाहिँ सानो छ अरे तर पुच्छर चाहिँ एकदमै लामो छ अरे कि। हजुर आफू चाहिँ सानो छ अरे। ल यहाँले देखिराख्नु भएको चिज हो चङ्गा। हजुर
1: अनि अर्को भन्छु त्यो सुगो धागो हुन्छ नि, त्यो थारीमा धागो लगाएर सुख।
0: ल ठिकै छ, अब तपाईँको जवाफ पनि चाहिँ गरिहालौ, समय पनि ट्याक्कै सकियो है। अब के भयो त हाम्रो राजुजीको जवाफ, ध्यान दिएर सुन्नुहोला। धेरै धेरै बधाई छ सियो धागो सँगसँगै चङ्गा भन्नुभएको छ, यसको सही जवाफ मिलाए सँगसँगै। अब भने अब आजको लागि विराटनगर लिन त्यस्तै नै भयो, अर्को पालि सहभागिता जनाउँदै गर्नु होला है। मिलेसम्म रेडियो प्रोग्राम पनि अन्तिमसम्म सुन्दै गर्नु होला, अहिले भने छुट्टिनुपर्छ है राजुजी। ओके, हाम्रो राजुजी हुनुहुन्थ्यो र उहाँसँगको रमाइलो कुराकानी सँगसँगै एक दिन चाहिँ मैले मंगलबारको टपिकमा पनि राखेको थिएँ कि, अब आँपको सिजनमा चाहिँ आँप भन्ने बित्तिकै तपाईँलाई के कुराको याद आउँछ भनेर चाहिँ, अनि साथीहरूले धेरै कुराहरू राख्नु भएको थियो। अब गर्मीको मौसममा चाहिँ अब आँपको सिजन पनि भनिन्छ नि त है, त्यस्तै आँपको गफ पनि भइरहेको थियो। अब कुराकानी धेरै नगरौँ, एउटा साथी हुनुहुन्छ, हामी साथीलाई सहभागी गराइहाल्छौँ। हेलो नमस्ते हजुर।
2: नमस्ते
0: नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई।
2: धन्यवाद।
0: अनि बागमारातिरको हालखबर के छ, हाम्रो लक्ष्मीजीको के छ सुनाइदिनुहोस् न त।
2: एकदम ठिकठाक छ।
0: ठिकठाक छ, अनि के छ आजको तयारी हाम्रो बागमारा सँगसँगै लक्ष्मीजीको, आज के गर्ने बागमारातिर?
2: आज खासै घरकै काम केही छैन।
0: घरतिरै काम कार्य। अनि गर्मी चाहिँ कतिको छ त नि बागमारामा?
2: गर्मी त गर्मी नै छ,
0: बहुत गर्मी छ है पछिल्लो समयको यो गर्मीको समयमा एकदमै ठन्डा ठन्डा भएर चाहिँ बस्नु होला है, आफ्नो विशेष स्वास्थ्यको ख्याल राख्नु होला। अनि रेडियो प्रोग्राम आज सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ। आज हाम्रो लक्ष्मीजी चाहिँ अब 9 नम्बरमा चाहिँ सहभागी साथी हुनुहुन्छ, अनि 1 र 9 नम्बर मध्ये अब यहाँले यसरी लक्की नम्बर चुज गर्न पाउनुहुन्छ, कतिको राखिदिने होला? एक नम्बरकै भन्नुहुन्छ? ल, 1 नम्बरको गाउँ खाने कथा तपाईँको लागि रहेको छ, यस्तो ध्यान दिएर सुन्नु होला। कुप्री बुढी पेट भरि दाँत देखाइ हिँड्छे, घाँस पात त्यही दाँतले सट्ट काटी खान्छे, के होला? फेरि पनि सुन्नु कराउँते भन्नुहुन्छ? ल, अब कराउँतेमै लग गरौँ कि कराउँते आँसीमै लग गरौँ? समय छ है फेरि यसमै लग गर्नु भन्नुभएको छ। ल, ठिकै छ, तपाईँको जवाफ म ढिला नगरी चाहिँ गरिहाल्छु।
3: कंग्रेचुलेसन
0: हाम्रो लक्ष्मीजीलाई पनि। आज बाघमारा चाहिँ लिन पाइएन, किन होला? पाइएन खै है। ल, अर्को पाली चाहिँ फिर्ता दिनुहुन्छ कि हुँदैन? हामीलाई राखिदिनुहुन्छ कि राख्नुहुन्न? ल, अब यो चाहिँ बाचा नै भयो है, मिल्यो भने चाहिँ ला माफै लाने हो भन्नु पाइँदैन है। ल, अहिले भने छुट्टिन्छौ। नमस्कार, बाई बाई। लक्ष्मी लम्सालजी हुनुहुन्थ्यो बागमालादेखि, उहाँ चाहिँ हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ। अनि अब भने हामी एकजना साथीलाई सम्म सहभागी चाहिँ गराउन सक्छौ, र साथीलाई चाहिँ अब के भन्छ, अब एउटा मात्र बाँकी छ, उहाँले चाहिँ लक्की नम्बर चाहिँ चुज गर्न पाउनुहुन्छ। अब को साथी हुनुहुन्छ? ढिला नगरी स्वागत गरिरहेछु। हेलो, नमस्ते हजुर। नमस्ते हजुर, कहाँदेखि कसको आवाज सुन्दैछु होला? सानो सानो हेलो।
4: नमस्ते हजुर, नमस्ते।
0: यहाँको शुभ नाम के होला? गाह्रो पर्यो कि आवाज सुन्न।
4: म सबिन तामाङ खोटाङबाट।
0: सबिन तामाङजी हुनुहुन्छ खोटाङदेखि, टाढाबाट आउनु भएको भएर होला कि हाम्रो सबिनजीको आवाज चाहिँ जहिले सानो सानो आउँछ कि।
4: हजुर,
0: त्यस्तै भएर होला है। अनि खोटाङतिरको हाल सबै के छ सुनाइदिनुहोस् न त।
4: सबै ठिकै छ, घाम लागिरहेछ हजुरहरूको? के
0: छ हाम्रोतिर पनि अब गर्मी छ, घाम चाहिँ मजाले लागेको छ भन्नुपर्छ है। सबिनजीको चाहिँ के छ त नयाँ नौला हालखबर पनि केही छ भने सुनाइदिई हाल्नुहोस् न त।
4: सबै ठिकै छ, पुरानै छ भनौँ न।
0: पुरानै छ, ठिकठाकै छ है। अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन?
4: सुनिरहेको छु।
0: ल, अनि तपाईँ चाहिँ आज अन्तिम सहभागी साथी हुनुहुन्छ, सो लक्की नम्बर चाहिँ चुज गर्न पाउनुहुन्न। अब एउटा बाँकी छ, अब त्यहीसँग गाउँ खाने कथा खेल्नु पर्ने हुन्छ है सबिनजी। ल, 9 नम्बरको गाउँ खाने कथा भने रहेको छ यस्तो, जाडोमा प्यारो गर्मीमा घाँडो, निकै टाढा बस्नेको नाम भन्देउ न चाँडो, के होला? ल, ध्यान दिएर सुन्नुहोस् है, फेरि एकचोटि भन्छ है। जाडोमा चाहिँ प्यारो, गर्मीमा घाँडो, निकै टाढा बस्नेको नाम भन्देऊ न चाँडो, के हो हरे के? सूर्य होला। ल, सूर्य होला कि नहोला त?
4: होला नि हजुर,
0: होला नि है। ल, एकदमै 100% स्योर हो कि होला नि मात्र भन्नुहुन्छ? हो नै भन्नुभयो है। ल, ठिकै छ, अब हो नै भन्नुभएको छ, अब तपाईँको जवाफ चाहिँ म चेक गरिहाल्छु, सही छ या गल्ल, ध्यान दिएर सुन्नुहोस् है त। कंग्रेचुलेसन हाम्रो सबिनजीलाई पनि, धेरै धेरै बधाई छ, अब ठ्याक्कै मिलाउन सफल हुनुभएको छ। रेडियो प्रोग्राम अन्तिमसम्म पनि सुन्दै गर्नु होला, अहिले भने छुटिनु पर्छ है सबिनजी। ओके सबिनजी, सँगसँगै अब चाहिँ आजको लागि गाउँ खाने कथा सकिए तापनि हाम्रो मेन काम त आज बाँकी नै छ, आजको विजय साथी सँगसँगै हप्ताभरिको विजय साथी पनि गराउन बाँकी नै छ। अहिलेको लागि भने सुनिल गिरीको आवाजमा सजिएको देउराली भन्ज्याङ टाइटलमा रहेको रमाइलो मिठो गीत रहेको छ, लिरिक्स अनि म्युजिक पनि सुनिल गिरीको नै रहेको छ भने यो गीत सँगसँगै विश्राम पश्चात आजको विजय साथी लिएर आउँछौ, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सिप सिकौं भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं
2: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम छिट्टै भर्न भई सिट सुरक्षित गर्नुहोस्
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ
2: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्
1: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 9850443340 9801443628 र 9850462446
3: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
1: अब चिन्ता नलिनुहोस् तरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
3: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
1: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
3: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801417718 आजै सम्पर्क गर्नुहोस्
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
5: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कर्पिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
4: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागञ्जकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9850632475 र 9801132475
7: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना
8: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ
1: दक्ष शिक्षक शान्त शैक्षिक वातावरण प्रयोगत्मक सिकाइ छात्रवृत्ति यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585 मोबाइल 9850635497 र 9850634585 सम्पर्क गर्न सकिनेछ
1: प्रधान अध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
9: ल किन हो हामी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
10: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
9: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
10: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
13: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
14: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
0: हजुर, स्वच्छ शान्त मनोरम प्राप्त

0: 28 عرصه سورا. This is Radio Dhor Barahi 103.8 MHz.
1: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दै हवस् भनेको चाहिँ हाम्रो अन्तिम काम बाँकी छ है। आज विजय साथी गराउने दिन पनि रहेको छ, जहाँ चाहिँ आज शनिबारको एपिसोडमा रहेर हामीले गाउँ खाने कथा खेलेछौ। सँगै साथीहरू हुनुहुन्थ्यो, सहभागिता जनाउनु भएको थियो। भीमादेखि हुनुहुन्थ्यो रसिका लम्सालजी, रूपन्देहीबाट धर्मेन्द्रजी हुनुहुन्थ्यो भने कास्कीदेखि सहभागिता जनाउनु भएको थियो प्रेमजीले, लामेसुरादेखि हुनुहुन्थ्यो जित बहादुर थापाजी भने, त्यस्तै सेङ्जादेखि आउनु भएको थियो नरेन्द्र रिमाल जी, अनि मान्देदेखि हुनुहुन्थ्यो चन्द्रजी, अमृतुलाचनजी हुनुहुन्थ्यो लुम्नेकार पोखरा कास्कीदेखि भने, विराटनगरदेखि हुनुहुन्थ्यो राजु काभ्राजी, त्यस्तै गरी बागमारादेखि हुनुहुन्थ्यो लक्ष्मी लम्सालजी, अनि खोटाङदेखि हुनुहुन्थ्यो सबिङ तामाङजी, अनि धेरै साथीले चाहिँ आज सही जवाफ मिलाउनु भएको थियो। अनि सबै साथीमध्ये हामी विजय एकजना साथीलाई गराउँछौ, जुन चाहिँ आजको विजय साथी शनिबारको मात्र है हुनुहुन्छ, सबिन तामाङजी खोटाङदेखि, र उहाँ सँगसँगै मसँग चाहिँ अब धेरै विजय साथी हुनुहुन्छ, यो हप्ताभरिको साथी हुनुहुन्छ सबिङ तामाङजी, सँगसँगै लक्ष्मी लम्सालजी हुनुहुन्छ बागमारादेखि, खगिमाया थापाजी हुनुहुन्छ पेरुङदेखि, उपासना घिसिङजी हुनुहुन्छ सर्लाहीदेखि, अनि तिलक छेत्रीजी हुनुहुन्छ अरूण चौपारीदेखि भने, जिन्सा थापाजी हुनुहुन्छ मिलनटोलदेखि, र सबै साथीमध्ये अबको पालो रहेको छ विजय साथी गराउने, र सर्वप्रथम त अब सबै साथीहरूलाई विजय साथीलाई चाहिँ धेरै धेरै बधाई सँगसँगै अब भन्ने पालो रहेको छ। लक्की ड्र मार्फत हामी विजय साथी गराउँछौ है त।

हजुर, अब धेरैजना विजय साथी सँगसँगै लकी ड्र मार्फत चाहिँ ठ्याक्कै 2 नम्बरमा पर्न सफल हुनुभएको छ है, जहाँ चाहिँ अब आइतबार सोमबारको एपिसोडमा चाहिँ हामी अब रोजैको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौँ। सो हामी मन्डेलाई चाहिँ स्किप गरेर अब मंगलबारको चाहिँ विजय साथी हुन सफल हुनुभएको छ। अरूण चौपारी देख्नुहुन्छ, तिलक छेत्रीजी सुन्दै हुनुहुन्छ भने उहाँलाई चाहिँ धेरै धेरै बधाई सँगसँगै आफ्नो नम्बर चाहिँ हाम्रो स्टुडियोको नम्बर 0645414100 टिपाइदिनु होला। भ्याएसम्म आज नभ्याएसम्म चाहिँ यो हप्ताभरि आफ्नो नम्बर चाहिँ टिपाउन सक्नुहुन्छ यहाँले। धेरै धेरै बधाई सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु र यतिन्जेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद भन्दै भोलिको दिनहरूमा हाम्रो पुनः भेट हुन्छ नै। र जाँदा जाँदै भने झ्याम्पारम बोलको यहाँले पछाडि ब्याकग्राउन्डमा सुनिराख्नु भएको छ, पछिल्लो समयको ट्रेन्डिङ गीत पनि भयो। रामकृष्ण ढकाल अनि मेलिना राईको आवाजमा सजिलो यो सुमधुर गीत रहेको छ। छुट्टिन्छौ, नमस्कार, शुभ दिन, बाई बाई।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, ग्यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्ती कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
4: ए आज पनि भाट अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, पराएर मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 98466188017।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
2: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
7: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560062029।
11: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
12: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
13: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
12: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
14: This is Radio Dhor Barahi, 103.8 MHz.
15: Station 1, Studio Talchit.
16: Aile, Madhyana ko 12 bajyo.
17: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98-160-95-301।
18: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो हाहा संचार नेटवर्क, समयको आवाज, समयको।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रासोपा प्रदेशको नेतृत्व छान्नमा व्यस्त, बागमतीमा भोटिङ मेसिन मार्फत मतदान, लुम्बिनीमा देवराज पाठकको नाममा सर्वसम्मति प्रयास।
0: बाली लगाउन अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू, आगामी फागुनसम्म बर्खे मकैको समेत समर्थन मूल्य तोकिने।
1: निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले सुदूरपश्चिममा सड़क निर्माण प्रभावित, 70% भन्दा बढ़ी आयोजनाको काम ठप्प।
0: अमेरिका र इरान युद्धविराम सम्झौताको नजिक, केही समयमै युद्ध अन्त्यको घोषणा गरिने दुवै देशका अधिकारीको दावी।
1: र फिफा विश्वकपमा आयोजक अमेरिकाको विजय शुरूआत, क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच 1-1 गोलको बराबरी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार,
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। बागमती प्रदेशमा रोकिएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश नेतृत्व छान्ने काम आज निर्वाचन मार्फत हुँदैछ। केही बेरपछि काठमाडौँमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने तयारी छ। नयाँ नेतृत्व चयनका लागि अघोषित प्यानल बनाएर प्रतिस्पर्धा हुन लागेको छ। सभापतिका लागि डाक्टर अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्रीको उम्मेद्वारी परेको छ। रासोपा बागमतीका नेताहरूको अनुसार चारमध्ये मुख्य प्रतिस्पर्धी लामिछाने र अर्याल देखिएका छन्। लामिछाने हाल प्रदेश सभापति र अर्याल प्रवक्ता हुनुहुन्छ। सभापतिका यी दुई प्रतिस्पर्धीले आफ्नो प्यानल घोषणा गरेर अगाडि बढ़ेका छन्। जेठ 26 हेटौडामा शुरू भई एक दिन पछि रोकिएको अधिवेशनको मतदान आज हुन लागेको हो। पार्टीको निर्वाचन आयोगका अनुसार 1300 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुँदैछन्। यस्तै पार्टीको लुम्बिनी प्रदेश अधिवेशन आज शुरू हुँदैछ। दाङको घोराई स्थित उद्योग वाणिज्य संघमा अधिवेशन हुनेछ। अधिवेशनमा झण्डै 900 प्रतिनिधि सहभागी हुनेछन्। सहमहामन्त्री विपिन कुमार आचार्यले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना न्यून छ। देवराज पाठक, शालिकराम घिमिरे, गोपाल घिमिरे, मधु अर्याल, गणेश पौडेल, मंजू गिवाली, राजकुमार सुवेदी र नीलराज अधिकारी अहिलेका मुख्य आकांक्षी देखिएका छन्। पाठकको नाममा सर्वसम्मतिको प्रयास भइरहेको छ। हिजो राति भएको निर्वाचनमा गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भइसक्नु भएको छ।
1: कृषि वन तथा वातावरण मन्त्रालयले बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको छ। प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य तथा न्यूनतम खरीद मूल्य निर्धारणका लागि निर्देशिका जारी गर्दै सरकारले किसानले आफ्नो लागत, सम्भावित आमदानी तथा बजार अवस्थाका आधारमा बाली छनौट गर्न सक्ने व्यवस्था गरेको हो। अब सरकारले तोकेको मूल्य अनुसार त्यही बाली लगाउने वा अन्य विकल्प खोज्ने भन्नेबारे निर्णय गर्न सक्ने मन्त्री गीता चौधरीले बताउनुभयो। आर्थिक वर्ष 2082-83 लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य मन्त्री परिषदबाट स्वीकृत भइसकेको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि वर्षे मकैको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया अघि बढ़ाएको छ। यसअघि वर्षे मकैको न्यूनतम समर्थन मूल्य तोक्ने व्यवस्था नभएको उल्लेख गर्दै मन्त्रालयले आगामी फागुन मसान्तभित्र मूल्य निर्धारण सम्बन्धी प्रस्ताव मन्त्री परिषदमा पेश गर्ने तयारी गरेको छ। उखुको हकमा आर्थिक वर्ष 2082-83 लागि न्यूनतम खरीद मूल्य मन्त्री परिषदको 2082-22 गतेको निर्णयबाट निर्धारण भइसकेको छ।
0: पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सड़क योजना प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्रनगर अन्तर्गत संचालनमा रहेका कालोपत्र सम्बन्धी अधिकांश आयोजनाको काम अगाडि नबढ़ा चालू आर्थिक वर्ष को पूंजीगत खर्च समेत प्रभावित होने देखी अलकत्रा बिटुमिन लगायत निर्माण सामग्री को अभाव निर्माण अगाडि बढ़ न सकते हो। सड़क डिवीजन कार्यालय महेन्द्रनगर का सूचना अधिकारी इंजीनियर हरीश प्रसाद जोशी के अनुसार ठेक्का समझौता में मूल्य वृद्धि समायोजन को व्यवस्था नगरिंदा करीब 70% आयोजना ठप्प अवस्था में पुगे हन्। अत्तरिया सहजपुर सड़क खंड को 31.06 किलोमीटर आवधिक मरमत कार्य पूर्ण रूप में बंद छ। यस्तै वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरका 9 वटा सड़क योजनाको कालोपत्र निर्माण रोकिएको छ। गड्डाचौकी चिसापानी सड़क खण्डमा नियमित पटके मरमत तथा स्तरोन्नति कार्य आंशिक रूपमा मात्रै सञ्चालन भइरहेको छ। निर्माण सामग्रीको मूल्य वृद्धि सम्बन्धी नीतिगत निर्णय छिट्टै नभई चालू आर्थिक वर्षभित्र धेरै आयोजना सम्पन्न हुने सम्भावना न्यून रहेको बताइएको छ।
1: कालीकोट जिल्लाका 9 वटा स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। जन्मदेखि 5 वर्ष मुनिका बालबालिका 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप लगाएको सुनिश्चित भएपछि जिल्लाका 9 वटा स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। खानाचक्र, राजकोट, तिला, गोफा नगरपालिका सहित महावै, पचाल, झरना, सन्नी, त्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरिसकिएको छ। हिजो पलाता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेपछि सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित बनेका छन्। यस्तै हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताउनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सेफ सन्तोष शाह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गैराती जनकपुरबाट पक्राउ गरेको हो। शाहमाथि गैरीधारा स्थित एक रेस्टुरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो। उनीसँगै सोही कसुरमा नारायण शाह पनि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौँले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। विगत केही समयदेखि प्रत्यक्ष सैन्य युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन्। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुनः खुला गर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। दुवै देशका उच्च अधिकारीहरूले कूटनीतिक प्रयास सकारात्मक दिशामा अगाडि बढ़ेको र आगामी केही दिनभित्रै समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने पुष्टि गरेका हुन्। इरानका विदेश मन्त्री सैयद अब्बास अरागजीले सरकारी टेलिभिजन मार्फत वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिँदै आगामी केही दिनभित्रै घोषणा हुने बताउनुभयो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य भएको र सहमतिको निकै नजिक पुगेको घोषणा हिजो नै गर्नुभएको थियो। अहिले इरानले पनि त्यसको पुष्टि गरेको हो। यो युद्ध गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणबाट शुरू भएको थियो। त्यसको जवाफमा इरानले इजरायल र खाड़ी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि हमला गर्नुका साथै विश्वको झण्डै 20% तेल र तरल प्राकृतिक ग्यास ओसार पसार हुने मुख्य जलमार्ग हर्मुज ठप्प पारेको थियो। गत अप्रेलमा युद्धविरामको सहमति भए पनि दुवै देशबीच छिटफुट आक्रमणहरू जारी थिए, जसमा यसै साता भएका 2 चरणका जवाफी हमलाहरू समेत सामेल छन्।
1: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र अमेरिकाले विजय शुरूआत गरेको छ। आज बिहान लस एन्जलस स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वे विरूद्ध चारै गोलन्तरको प्रभावशाली जीत निकालेको हो। आत्मघाती उपहार गोलबाट अग्रता लिएको अमेरिकाका लागि फोलरिन बालोगनले दुई तथा गियोभानी रेयनाले एक गोल गरे। पाराग्वेका लागि मौरिसियोले सान्तोना गोल फर्काएका थिए। त्यसअघि आज बिहान सम्पन्न खेलमा अर्को आयोजक राष्ट्र क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग बराबरी खेलेको थियो। क्यानाडाको टोरन्टो स्टेडियममा आज भएको समूह बी को पहिलो खेलमा क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनाले एक एक गोलको बराबरी खेलेका हुन्। यससँगै दुवै टोलीले समान एक एक अंक बाँडेका छन्। खेलको एक्काइसौं मिनटमा जोभो लुकिसले हेडर मार्फत गोल गर्दै बोस्निया एण्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए। खेलको 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। क्यानाडाका काइल लारिनले एक गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रासोपा प्रदेशको नेतृत्व छान्नमा व्यस्त। बागमतीमा भोटिङ मेसिन मार्फत मतदान। लुम्बिनीमा देवराज पाठकको नाममा सर्वसम्मति प्रयास।
0: बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू। आगामी फागुनसम्म बर्खे मकैको समेत समर्थन मूल्य तोकिने।
1: निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले सुदूरपश्चिममा सड़क निर्माण प्रभावित। 70% भन्दा बढ़ी आयोजनाको काम ठप्प।
0: अमेरिका र इरान युद्धविराम सम्झौताको नजिक। केही समयमै युद्ध अन्त्यको घोषणा गरिने दुवै देशका अधिकारीको दावी।
1: र फिफा विश्वकपमा आयोजक अमेरिकाको विजय शुरूआत। क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच एक एक गोलको बराबरी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस्।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
7: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो। पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै रहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
10: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
11: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
12: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊँ।
13: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 र 98171656606।
15: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
16: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्र भित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
15: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
16: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
17: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यसले गौरा पोलिक्लिनिकमा यही असर छ गति पहिलो शनिबार
3: पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
4: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
3: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
6: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
7: के भए दाई पैसा भएपछि नि के को तनाव हो र
6: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ
8: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ
9: उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ
10: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ
9: थापा हार्डवेयर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 98568832 र 98460783002
11: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झे
12: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
13: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028828810 98028811 र 98028828816
14: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
15: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
16: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डडेलो हो वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो? कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्म नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
2: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
2: दिसा पिसाब एवं पेटको समस्या
1: तौल घटबड हुने वा थाइराइडको समस्या
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौंडा तनहुँ।
1: फोन नम्बर 0564142333 र 98681687।
3: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338, प्रशान्त नेउपाने 98460269625।
5: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौंडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौंडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603310 र 98261553507।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौंडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना,
3: मोबाइल 98058535537 र 98066158900।
11: फुक्कै खाए चारै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
12: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा.
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि.
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880.
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो.
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि.
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु.
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा. मोबाइल 98-560-24-20, 98-41-54-674 र 98-460-24-420.
5: दुलैगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ. फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन.
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त.
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ. अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्. कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर.
7: लौ आयो खुसीको खबर. होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर.
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्. सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्. बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ.
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ.
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115.
9: हजुर, दान गरौ.
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ.
11: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ.
9: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ.
10: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्तन हो.
12: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन्न है।
13: मैडम, धूम्रपान भनेको के हो?
12: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
12: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
16: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165 93001।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलेगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856348585 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142733, मोबाइल 9868861887।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड फोन 061-590-162-590-163।
7: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्‍याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछेपानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
15: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
16: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
16: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
17: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
17: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-468-83-522।
18: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
19: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
18: ओके, ल डन।
19: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
18: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोचर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98-560-28-543 र 98-417-00-787।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98-066-13-195 र 98-467-15-368।
20: तपाईँ सुन्दै हुनुहुन्छ।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: लर्न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प स्टोक प्रोपाइटर कृष्णराज पण्डित फोन 065414000008

0: connect your dream, connect your future, STEEL, connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Botis Charsi, Tiranabe, Ro Antanabe Pansati, Otis Shunet Tirata.
2: छाछुक नगर आज कति दिन रे
3: तीन दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
2: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
3: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
5: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई गाछे पानीमा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी
8: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
9: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
8: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
9: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9867294
10: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
11: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
10: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
11: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
12: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
12: प्रोप्राइटर रबिन थापा सम्पर्क 9855633098 र 9465610950
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सिप सिकौं भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौड़ामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौंडा एनआईसी बैंक भएको भवन, फोन 98564443, 98014348 र 98562446।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आज जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98562-68891।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौंडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि, जयसवाल कस्मेटिक पसल दुलेगौंडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
13: अहिले दिउँसोको 2 बज्यो।
4: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साटफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165-95301
13: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
14: धोरबाराही हाइलाइट्स को साथ में
15: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304
16: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति सोचाउन माग गरेको छ। बागमती प्रदेश कमिटी दोस्रो बैठकले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति तत्काल सोचाउन र यस्तो किसिमको अभिव्यक्ति नदिन चेतावनी दिएको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबी प्रवेश गरेको घटना सार्वजनिक भएको भन्दै सत्य तथ्य सार्वजनिक गर्न र यस्तो घटना रोक्न सरकार समक्ष माग गरेको छ। बैठकले संवैधानिक व्यवस्था विपरीत सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णयको घोर विरोध गर्दै यो असंवैधानिक निर्णय सच्याउन माग गरेको छ। यस्तै अध्यक्ष केपी शर्मा ओलीलाई चैत्र 14 गते पितृ शोकमय रहेको बेला गरिएको गिरफ्तारी निकृष्ट व्यवहार भएको भन्दै भर्त्सना गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई हर्क साम्पाङले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोलेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको धारणा मागेका छन्। शनिबार सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई खुला पत्र लेख्दै प्रतिनिधि सभा सदस्य साम्पाङले प्रधानमन्त्रीले भनेको नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने विषयमा पार्टीको धारणा सार्वजनिक गर्न माग गर्नुभएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम देवसेनाले कला साहित्य भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तीनको संरक्षण र प्रवर्धन बीचको समृद्धि अपूरो हुने बताउनु भएको छ। गोर्खापत्र संस्थानद्वारा आज काठमाडौँमा आयोजित मधु पार्क सम्मान 2083 कार्यक्रममा वहाँले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचांक सहकै भाषा साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताउनु भएको हो। मन्त्री तिमल सिन्हाले पछिल्लो समय सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको महत्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै बदलिदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताउनु भएको हो। साहित्य क्षेत्रको दीर्घकालीन विकासका लागि नतिजामुखी र दिगो प्रभाव पार्ने नीतिगत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको वहाँको भनाइरहेको थियो। संचार मन्त्री तिमल सिन्हाले राजनीतिक क्षेत्रले साहित्य र कलाको महत्वपूर्ण अपेक्षित प्राथमिकता दिन नसकेको धारणा व्यक्त गर्नुभएको छ। समाजलाई बुझ्न मानव संवेदनालाई पहिचान गर्न र जीवनका विविध पक्षलाई विश्लेषण गर्न साहित्यले महत्वपूर्ण सहयोग गर्ने उल्लेख गर्दै वहाँले साहित्यिक क्षेत्र अध्ययनले अन्य क्षेत्रमा काम गर्दा पनि निरन्तर सहयोग पुर्याएको अनुभव सुनाउनु भएको हो। वहाँले लामो इतिहास बोकेका सरकारी तथा सार्वजनिक संचार माध्यम तथा संचार संस्था तथा साहित्यिक र सांस्कृतिक संस्थाहरू आर्थिक रूपमा कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संस्थालाई नयाँ जीवन दिनु र आर्थिक रूपमा सबल बनाउनु आवश्यक रहेको बताउनु भएको छ। समस्यामा परेका सरकारी संस्थाले सरकारबाट अतिरिक्त बजेट र सहयोगको अपेक्षा मात्र गरेर सबल हुन नसक्ने स्पष्ट पार्दै मन्त्री तिमल सिन्हाले संस्थागत कार्यशैली व्यवस्थापन क्षमता र उत्तरदायित्वमा पनि सुधार आवश्यक रहेको बताउनु भएको छ। प्रशिक्षणार्थी चिकित्सकहरूको श्रम अधिकार सेवा सुविधा तथा कार्यस्थलको अवस्था सुधार गर्न माग गर्दै चिकित्सकहरूले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। जेएनजी सरकार जेएनजी डाक्टरलाई न्याय दे भन्ने नारासहित भेला भएका चिकित्सकहरूले सात बुधे माग सार्वजनिक गर्दै सरकार चिकित्सा शिक्षा आयोग नेपाल मेडिकल काउन्सिल तथा सम्बन्धित निकायको ध्यानकर्षण गराएका हुन्। प्रदर्शनकारीहरूले प्रशिक्षणार्थी चिकित्सक इन्टर्न तथा आवासीय चिकित्सकको ड्यूटी समय नेपाल श्रम एन 2074 अनुसार प्रतिदिन अधिकतम 12 घण्टा र सातामा 72 घण्टा भन्दा बढ़ी हुन नहुने व्यवस्था लागू गर्न तथा सातामा एक दिन अनिवार्य विदा सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले सम्पूर्ण प्रशिक्षणार्थी महिला चिकित्सकलाई कानून बमोजिम तलब सहितको सुत्केरी विदा उपलब्ध गराउनु पर्ने, सुत्केरी विदापछि अध्ययन तथा प्रशिक्षणलाई निरन्तरता दिन पाउनुपर्ने तथा करार र स्थायी दुवै प्रकृतिका महिला स्वास्थ्यकर्मीलाई समान रूपमा प्रसूति विदाको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। यस्तै सरकारले आर्थिक वर्ष 2083-84 बजेट मार्फत बढ़ाएको तलब अनुसार आवश्यक चिकित्सकलाई अधिकृत 8 तह सरहको पारिश्रमिक उपलब्ध गराउनु पर्ने र सातामा 48 घण्टा भन्दा बढ़ी काम गराई श्रम ऐन अनुसार अतिरिक्त समयको भत्ता दिनुपर्ने उनीहरूको माग रहेको छ। इन्टर्न चिकित्सकहरू स्नातक तहको अध्ययन पूरा गरी नेपाल मेडिकल काउन्सिलमा प्रोभिजनल दर्ता भएका चिकित्सक भएकाले उनीहरूलाई कम्तीमा अधिकृत 6 तह सरहको तलब उपलब्ध गराउनु पर्ने तथा अतिरिक्त समय काम गरे बापत भत्ता दिनुपर्ने माग पनि प्रदर्शनकारीहरूले गरेका छन्। चिकित्सकहरूले प्रशिक्षणार्थीहरूको श्रम तथा अन्य शोषण सम्बन्धी गुनासो सुन्न र अनुगमन गर्न चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलको मार्फतमा अधिकार समर्पण समिति गठन गर्नुपर्ने तथा प्रत्येक मेडिकल कलेजमा मानसिक स्वास्थ्य प्रबन्धनका लागि विशेष समिति गठन गर्नुपर्ने बताएका छन्। प्रदर्शनमा सहभागी चिकित्सकहरूले हालको व्यवस्था नव चिकित्सकहरूका लागि अन्यायपूर्ण रहेको दावी गर्दै श्रम अधिकार, उचित पारिश्रमिक, मानसिक स्वास्थ्य संरक्षण र अध्ययनको सहज वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायको तत्काल पहल गर्नुपर्ने बताएका छन्। नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको संरक्षण, मर्मत तथा पुनःनिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारी बीच थापाको वीरतामोडमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ। नाभी विभाग सीमा शाखा काठमाडौँको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोड़िएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो। हालै सम्पन्न बैठकमा संयुक्त टोलीले पछिल्ला 3 महिनामा गरेका कामको विवरण प्रस्तुत गर्दै मर्मत गरिएका तथा पुनः निर्माण आवश्यक रहेका सीमा स्तम्भ बारे जानकारी गराएको थियो। सीमा सम्बन्धी प्राविधिक विषयमा नियमित रूपमा हुने बैठकले सीमाङ्कनको स्पष्टता कायम राख्न तथा सीमा स्तम्भको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सीमा क्षेत्रमा देखिएका प्राविधिक समस्याको समाधान, आवश्यक समन्वय तथा आर्थिक कार्य योजना बारे पनि छलफल भएको थियो। नापी विभागका प्रमुख नापी अधिकृत हरिराम यादवले सीमा स्तम्भको मर्मत र पुनः निर्माण सम्बन्धी द्विपक्षीय समझदारी अनुसार अघि बढ़िरहेको जानकारी दिनुभएको छ। भाग अनुसार फिल्डमा खटिएका संयुक्त प्राविधिक टोलीले स्थलगत निरीक्षणपछि सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानको नेपाल भारत सीमा सम्बन्धी द्विपक्षीय फिल्ड कार्य अन्तर्गतको सर्वे बैठक वीरतामोडमा सम्पन्न भएको जानकारी दिएका छन्। सीमा व्यवस्थापनसँग सम्बन्धित विभिन्न निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उहाँको भनाइ रहेको छ। बैठकमा छापाका प्रमुख जिल्ला अधिकारी शिवराम गोलाल, गेलाल सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश पर्साई र अञ्जन योपानी, नापी अधिकृत शिवप्रसाद लम्साल, डिभिजन वन अधिकृत नथुनी गोहरियारी यादव, सशस्त्र प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशी तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्का सहभागी रहनु भएको थियो। सरकारले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य एसएसपी तथा न्यूनतम खरिद मूल्य निर्माणका निर्धारणका लागि निर्देशिका जारी गर्दै बाली लागू अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालयका अनुसार सरकारका 100 बुँदे शासकीय सुधार कार्यक्रम अन्तर्गत प्रमुख खाद्यान्न बालीको एसएसपी निर्धारण सम्बन्धी कार्य सम्पन्न भएको हो। यसका लागि न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 जारी गरिएको छ। उक्त निर्देशिका गत वैशाख 16 गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता गरिएको तथा मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष 2082-83 का लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य मन्त्री परिषदबाट स्वीकृत भइसकेको मन्त्रालय जनाएको छ। त्यसै गरी आर्थिक वर्ष 2083-84 का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य यही जेठ 11 गते बसेको मन्त्री परिषद बैठकले निर्धारण गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु 3,660 र मध्यम धानको प्रति क्विन्टल रु 3,860 कायम गरिएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि वर्षे मकैको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया पनि अघि बढ़ाएको जनाएको छ। यसअघि वर्षे मकैको समर्थन मूल्य तोक्ने व्यवस्था नभएको उल्लेख गर्दै मन्त्रालयले आगामी फागुन मसान्तभित्र मूल्य निर्धारण सम्बन्धी प्रस्ताव मन्त्री परिषद पेश गर्ने तयारी गरेको छ। एक्सकभेटरले फालेको बालुवामा पुरेर एकजना मजदूरको मृत्यु भएको छ। देउखुरी कालाकाचे सिक्चा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गडवा गाउँपालिका दुईका 45 वर्षीय लालमणि यादवको एक्सकभेटरले फालेको बालुवामा पुरेर मृत्यु भएको हो। गढवा स्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। बिटुमिन तयार गर्ने स्थानमा एक्सकभेटर चालक अनिल कुमार थारूले बालुवा फालेका थिए। उक्त स्थानमा मजदूर नपाएको छानेर उनले आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए। निजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जेएनजी आन्दोलनका क्रममा ललितपुरको नखो कारागारबाट फरार भएका एक कैदी सिन्धुपाल्चोकबाट पक्राउ परेका छन्। दोलखाको सैलुङ गाउँपालिका 8 44 वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 9 मुठेबाट पक्राउ गरेको हो। डाका चोरी मुद्दामा 5 वर्ष कैद सजाय भुक्तान गरिरहेको उनी जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। श्रेष्ठलाई नखो कारागार चलान गरिएको कार्यालयका प्रहरी उपरीक्षक शरद कुमार थापाले जानकारी दिनुभएको छ। इजरायली सेनाले दक्षिणी लेबाननका करिब 20 शहर तथा गाउँका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान चेतावनी दिएको छ। युद्धविराम कायम रहेकै अवस्थामा गरिएको यो चेतावनी मुख्यत नावतीह क्षेत्र आसपासका बस्तीहरूलाई लक्षित गरिएको हो। इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अभिचाए अदराईले सामाजिक संचार एक्स मार्फत जारी सन्देशमा स्थानीय बासिन्दालाई आफ्नो सुरक्षाका लागि तत्काल घर छाडेर जहरानी नदीको उत्तरतर्फ जान आग्रह गरेका छन्। वहाँले हिजबुल्लाहका सैन्य संरचना तथा हतियार भण्डारण स्थल नजिक बसोबास गर्नेहरू आफ्नो ज्यान जोखिममा पारिरहेको दावी गर्दै हिजबुल्लाहले युद्धविराम उल्लंघन गरेको आरोप पनि लगाउनु भएको छ। इजरायल र लेबाननी सशस्त्र समूह हिजबुल्लाह बीच युद्धविराम घोषणा भए पनि दक्षिणी लेबाननमा तनावपूर्ण रूपमा अन्त्य हुन सकेको छैन। पछिल्ला सत्रहरूमा इजरायलले विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ भने हिजबुल्लाहसँग सम्बन्धित संरचनालाई निशाना बनाएको दावी गर्दै आएको छ। चेतावनीपछि प्रभावित क्षेत्रका बासिन्दा बीच पुनः विस्थापनको त्रास बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। हस्त दिउँसो 2 ठोबरा हाइलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
17: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
18: एसआईएलएसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
19: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
18: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
20: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
21: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
20: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172142।
22: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
23: मेडम, धुम्रपान भनेको के हो?
22: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
23: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
22: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
23: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
22: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
23: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
24: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
23: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
24: हाम्रा विशेषताहरू
23: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
24: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
23: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
24: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
23: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9856062565।
2: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगुडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9800286142।
7: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
9: मयाम चिसा पानी, अनि बीचमा नझर्ने।
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोच्री महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
9: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
23: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9846016878 र दुलेगौडा ढोलफिर्दी छाबदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
25: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
26: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
25: अनि बन्छ त दाई?
26: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
27: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
28: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
27: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
28: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062629।
29: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सधैं पसल बाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामल को भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिल बाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गच्छे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98565692।
3: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री। फोन 0635930369।
6: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
7: अहिले के सुन्ने भनेको
4: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
7: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ?
4: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन,
7: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
4: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
8: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
8: करण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843061209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
9: लौ नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
11: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: मम्मी भोक लाग्यो खाजा खाम न
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
13: हस् मम्मी
4: मैले सुने छोरी ल जाम हिँड
1: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
4: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानको उत्पादन हाम्रो परिकार
1: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
4: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
14: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि चामलको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला
15: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
1: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया फोन 065414142 9552231128 9462614726
15: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz

0: के गरिरा त
1: सुतिरहेको यार
0: टिकटकमा नयाँ गीत आएको छ हेर त अनि तयार भएर आइज बनाउनु पर्छ
1: ल ल पख हेरिहाले
2: I don't know.

मलाई थाहा छ तिमी केही दिनदेखि इभाको फलो गर्दैछौ। केही दिनमा हाम्रो बिहे हुनेवाला छ, आइन्दा फलो नगर्नु।

0: सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पाप पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौ वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253-9100-122, 98058-28008 र 98460-69-246।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065-414-234 र 98171-56-606।
8: स्टुडियो
9: अहिले दिउँसोको 3 बज्यो।
6: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98163-95301।
10: माग राख्दै चिकित्सकहरूद्वारा काठमाडौँमा प्रदर्शन, सुर्खेतमा हिरासतमा रहेका एक थुनुवाको मृत्यु।
11: आगामी वर्षमा जलविद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य, विद्युत प्रसारण पूर्वाधार विस्तार उच्च प्राथमिकतामा।
10: भारतको आसाममा भारतीय वायुसेनाको विमान दुर्घटना, पाइलट सहित 5 जनाको मृत्यु।
11: र महिला टी20 विश्वकपमा आज 3 खेल हुँदै।
12: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
10: समाचार अब विस्तारमा। बीपी राजमार्ग अन्तर्गत काभ्रे प्लाञ्चोकको नवबुद्ध नगरपालिका 2 बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले एक उच्चस्तरीय समिति गठन गरेको छ। दुर्घटनामा परि 8 जनाको मृत्यु र 16 जना घाइते भएका थिए। सोही घटनाबारे छानबिन गर्न प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले 6 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय पनौतीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी कमल थापाको संयोजकत्वमा समिति गठित समितिलाई 7 दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकिएको छ। समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारू, बागमती प्रदेश कार्यालय हेटौडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय डेबिटार, महाभारत काभ्रे प्लाञ्चोकका प्रहरी हवलदार वासुदेव खड्का र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रे प्लाञ्चोकका प्रहरी वरिष्ठ नायब निरीक्षक टंक शिवाकोटी रहेका छन्। प्रहरी प्रधान कार्यालयले समितिलाई दुर्घटनाको जिम्मेवार पक्ष पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अप्नाउनु पर्ने उपाय सहितको सत्य तथ्य प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ।
11: नेकपा एमाले पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबीको प्रवेश रोक्न सरकारसँग माग गरेको छ। बागमती प्रदेश कमिटी दोस्रो बैठकले उक्त घटनाको सत्य तथ्य सार्वजनिक गर्न र यस्तो घटना रोक्न सरकार समक्ष माग गरेको हो। बैठकले प्रधानमन्त्री बालिन्द्र शाहको अभिव्यक्ति तत्काल सच्याउन र यस्तो किसिमको अभिव्यक्ति नदिन चेतावनी दिएको छ। यस्तै बैठकले संवैधानिक व्यवस्था विपरीत सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णयको घोर विरोध गर्दै यो असंवैधानिक संवैधानिक निर्णय सच्याउन माग गरेको छ। यस्तै अध्यक्ष केपी शर्मा ओलीलाई चैत 14 गते पितृशोकमै रहेको बेला गरिएको गिरफ्तारी निकृष्ट व्यवहार भएको भन्दै भर्त्सना गरेको छ।
10: प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले विभिन्न 7 बुँदे माग राख्दै आज माइतीघरमा प्रदर्शन गरेका छन्। श्रम अधिकार, पारिश्रमिक विदा, मानसिक स्वास्थ्य तथा चिकित्सा शिक्षा सम्बन्धी विभिन्न विषयमा समेटिएका विभिन्न माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले प्रशिक्षार्थी चिकित्सकहरूलाई लामो समयसम्म काम गर्न बाध्य बनाएको, श्रम ऐन अनुसार सेवा सुविधा नपाएको तथा अध्ययन र प्रशिक्षणका क्रममा विभिन्न प्रकारका समस्या भोग्नु परेको बताएका छन्। उनीहरूले चिकित्सकहरूको श्रम शोषण अन्त्य गर्दै सुनिश्चित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न माग गरेका छन्। बजेट मार्फत बढ़ाइएको तलब कार्यान्वयन गर्दै आवासीय चिकित्सकलाई अधिकृत 8 तह सरहको तलब साउन महिनादेखि उपलब्ध गराउनु पर्ने तथा सातामा 48 घण्टा बढ़ी काम गराए श्रम ऐन अनुसार अतिरिक्त समयको भत्ता दिनुपर्ने लगायतको माग राखेका छन्।
11: भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोग हुने भएका छन्। विभिन्न दात्री निकाय र सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा आउन नसकेका हुन्। सरकारको समन्वयमा रोटरी क्लब धुरीखेलले बर्दघाट नगरपालिका 14 को शहीद स्मृतिलाई विक्रमसम्म 2081 उपलब्ध गराएको 1,20,00,000 मूल्य बराबरका 6 डायलिसिस प्रयोगविहीन छन्। आर्थिक अभाव र मेसिन अभावका लागि संरचना अभाव भएकाले प्रयोगविहीन भएको अस्पतालले बताएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीबी बहादुर थापाले लामो समयदेखि मेसिन प्रयोगमा ल्याउन नसक्दा स्थानीय बिरामीलाई सेवा दिन नसकेको बताउनुभयो। त्यसै गरी बुटवल स्थित मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलिसिस पनि प्रयोगविहीन छन्। नगरको आफ्नै अस्पताल सञ्चालन नआएका कारण ती मेसिन सञ्चालनमा ल्याउन नसकिएको हो। सुनवल नगरपालिकाका नगर प्रमुख विमला अडियालले पनि आर्थिक अभाव र प्राविधिक अभावका कारण मेसिन सञ्चालनमा ल्याउन नसकेको बताउनु भएको छ। सुनवलमा 15 शैयाको अस्पताल निर्माण भइरहेको छ। यता रामग्राम स्थित पृथ्वी चन्द्र जिल्ला अस्पतालमा रहेको 5 डायलिसिस मेसिनले दैनिक 17 बिरामीलाई निरन्तर सेवा दिँदै आएको छ। बिरामीको चाप बढ़ी भएकाले जिल्ला अस्पतालबाट सेवा लिन नसक्ने बिरामीहरू जिल्ला बाहिर जानुपर्ने अवस्था छ।
10: सुर्खेतमा मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 बस्ने 21 वर्षीय सबिर बक्सको प्रहरी हिरासतमै मृत्यु भएको हो। उनी मोबाइल चोरीको मुद्दामा जेठ 27 गतेदेखि प्रहरी हिरासतमा रहेका थिए। हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या आएपछि उनलाई हिजो दिउँसो कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो। आज बिहान अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार मृतकको शव परीक्षण गरेपछि मात्र थप प्रक्रिया अघि बढ़नेछ। घटनाको छानबिन का लागि सुर्खेतका सहायक प्रमुख जिल्लाधिकारी दिलबहादुर कार्कीको नेतृत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरिएको छ। साह संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
13: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: देश हो खुशीको कनेक्शन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जड़ित विद्युत उत्पादन क्षमता 5,335 मेगावट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने जनाइएको छ। निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा तिनलाई पनि सम्पन्न गर्ने लक्ष्य छ। विद्युत प्रसारण पूर्वाधार विस्तारलाई पनि उच्च प्राथमिकतामा राखिएको छ। वार्षिक कार्यक्रम अनुसार 66 केवी प्रसारण लाइन 7,048 सर्किट किलोमिटरबाट बढ़ाएर 7,808 सर्किट किलोमिटर पुर्याइनेछ। यसै गरी 33 केवी प्रसारण लाइन 8,325 सर्किट किलोमिटरबाट बढ़ाएर 8,429 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित पार्ने लक्ष्य लिएको छ। लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावट तथा सौर्य ऊर्जाबाट 900 मेगावट विद्युत उत्पादन क्षमता थप गरिने कार्यक्रम छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। भारतको आसाममा भारतीय वायुसेनाको विमान दुर्घटनामा परेको छ। आसामको जोहाराहाट स्थित रौरिया एयरबेसमा भारतीय वायुसेनाको विमान दुर्घटनामा परेको हो। दुर्घटनामा पाइलट सहित 5 जनाको मृत्यु भएको छ। आज बिहान अवतरण गर्ने क्रममा सेनाको AN-32 विमान दुर्घटनाग्रस्त भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। विमान खसेपछि आगो लाग्दै विमान दुई टुक्रा भएको थियो। दुर्घटनाग्रस्त विमान सेना र सामान ढुवानी गर्न प्रयोग गरिने कार्गो विमान हो। दुर्घटनाको कारण खुल्न नसकेको र वायुसेनाले कोर्ट अफ इन्क्वायरी गठन गर्न आदेश दिएको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन्।
4: आईसीसी महिला टी20 विश्वकपमा आज 3 खेल हुँदैछन्। आजको पहिलो खेलमा आयरल्याण्ड र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। दुई टोली बीचको खेल आज दिउँसो 3:15 शुरू हुनेछ। यी दुई टोली पहिलो जित निकाल्ने योजनाका साथ मैदानमा उत्रिनेछन्। आजै हुने दोस्रो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका साँझ 7:15 म्यान्चेस्टरमा भिड्नेछन्। तेस्रो खेल वेस्ट इण्डिज र न्यूजील्याण्ड बीच साउथह्याम्पटनमा खेलिनेछ। यो खेल राति 11:15 शुरू हुनेछ। महिला टी20 विश्वकपमा सहभागी 12 राष्ट्रलाई 2 समूहमा विभाजन गरिएको छ। जस अनुसार समूह एमा अस्ट्रेलिया, बंगलादेश, भारत, नेदरल्याण्ड, पाकिस्तान तथा दक्षिण अफ्रिकाको सहभागिता रहेको छ। समूह बीमा भने इंग्ल्याण्ड, आयरल्याण्ड, न्यूजील्याण्ड, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इण्डिज रहेका छन्। हिजोदेखि शुरू भएको विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले श्रीलंकामाथि 87 रनको जीत हासिल गर्दै सुखद शुरूआत गरेको छ।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: काभ्रे बस दुर्घटना छानबिन गर्न 6 सदस्यीय समिति गठन। 7 दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश।
3: विभिन्न 7 बुँदे माग राख्दै चिकित्सकहरूद्वारा काठमाडौँमा प्रदर्शन। सुर्खेतमा हिरासतमा रहेका 1 थुनुवाको मृत्यु।
4: आगामी वर्षमा जलविद्युत उत्पादन क्षमता 5,335 मेगावट पुर्याउने लक्ष्य। विद्युत प्रसारण पूर्वाधार विस्तार उच्च प्राथमिकतामा।
3: भारतको आसाममा भारतीय वायुसेनाको विमान दुर्घटना। पाइलट सहित 5 जनाको मृत्यु।
4: र महिला टी20 विश्वकपमा आज 3 खेल हुँदै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रम
5: एक सय 103.8 अन्तर्मनको आवाज। आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
8: सिप सिकौ, भविष्य बनाऊ। योग्यताले मात्र होइन, अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
9: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम। छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
8: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
9: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
8: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन। फोन 98564434, 98041443628 र 98562446।
10: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
11: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
10: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
11: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
10: प्रोपाइटर थान प्रकाश नेउपाने, 98560 33878। प्रशान्त नेउपाने, 98460 26925।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
11: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौडा। प्रोपाइटर कीर्तिमान थापा मगर। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
12: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 98560 32475 र 98011 32475।
14: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
15: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
14: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
16: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
14: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811566136।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
17: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847000787।
18: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
19: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
18: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
19: तिमीलाई पर्खिने बाहेकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
20: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
22: हजुर, दान गरौ।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
22: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
23: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
24: सुन, शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
25: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
24: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
26: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार।
23: मोबाइल 9508535537 र 9806615899।
27: क्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
28: तपाईको घर आँगनमा घन्किने मादलुका ताल संगीत, वन पाखा, मेलापात, उकाली ओरालीमा सुसेलिने भाकाहरू, हाम्रै मौलिकपन, बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली।
26: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल धुलेगौंडा 4 भित्री बजार मोबाइल 98058535337
27: आकर्षक सुनसादीको गहना नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आवश्यक लोक सुशीलीको प्रतीक्षा गरी बस्नुहुने तपाई सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.5 MHz अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई एकैसाथ रहेर सुन्न सक्नुहुनेछ। र त्यसै गरी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनसादी पसलले र यो पसल धुलेगोडाको भित्री बजारमा रहेको छ। यदि सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू गर्न सक्नुहुनेछ भने हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। र श्रोता साथी आजको श्रृंखलामा रहेर शनिबारको दिनमा रहेर हामीहरू पुरानो लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछौ भने कार्यक्रमको पहिलो सांगीतिक कोशी शर्माहरूको लागि अझ निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र त्यसै गरी गीतको बोल रहेको छ झिल झिल सितारा जसमा आवाज रहेको छ हरिदेवी कोइराला र पुरुषोत्तम यो पानीको भने स्वीकार्नु होला यो मिठो भाकालाई।

हजुर श्रोता साथी झिलझिल सितारा यो निकै नै सुमधुर रमाइलो भाकाले पनि कार्यक्रम स्थानमा पहिलो सांगीतिक कोसिरी रूप स्थान दिइसकेको छु भने भगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला नै भन्दै अहिलेको लागि भने कार्यक्रममा फेरि पनि अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी गीतको बोल रहेको छ सुनको जन्त र सिकान होला यो मिठो भाकालाई है त

हजुर सधैँ साथी सुनको जन्तर यो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। भगे पनि हाम्रो सम्पूर्ण सधैँ साथीले कार्यक्रममा स्वीकार्नु भयो होला यो मिठो भाकालाई भन्दै अहिलेको लागि भने कार्यक्रममा फेरि पनि आउँछ अर्को सुमधुर भाकालाई राख्नतर्फ लागिरहेको छु। पाइन खबर र गीतको बोल रहेको छ भने स्वीकार्नु होला है त।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुभाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा मिठो भाकालाई सुन्नुभयो होला भन्दै अहिलेको लागि पनि कार्यक्रममा फेरि पनि अर्को सुमधुभाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ झिम झिम सानो नझिम खाऊ परेरी सुमधु भाका रहेको छ। राजु परिवार र विष्णु माझीको आवाजमा सजिएको भाका रहेको छ भने स्वीकार होला है त।

हजुर श्रोता साथी झिमझिम सानो नजिमकाउ परेली यो निकै नै सुमधुभागालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। गीतको बोल रहेको छ किन पर आऊ यता सर सुमधुभाका रहेको छ स्वीकार्नु होला है त

हजुर श्रोता साथी, मेरो पाकालाई पनि कार्यक्रम सान्दिसकेको छु। किन पर आऊ यता सर गीतको बोल रहेको थियो भने पगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा सुमधु भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथीहरूको लागि भने हाम्रो कार्यक्रमको निश्चित समय पनि सकिने बेला भइसकेको छ। कार्यक्रमबाट विदा हुने हाम्रो बेला पनि भइसकेको छ भने साथै साथै कार्यक्रममा फेरि पनि सुमधु भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र आजको श्रृंखलामा रहेर शनिबारको दिनमा रहेर हामीहरूले पुरानो लोक भाकालाई कार्यक्रम स्थान दियौं र पनि यहाँहरू सम्पूर्णले कार्यक्रमलाई भरपूर मनोरञ्जनको साथ अन्तिमसम्म सुनेर साथ दिनुभयो होला भन्ने आशा अपेक्षाको साथ कार्यक्रममा साँदा साँदै यो मायाले पर्यो रुनलाई सुमधु भाकालाई राखिरहेको छु। आवाज रहेको छ कृष्ण परियार र कोरा नृत्यको भने सुमधु भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ यहाँहरू माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हाइता।

0: युनिटोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
2: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
2: दीप मल्ल ठकुरी 9406041530। खै जन्मदर्ता दिनुस् त।
3: जन्मदर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
10: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
9: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0625414233, मोबाइल 9968861887।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
11: स्टुडियो टाइम अहिले दिउँसोको 4 बज्यो।
12: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: दाई, तपाईँ एक्लै जाँदै हुन्छ, यो तपाईँको सेफ्टीको लागि राख्नुहोस्, काम लाग्छ।
1: कहाँ दाई, यो देखेर त भाउजू डराउनुहुन्छ, मसँग छ दाई, यो लानु, यो ठिक छ,
0: यो लानुस् दाई,
1: मान्नु के दाई, यो लानु,
0: समय ठिक छैन, राख्नुहोस् न, काम लाग्छ।
2: के गरे तिमीले यार, म कहाँ जाँदैछु म
1: दाई,
0: हामीले लग्यो हुन्थ्यो,
2: म कोसँग जाँदैछु थाहा छ नि होइन, मलाई केही केही हुन्न मलाई, ए भाइ चाँडै आउँछु म, भएन चाँडै
1: नलानी नलानी,
2: ए भाइ आवश्यक छैन कि यो भाइ, चिन्ता नगर तिम्रो, केही हुन्न क्या, चिन्ता नगर तिम्रो, केही चिन्ता नगर क्या, केही हुन्न, केही हुन्न मलाई, ए भाइ म तिमीहरूको भाउजूसँग हुन्छु यार,
1: ल भाइ ल कल गर्नु हामी आइछ।
2: होइन के हो आजको यो तिम्रो केटो यो ठाउँ अचम्म लाग्यो।

0: कस्तो लाग्यो मेरो सरप्राइज?
1: मन परेन?
0: हैप्पी बर्थडे राई। हजुरलाई मेरो बर्थडे सरप्राइज कस्तो लाग्यो राई? मैले भनेको थिएँ नि हजुरको यो पालि बर्थडेमा एकदमै स्पेसल सरप्राइज प्लान गर्दैछु भनेर।
2: थ्याङ्क यू मेरो प्यारो बहिनी, यतिको विशेष पर्व गिफ्ट फर्की नै हुन्छ, थाहा थिएन तिमीले मलाई यतिको माया गर्छ भनेर। धन्यवाद बहिनी।
3: मेरो आमा भने पनि, मेरो बुवा भने पनि, मेरो खुसी भने पनि, मेरो संसार भने पनि सब थोक मेरो दाई हो।
2: दुश्मन र रोगलाई दया गर्नुहुन्न भन्ने कुरा तलाई थाहा छैन रहेछ। म माथि दया गरेर तैले ठूलो भूल गरिस।
3: दाई, यसको हातमा गोली हान्नुहोस्, खुट्टामा गोली हान्नुहोस्, टाउकोमा पनि हान्दा हुन्छ, तर यसको छातीमा चाहिँ गोली नहान्नुहोस् है दाई। छातीमा त मलाई यसले सजाएको छ, बिचाराले मलाई कम्ती माया गर्छ।
2: ओके सिस्टर,
3: एकछिन म गएको छु।
1: नमस्ते।
4: सुन, मलाई जिन्दा नछोड्नु। म बाँचे भने पहिलोचोटि मेरो हातबाट कुनै छोरी मान्छेको हत्या हुनेछ। मलाई जिउँदा नछोड्नु।
3: दाई, यसको इच्छा पूरा गरिदिनुहोस्।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुकोट कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौंडा पोलिक्लिनिकमा यही असर 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
3: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
1: हारजोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 9856031053।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्र पाइयो।
5: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौंडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल दुलेगौंडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
9: कहाँ जाने?
10: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
9: मयाम चिसापानी,
11: अनि बीचमा नझर्ने।
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
11: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 9253519122, 9508 र 9460769246।
12: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
5: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
6: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
7: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
7: हाम्रा विशेषताहरू
6: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
7: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
6: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
7: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीएको आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
6: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560062065।
8: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
9: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045409000।
10: यस
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: उपचार हुने रोगहरू
6: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
10: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
6: लामो समय देखेको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
10: दिसा पिसाब एवं पेटको समस्या,
6: तौल घटबड हुने वा थाइराइडको समस्या,
10: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
6: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
10: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
6: फोन नम्बर 0564142033 र 98678167।
11: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
12: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
11: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रममा चाहिने जानकारी
11: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
12: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
11: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-5524-5594-5287-5278।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
14: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
13: ए त्यसो भए त म गइहाले,
14: चिया त पिएर जाऊ।
13: अहिले हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर सोरुम,
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9556602।
17: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलसौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
18: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
17: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
18: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
19: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
20: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
19: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पु चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
20: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
18: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
17: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
18: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465-10950।
21: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।

0: मेटल स्टील फन पर का सब सामान सैनी कति मजा एक तर जलिनी पानी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षण का लागि अत्यन्तै उपयोगी विभिन्न साइज का जीआई जाली सुपथ मूल्य में उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओंकार नागिला संपर्क 9856601013 9860679794
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
3: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0168-590-162-590-163
7: 103.8 अन्तर्मनको आवाज
8: स्टुडियो टाइटेन अहिले साँझको 5 बज्यो
9: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
10: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
1: धोरबाराही हाइलाइट्स को साथमा
11: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
12: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले वैकल्पिक शक्तिका रूपमा स्थापना गरेको नयाँ शक्तिको नाममा नाम पटक पटक परिवर्तन गर्न आफ्नो कमजोरी भएको बताउनु भएको छ। शनिबार काठमाडौँमा नयाँ शक्ति स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर भट्टराईले आफूले शुरू गरेको वैकल्पिक राजनैतिक अभियान ठिक रहेको जिकिर गर्नुभएको छ। त्यही अभियानले गर्दा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रासपा ठूलो शक्तिका रूपमा आएको उहाँको भनाइ थियो। तर आफूले पटक पटक नयाँ शक्तिको नाम परिवर्तन गर्दा जनतामा अनुरोल सिर्जना भएको उहाँले बताउनु भएको छ। पुराना शक्तिसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ नरहेको भन्दै उहाँले वैकल्पिक शक्तिहरू नै अबको निकास भएको दावी गर्नुभएको छ। पुराना राजनैतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको उहाँको भनाइ थियो। अर्थशास्त्रको रचनात्मक ध्वंसको नियम चाहिँ नयाँ पद्धतिको विकासका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको डाक्टर भट्टराईले जिकिर गर्नुभएको छ। उज्जवला नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ निर्वाचन परिणामलाई लिएर हार नस्वीकार्ने वचन भएको छ। शनिबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले पछिल्लो निर्वाचनमा सोचे जस्तो परिणाम नआए पनि त्यसलाई हारका रूपमा नलिने स्पष्ट पार्नु भएको छ। उहाँले उक्त परिणामलाई अनुभव र सिकाइको रूपमा लिँदै आगामी दिनमा पार्टीलाई अझ सशक्त र आदेश व्यापी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले आगामी दिनमा जनताको विश्वासलाई शक्तिमा रूपान्तरण गर्ने लक्ष्यसहित अघि बढ़ने बताउनु भएको छ। त्यसै गरी उहाँले पार्टी सदस्यता विस्तारलाई अभियानकै रूपमा अगाडि बढ़ाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। बिहिबार राति 12 बजेदेखि नेपाली कांग्रेसको डिजिटल कार्यशील सदस्यता अध्यावधिक अभियान औपचारिक रूपमा सकिएको छ। 1 महिना 28 दिनसम्म सञ्चालन गरिएको अभियान मार्फत करिब 80% सदस्यले एनसीआईडी अर्थात डिजिटल सदस्यता परिचय पत्र प्राप्त गरिसकेको संस्थापन पक्षको दावी छ। तर अभियान सकिए पनि निवर्तमान सभापति शेरबहादुर देउवा, नेता डाक्टर शेखर कोइराला लगायत शीर्ष नेताहरू यो अभियानबाट बाहिर नै छन्। उनीहरूले डिजिटल सदस्यता अध्यावधिक गरेका छैनन्। उक्त संस्थापन पक्षले आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनमा सहभागी हुन सदस्यता अध्यावधिक अनिवार्य हुन संस्थापनले निरन्तर भन्दै आएको छ। सरकारी कूटनीतिक नियोगहरूमा कार्यरत नेपालीहरूलाई आयकर लाग्ने व्यवस्था गरेको छ। सरकारले आर्थिक विधेयक 2083 मार्फत यस्तो व्यवस्था गरेको हो। विधेयकको दफा 47 यस प्रावधानका बारेमा लेखिएको छ। यो प्रावधान अनुरूप संयुक्त राष्ट्रसंघ नेपाल स्थित कार्यालय त्यस अन्तर्गतका विभिन्न निकाय अन्य अन्तर्राष्ट्रिय संस्था वा विदेशी कूटनीतिक नियोगमा कार्यरत तर अभिसन्धि अनुसार कर छुटेको सुविधा नपाउने नेपाली नागरिक वा नेपालको बासिन्दा व्यक्तिहरूलाई लक्षित गर्दै सरकारले विशेष कर सहुलियतको व्यवस्था गरेको छ। यदि त्यस्ता व्यक्तिहरूले ती संस्थाबाट पारिश्रमिक वा सेवा शुल्क प्राप्त गरेका भए पनि आयकर ऐन 2058 अनुसार तिर्नुपर्ने आयकर नतिरेका छन् वा आय विवरण दाखिला गरेको छैनन् भने उनीहरूले स्थायी लेखा नम्बर प्यान लिएर आर्थिक वर्ष 2079-80 देखि 2082-83 सम्मको आय विवरण पेश गर्नुपर्नेछ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व याम भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सभापति थापाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी 81 वर्षीय उमेरमा निधन भएका भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो। नेपालको लोकतान्त्रिक आन्दोलनको आथक योद्धा भण्डारीले नेपाल विद्यार्थी संघ नेभी संघको स्थापना कालमा झापा जिल्ला र विशेष गरी मेची क्याम्पसको विद्यार्थी राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कांग्रेसले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा गण्डकी प्रदेशको प्रथम अधिवेशन शुक्रबार पोखरा सभागृहमा शुरू भएको छ। अधिवेशन मार्फत नयाँ नेतृत्वका लागि धेरै आकांक्षी हुँदा अधिवेशन लम्बिएको छ। अधिवेशन निर्वाचन समितिको तालिका अनुसार राति 9:20 बजेसम्म विजयी उम्मेद्वारलाई प्रमाणपत्र वितरण गर्नुपर्ने थियो तर 9 बजेसम्म पनि पहिलो चरणको मतदान नै शुरू हुन सकेको छ। सभापतिका आकांक्षीहरू बीच सर्वसम्मतिको प्रयास लगायत अन्य कारणले निर्वाचन तालिका नै बिथोलिएको थियो। यसैबीच राष्ट्रीय स्वतन्त्र पार्टी राष्ट्रपा गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। यसअघि महासचिव रहनुभएका त्रिपाठी आफ्ना तीन प्रतिस्पर्धीलाई पछि पार्दै सभापति चुनिनु भएको हो। त्रिपाठीले 234 मत पाउँदा उहाँका प्रतिस्पर्धी राजन गौतमले 182 मत, माधव करेलले 11 मत र हरिबहादुर कार्कीले 2 मत पाउनु भएको छ। कार्कीले अन्तिम समयमा अब उम्मेद्वारी फिर्ता लिनुभएको थियो। शुक्रबार राति 11 बजेतिर शुरू भएको मतदानको नतिजा शनिबार बिहान सार्वजनिक भएको हो। कास्कीको पोखरा महानगरपालिका र नम्बर 25 त्रिपाठी निवर्तमान सभापति गौतम सहितलाई हराएर सभापति बन्नुभएको हो। गौतम नगरपरिषद बर्दघाट सुस्तापूर्वको क्षेत्र नम्बर 1 निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुनुहुन्छ। सभापतिको उम्मेद्वार कडेल अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर 2 उम्मेद्वार बनी उपविजेता बन्नुभएको थियो। कार्की भने अटेरी अभियान हुँदै राष्ट्रपा प्रवेश गर्नुभएको हो। गण्डकी प्रदेश समिति सदस्यका लागि 51 जनाले उम्मेद्वारी दिएका थिए। क्षेत्रगत प्रदेश सदस्यतर्फ बागलुङ 1 मीना शर्मा आचार्य, गोर्खा 1 मनोज गुरूङ, गोर्खा 2 बलबहादुर घली, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट तारा बहादुर कार्की र तनहुँ 1 सूर्यमणि पौडेल निर्विरोध हुनु भएको थियो। तनहुँको बन्दीपुर गाउँपालिका 1 बानिया टारबाट 1 वयस्क चितुवाको उद्धार गरिएको छ। डिभिजन वन कार्यालय तनहुँको प्राविधिक टोलीले उक्त चितुवाको उद्धार गरेको हो। जंगलमा आहाराको कमी भएपछि खानेकुराको खोजीमा चितुवा मानव बस्तीमा पसेको वन कार्यालयका अधिकारीको भनाइ छ। शुक्रबार साँझ बस्तीमा अचानक चितुवा देखिएपछि स्थानीयवासी त्रासित बनेका थिए। मानिसलाई आक्रमण गर्न सक्ने जोखिम बढेपछि स्थानीयले कुखुराको खोरभित्र पुगेको चितुवालाई त्यही थुन्न सफल भएका थिए। डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणा भाटका अनुसार उद्धार गरिएको चितुवालाई अहिले डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणा भाटका अनुसार अहिले डिभिजन वन कार्यालयको दमोली स्थित उद्धार कक्षमा सुरक्षित राखिएको छ। वयस्क चितुवा भएकाले यसलाई पुनः प्राकृतिक वातावरणमै छाडिने प्रमुख राणा भाटले जानकारी दिनुभएको छ। चितुवाको शारीरिक अवस्था र स्वास्थ्य परीक्षण गरी स्वास्थ्य स्थिति सामान्य पाएपछि जंगलमा लगेर छाडिने उहाँले बताउनुभएको छ। पछिल्लो समय तनहुँका विभिन्न बस्तीहरूमा आहारा र पानीको खोजीमा वन्य जन्तुहरू वन क्षेत्र छाडेर गाउँ पस्ने क्रम बढ़ेको छ। वन कार्यालयले वन्य जन्तु नियन्त्रणमा आएको अवस्थामा आफै जिस्क्याउने वा नियन्त्रणमा लिन खोज्दा जोखिम हुने भन्दै तत्काल सुरक्षा निकाय वा वन टोलीलाई खबर गर्न स्थानीयवासीलाई आग्रह गरेको छ। पोखरा नागढुङ्गामा आम्बा समूहको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर 9 आर्थिक सहयोगमा पोखराको नागढुङ्गामा 1 अभिमुखीकरण तथा प्रस्तावना लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ। तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा नम्बर 9 सदस्य लक्ष्मी पहरीले महिलाहरूको व्यक्तित्व तथा नेतृत्व विकासका लागि वडाले विभिन्न तालिमहरूमा सहयोग प्रदान गर्दै आएको बताउनु भएको छ। वडा सदस्य नन्द राम गिरीले तालिम लिएपछि समूहका सदस्य आत्मविश्वाससँगै क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ। आयोजक नागढुङ्गा आमा समूहका अध्यक्ष कमला श्रेष्ठले तालिमका लागि सहयोग उपलब्ध गरिएकोमा वडा 9 कार्यालयप्रति आभार व्यक्त गर्नुभएको छ। समूहको उपाध्यक्ष सीमा लामिछानेले स्वागत मन्तव्य राख्दै तालिम 1 मात्रै भए पनि समूहका लागि यो महत्वपूर्ण भएको जनाउनु भएको छ। गरीबी निवारणका लागि लागू उद्यम विकास कार्यक्रम मेडा मेटपा अन्तर्गत म्याग्दी गाउँपालिकाको आयोजनामा वडा नम्बर 4 मनहरीमा सञ्चालन गरिएको सिपमूलक उद्यम विकास तालिम प्रभावकारी बन्दै गएको छ। कार्यालयको सहजीकरणमा सञ्चालित उक्त तालिममा 35 महिला उद्यमहरू उत्साहजनक सहभागिता रहेको छ। महिलाहरूलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा हस्तकलाबाट निर्माण गरिएका धूप तथा बत्ती निर्माण तथा विभिन्न प्रकारका भेज र नन भेज अचार बनाउने सिप प्रदान गरिएको छ। तालिममा नेपाली कागज प्रयोग गरी पूजा आजामा उपयोग हुने बाटोको सुगन्धित धूप, विभिन्न प्रकारका बत्ती तथा हस्तकला जन्य सामग्री उत्पादन गर्ने विधि सिकाइएको छ। मध्य पहाड़ी लोकमार्गको बहुमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काटेखोला गाउँपालिका छ दैरेनी स्थित मध्य पहाड़ी लोकमार्गमा गुड़िरहेको कार ब्रेक फेल भएर सड़कमा 60 मिटर तल खसेको बागलुङका प्रहरी प्रमुख उपरीक्षक फरेन्द्र प्रसाईले जानकारी दिनुभएको छ। 21 वर्षका अमृत केसीले चलाएको गाड़ी गलकोटबाट बागलुङ आउँदो गरेको प्रदेश 25/05/27 नम्बरको कारको ब्रेक फेल भई दुर्घटना भएको बताइएको छ। दुर्घटनामा चालक सहित 3 जना सवार रहेको र मानवीय क्षति नभएको प्रहरीले बताएको छ। बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका 5 प्याङखोलामा शुक्रबार राति ट्र्याक्टर दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। बोवाङदेखि सालझाडी ढोरपाटन सड़क मार्ग हुँदै बुर्तीबाङ बजार आउँदै गरेको G1T6980 नम्बरको ट्र्याक्टर प्याङ खोलामा राति 1 बजे दुर्घटना भएको हो। दुर्घटनामा चालक ढोरपाटन नगरपालिका 6 चामीद्वारका 18 वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मिन मनन्धरले जानकारी दिनुभएको छ। बिहान शवलाई भीरबाट निकालिएको उहाँको भनाई छ। साँझ 5 बजेको ढोरबार हाइलाइट सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हामी भेट्ने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
13: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
14: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
17: आज पनि ढिला भयो।
18: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
19: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
16: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-2279।

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
9: ए सबिना यसको हतारमा कता हो
10: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
9: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
11: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9800286142
0: न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
12: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
0: कहाँ
12: गन्जकी मेडिकल हल
13: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
12: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
13: र चौथो शनिबार गण्डकी हस्पिटल मैक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्त्रे बैंकको ठ्याक्कै पारी सम्पर्क 0635903969 मोबाइल 9840826926।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौड़ामा।
13: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
10: दुलेगौड़ाको महँगो घर भाड़ा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
14: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
10: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
14: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
10: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
13: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौड़ा।
15: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
16: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: पिनास नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
3: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौड़ा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: मैडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
5: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कारवास दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860 73 73 10 र 9261 53 507।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368। टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
2: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
2: यस वर्षको मनसून भित्रिन अझै केही समय लाग्ने। राति देशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना।
1: औद्योगिक लिमिटेडद्वारा जारी पक्यौता भुक्तानी सम्बन्धी सूचनाप्रति उद्योगीको आपत्ति, आन्दोलनमा उत्रने चेतावनी।
2: माथिबाट खसेको ढुङ्गा लाग्दा 15 वर्षीय किशोरीको मृत्यु। लागू औषध ब्राउन सुगर सहित 3 जना पक्राउ।
1: युद्ध अन्त्यको सम्झौतापछि मात्र होर्मुज जलमार्ग पुनः खोलिने इरानको अडान। आणविक कार्यक्रम सम्बन्धी वार्ता भने पछि हुने।
2: र एनपीएल तेस्रो संस्करणका लागि कर्णाली एक्सद्वारा 7 खेलाड़ीलाई रिटेन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: यो हो थाह संचार नेटवर्क समयको आवाज समयको आवाज.
3: समाचार अब विस्तारमा. जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसून भित्रन अझै एक दुई दिन लाग्न सक्ने बताएको छ. नेपालतर्फ बहने हावाको आर्द्रता समेत वृद्धि नभएकाले मौसम भित्रन अझै केही समय लाग्ने देखिएको महाशाखाका मौसमविद संजीव अधिकारीले बताउनु भएको छ. विगत 30 वर्ष यताको रेकर्डमा औसतमय भन्दा ढिलो गरी मनसून भित्रिने गरेको मौसमविद अधिकारीले बताउनुभयो. उहाँका अनुसार आज कोशीदेखि लुम्बिनीसम्मको तराई क्षेत्रको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस कायम रहेको छ. महाशाखाले यसअघि नै यस वर्षको मनसून एक दुई हप्ता भित्र नै भित्रन सक्ने अनुमान गरेको थियो. यस्तै आज राति कोशी मधेस प्रदेश लगायत बागमती गण्डकी र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा बाँकी पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ.
4: उद्योगीहरूको छाता संगठन नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जारी गरेको 7 दिने बक्यौता भुक्तानी सम्बन्धी सूचनाप्रति आपत्ति जनाएको छ. लिमिटेडले जेठ 25 गते उद्योगहरूको नामै तोकेर विवादित भाड़ा रकम बुझाउन सार्वजनिक सूचना जारी गरेपछि महासंघले आपत्ति जनाएको हो. महासंघका अध्यक्ष एजाज आलमले विज्ञप्ति जारी गर्दै सरकार र लिमिटेडको यो कदमलाई अदूरदर्शी र एकतर्फी भन्दै यसले देशभरका करिब 700 उद्योगहरू पूर्ण रूपमा बन्द हुने र हजारौं मजदूरको रोजगारी घुम्ने चेतावनी दिनुभएको छ. वर्तमान समयमा नेपाली उद्योगहरू चरम आर्थिक मन्दी, कच्चा पदार्थको उच्च मूल्य वृद्धि, खुला सीमाना, वैदेशिक उत्पादन संघको तीव्र प्रतिस्पर्धा र दक्ष जनशक्तिको अभावका कारण इतिहासकै कठिन मोड़बाट गुज्रिरहेका बेला उठीवास लगाउने नियत राखिएको उद्योगीहरूको आरोप छ. सरकारले आफ्ना आग्रहलाई व्यवस्था गरेमा देशभरका उद्योगीहरू उद्योग धन्दा ठप्प पारेर सशक्त संघर्षमा उत्रिन बाध्य हुने महासंघले चेतावनी समेत दिएको छ.
3: बाल न्याय प्रणालीलाई प्रभावकारी बनाउन बाल इजलास र बाल निगरानी कक्ष आवश्यक रहेकोमा जोड़ दिइएको छ. केन्द्रीय बाल न्याय समितिको सचिवालयले आज नेपालगंजमा आयोजना गरेको बाल न्याय सुदृढ़ीकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बाल न्याय प्रणालीमा अवलम्बन गरिने विधिबारे छलफल गरिएको हो. कार्यक्रममा उच्च अदालत तुलसीपुर नेपालगंज इजलासका मुख्य न्यायाधीश वामदेव गेवालीले बाल न्यायलाई बाल संरक्षणको विषयका रूपमा प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिँदै बाल बालिकाहरूद्वारा गरिएका भनिएका र भएका गलत कामलाई अनुसन्धान गर्दा संवेदनशील हुनुपर्ने बताउनुभयो. उहाँले बाल विज्ञायीकर्ताको पुनस्थापना र पुन एकीकरणमा जोड़ दिन आग्रह गर्नुभएको छ. न्यायाधीश केवालीले बाल सुधार गृहमा बाल विज्ञायीकर्ताको रूचिको विषयमा कसैको ध्यान नगएको भन्दै उहाँले कानूनी विवादमा परेका बाल बालिकाहरूलाई समाजमा पुनर्स्थापना गर्न सहकार्य र समन्वयको आवश्यकता औल्याउनुभयो. सर्वोच्च अदालतका रजिस्ट्रार एवं केन्द्रीय बाल न्याय समितिका सदस्य सचिव मान बहादुर कार्कीले केही अदालतमा बाल इजलासको अभ्यास शुरू भइसकेको जानकारी दिँदै बाल न्यायमा विगतमा भन्दा सुधार हुँदै गएको बताउनुभयो.
4: सार्वजनिक लेखा समितिले 7 खर्ब 55 अर्ब 17 करोड़ 22 लाख बेरुजूलाई फास्ट ट्र्याकबाट न्यूनीकरण गर्नेतर्फ गृह कार्य थालेको जनाएको छ. ठूलो रकम फर्च्युट नहुँदा सरकारी निकायको कार्यक्षमतामा प्रश्न उब्जिएकाले पनि नीतिगत सहजीकरण गर्न लागेको समितिको भनाई छ. समितिका सभापति भरत बहादुर खड्काले वर्षौंदेखि सार्वजनिक निकायसँग बेरुजूको रकम बढ़दा सरकारी निकायप्रति नै कार्यक्षमता र कार्यशैलीतर्फ प्रश्न उब्जिएकाले पनि योजनाबद्ध र आक्रामक शैलीमा बेरुजू फर्च्युट गर्ने गृह कार्यमा जुटेको बताउनुभयो. महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदनले संघीय सरकार मातहत मात्रै 3 खर्ब 78 अर्ब 53 करोड़ 64 लाख बेरोजू देखाएको छ.
3: हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाङडामा कर्णाली करिडोर माथिबाट खसेको ढुंगाले लागेर एक किशोरीको मृत्यु भएको छ. सर्केगाड 4 गैरी सायाकी 15 वर्षीय पवित्र साउद आज बिहान गाई गोरू चराउन जंगल गएकी थिइन्. बिहान करिब 10:30 बजे करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शंकर पोखरेलले जानकारी दिनुभयो। कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा वर्षेनि ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ।
4: सुनसरीको इन्द्रुवा नगरपालिका चार बस चौकबाट आज प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित तीनजनालाई नियन्त्रणमा लिएको छ। रामधुनी नगरपालिका आठका 23 वर्षीय नितेश चौधरी, सोही स्थानका 23 वर्षीय अर्पण राई र इटहरी उपमहानगरपालिका 13का 30 वर्षीय मिलन कुमार चौधरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बस चोकमा चेक जाँच गर्ने क्रममा 5.77 ग्राम ब्राउन सुगर सहित उनीहरूलाई पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनैजनालाई लागू औषध सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको जीवन भएको।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले वैकल्पिक शक्तिका रूपमा स्थापना गरेको नयाँ शक्तिको नाम पटक पटक परिवर्तन गर्न आफ्नो कमजोरी भएको बताउनु भएको छ। आज काठमाडौँमा नयाँ शक्ति स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर भट्टराईले आफूले शुरू गरेको वैकल्पिक राजनीतिक अभियान भने ठिक रहेको जिकिर गर्नुभयो। त्यही अभियानले गर्दा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा ठूलो शक्तिका रूपमा आएको उहाँको दावी थियो। आफूले पटक पटक नयाँ शक्तिको नाम परिवर्तन गर्दा जनतामा अन्यल सिर्जना भएको उहाँको भनाइ छ। पुराना शक्तिसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ नरहेको भन्दै उहाँले वैकल्पिक शक्तिहरू नै अबको निकास भएको बताउनुभयो। पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको उहाँको भनाइ थियो।
3: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। पालिकाले छोरीहरूप्रतिको सकारात्मक सोच विकास, लैंगिक समानता प्रवर्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भलाई गर्भमा लिंग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या न्यूनीकरणका लागि छोरी जन्मिए प्रोत्साहन भत्ता दिने कार्यक्रम शुरू गरेको हो। अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले चालू आर्थिक वर्षमा 5 लाख बजेट विनियोजन भएको उक्त कार्यक्रम मार्फत 2082 साउनेता जन्मिएका छोरीका अभिभावकलाई 12,000 का दरले प्रोत्साहन रकम वितरण गरिने जानकारी दिनुभयो। सो कार्यक्रम अन्तर्गत 2082 साल साउन 1 गतेपछि जन्मिएका बालबालिकाका अभिभावक वा संरक्षकले असार 7 गतेसम्म आवेदन पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताउनुभयो।
4: बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण वन्यजन्तु संरक्षण र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुगेको छ। निकुञ्जले 30 वटा कृत्रिम पोखरी निर्माणले चुरे तथा भावर क्षेत्रमा वर्षौंदेखि रहँदै आएको पानी अभावको समस्या समाधान हुनुका साथै मानव वन्यजन्तु द्वन्द घटेको जनाएको छ। निकुञ्जभित्रै 12 महिना पानी उपलब्ध हुन थालेपछि पानीको खोजीमा मानव बस्तीसम्म पुग्ने वन्यजन्तुको संख्या घटेको निकुञ्जको भनाई छ। निकुञ्जभित्र बसोबास गर्ने वन्यजन्तुको अवस्था समेत सुधारिएको भएको निकुञ्जका प्रमुख एवं बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कण्डेलले बताउनुभयो।
3: अब अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले युद्ध अन्त्यको सम्झौतापछि मात्र होर्मुज जलमार्ग पुनः खुला गरिने स्पष्ट पार्नु भएको छ। युद्ध अन्त्यका निम्ति अमेरिकासँग एउटा सम्भावित सम्झौता हुन लागेको जानकारी दिँदै वहाँले त्यसमा होर्मुज जलमार्ग पुनः खोल्ने विषय पनि समावेश राखेको बताउनुभयो। विदेश मन्त्री अराघचीले सरकारी टेलिभिजनसँग कुरा गर्दै उक्त सम्झौतामा इरानमाथि अमेरिकाले लगाएको नाकाबन्दी हटाउने विषय पनि समावेश रहेको उल्लेख गर्नुभएको छ। उहाँले इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता भने पछि हुने जानकारी दिनुभयो। अमेरिकी अधिकारीले पनि सम्झौताका केही विवरण पुष्टि गर्दै इरानले आफ्ना प्रतिबद्धता पूरा गरेपछि आर्थिक लाभ प्राप्त गर्ने बताएका छन्। यो युद्ध गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमा गरेको हवाई आक्रमणसँगै शुरू भएको थियो। त्यसको जवाफमा इरानले इजरायल तथा खाड़ी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रमाथि आक्रमण गरेको थियो। त्यसपछि विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसार पोसारको प्रमुख जलमार्ग होर्मुज स्ट्रेट अवरूद्ध छ।
4: अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि कर्णाली एक्सले युवा लेग स्पिनर युवराज खत्री सहितका सात खेलाड़ीलाई रिटेन गरेको छ। कर्णालीले आज एनपीएलका लागि युवराज सहित कप्तान सोमपाल कामी, अलराउण्डर गुलशन झा, तीव्रगतिका बलर नन्दन यादव, ब्याटर दीपक डुम्रे र बलर युनिविक्रम सिंह ठकुरीलाई रिटेन गरेको जानकारी दिएको हो। कर्णालीले पहिलो संस्करणको एनपीएलमा युवा प्रतिभाको रूपमा ट्यालेन्ट हन्ट मार्फत टीममा भित्राएको विपिन शर्मालाई भने रिलीज गरेको छ। कर्णालीले विपिन हित, अर्जुन घरती, दिपेन्द्र रावत, मनिष थापा, इमरान शेखलाई पनि रिलीज गरेको छ। पहिलो संस्करणमा प्लेअफमा स्थान बनाएको कर्णाली दोस्रो संस्करणमा भने छैटौं स्थानमा रहेको थियो।
3: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: यस वर्षको मनसून भित्रिन अझै केही समय लाग्ने। राति देशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना।
3: औद्योगिक लिमिटेडद्वारा जारी बक्यौता भुक्तानी सम्बन्धी सूचनाप्रति उद्योगिकको आपत्ति, आन्दोलनमा उत्रने चेतावनी।
4: मेघदीको अन्नपूर्ण गाउँपालिकाद्वारा छोरी जन्म प्रोत्साहन कार्यक्रम शुरू। कृत्रिम पोखरी निर्माणपछि बाँकेमा घट्यो मानव वन्यजन्तु द्वन्द्व।
3: युद्ध अन्त्यको सम्झौतापछि मात्र होर्मुज जलमार्ग पुनः खोलिने इरानको अडान, आणविक कार्यक्रम सम्बन्धी वार्ता भने पछि हुने
4: र एनपीएल तेस्रो संस्करणका लागि कर्णाली एक्सद्वारा सात खेलाड़ी रिटेन।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
8: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
9: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
8: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
9: तीव्र गतिमा सवारी नचलाऊ। हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने? के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा, कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 98568832 र 98468832।
12: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धी।
13: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
14: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
15: ए सबिना, यस्तो हतारमा कता हो?
16: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
15: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
17: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9864078528 र 9908816142।
18: सिप सिकौ, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
19: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
18: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
19: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
18: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन। फोन 9856443340, 9801443628 र 9560624446।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Dule Gowra Watin Department Bhavan Sangai Mobile 98562493 ra 98562803073.
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय केन्द्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो। निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुले गौडा फोन 06544 1433 मोबाइल 98678 61887।
4: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
5: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: फैंस गॉसिप।
1: ओए यो जीवन क्लास में पसिन कस्तो सोझो भएर आथिन त है
0: नडाक
2: हात थामी कादमा राखी संसार डुलायो मलाई संसार देखाउन आफ्नो रहर बुलायो न भन्यो कहिले नाइ मलाई नगर्यो कहिले
3: यस्तै बाल प्रतिभाहरू र विद्यार्थी भाइ बहिनीहरूसँग गरिएको रमाइलो कुराकानीहरू कार्यक्रम स्कूल कलेजमा मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक आइतबार र शनिबार साँझ 6 बजेको थाहा खबरपछि 7 बजेसम्म।

0: नमस्ते, स्वागत छ कार्यक्रम स्कूल कलेज प्रोग्राममा। तपाई हामीलाई रेडियो ढोलपराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodholparahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शनिबार बेलुकी 6 बजेको थाहा खबरपछि 7 बजेसम्म यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनीभित्र लुकेर रहेको प्रतिभा अथवा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो अनि मिठा मिठा कुराकानीहरू हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ। र यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ रहेको छु। यो क्षेत्रकै गुणस्तरीय नमूना विद्यालय पञ्चमुनिदेव माध्यमिक विद्यालयमा भने कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले पनि विद्यार्थी भाइ बहिनीहरूसँग कुराकानीतर्फ हामी लाग्नेछौ। नमस्ते, कार्यक्रम स्कूल कलेजमा यहाँलाई धेरै धेरै स्वागत छ।
1: नमस्कार, धन्यवाद।
0: हजुरको नाम?
1: खुशी नेपाली।
0: खुशी नेपाली हो। अनि हजुर कति कक्षामा पढ्नुहुन्छ नि?
1: 6C6मा
0: पढ्नुहुन्छ है। अनि हजुरको घर?
1: बिलेगौडा।
0: बिलेगौडामा हो। अनि यहाँले आज हामीलाई के चाहिँ प्रतिभा सुनाउँदै हुनुहुन्छ त नि?
1: कविता।
0: कविता सुनाउँदै हुनुहुन्छ है। अनि कविताको शीर्षक चाहिँ के होला?
1: किसानको रहर।
0: किसानको रहर। ल, अब भने ढिला नगरिकन यो हजुरको मिठो कविता सुनिहालौँ है त।
1: सानो छ खेत, सानो छ बारी, सानै छ जवान, नगरी काम पुग्दैन खान, सागर बिहान बिहान पाखा झिल्किन्छ घाम, दुराली पाखामा असारे गीत गन्किन्छ, अनि सुरिलो भाकामा कालको शोभा, हलो र जुवा हातमा कोदाली, जीवन दान गर्नु नै पर्ने उकाली ओराली, चुपु र चुप।

0: सुनौला बाला जले झुलेर होला भुइँलाई छोएको फुलेको आगो कहिले छ र ननुइरहेको सुसेली आली बयली खेल्छ बतास रातैमा जुनले पुग्छ शान्तिका थोपा दानका पातमा हिमालय छ मलाई सेता दातका लहर किसान बनी जहान पाल्ने यो मेरो रहर। धन्यवाद।
1: आज धेरै धेरै धन्यवाद यो मिठो कविता हामीलाई सुनाइदिनु भएकोमा भने। अनि किसानको रहर टाइटलमा रहेको कविता रहेको थियो भने हजुरको चाहिँ घरमा खेतीपाती पनि गर्ने गर्छ? गर्नुहुन्छ है। अनि धान कोदो मकै पनि रोप्छ?
0: रोप्नुहुन्छ
1: है। अनि हजुरले घरमा हेल्प गर्नुहुन्छ कि हुँदैन त नि?
0: गर्छु।
1: गर्नुहुन्छ है। अनि कस्तो कस्तो काममा चाहिँ हेल्प गर्नुहुन्छ नि घरमा?
0: बारीमा पानी हाल्न,
1: अनि
0: बारी खन्न,
1: अनि त्यति मात्रै गर्नुहुन्छ है। अनि घरमा चाहिँ हजुरले फ्री हुँदाखेरि चाहिँ कस्तो के कामहरू चाहिँ गर्नुहुन्छ त नि?
0: पानी भर्ने, अनि बहिनीहरूसँग खेल्ने, अनि भाँडा मिलाउने, अनि बढाल्ने, त्यति
1: मात्रै गर्नुहुन्छ है। अनि त्यस पछाडि बहिनीहरूसँग खेल्ने भन्नुभयो, हजुरको घरमा चाहिँ को हुनुहुन्छ त नि?
0: मम्मी, म, अनि दुईटा बहिनी, अनि दुईटा दिदी।
1: ए, भनेपछि हजुरलाई चाहिँ स्कुलमा सबैभन्दा बढी कुन चाहिँ टिचर चाहिँ एकदमै बढी मनपर्छ हजुरलाई?
0: गोमा
1: म्याम चाहिँ मनपर्छ है। अनि उहाँले कुन चाहिँ सब्जेक्ट पढाउनुहुन्छ नि?
0: सोसल
1: पढाउनुहुन्छ है। हजुरलाई सोसल सब्जेक्ट मनपर्छ?
0: मनपर्छ
1: है। ल ठिक छ, भनेपछि हाम्रो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई छोटो मिठो जानकारी दिनुहोला है त।
0: मेरो कविता सुनिदिनु हुनलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
1: सुन्छ, धेरै धेरै धन्यवाद यहाँलाई पनि हामीलाई यो मिठो कविता सुनाइदिनु भएकोमा, आफ्नो प्रतिभा हामीलाई सुनाइदिनु भएकोमा भन्दै अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त।
0: हुन्छ, धन्यवाद।
1: हजुर, हाम्रो प्यारी बहिनीले पनि आफ्नो प्रतिभा हामी माझ राखेर गइसक्नु भएको छ भने अहिलेको लागि भने कुराकानीको क्रममा फेरि पनि एउटा अर्को प्यारो भाइ साथमा जोडिनु भएको छ, उहाँलाई पनि हामी कार्यक्रममा स्वागत गर्नेछौ। नमस्ते, नमस्कार। कार्यक्रम स्कुल कलेजमा यहाँलाई धेरै धेरै स्वागत छ।
2: नमस्ते, धन्यवाद।
1: नमस्ते, धन्यवाद। हजुरको शुभ नाम?
2: युमन घर।
1: अनि हजुर कति क्लासमा पढ्नुहुन्छ त नि?
2: सिक्स
1: क्लासमा पढ्नुहुन्छ। हजुरको घर चाहिँ कता हो त?
2: मान्द्रे।
1: मान्द्रेमा हो। अनि मान्द्रेबाट यहाँ स्कुलमा बसमा आउने जाने गर्नुहुन्छ स्कुलको बसमा?
2: हजुर।
1: अनि कति बेला चाहिँ बस पुग्छ त नि घरमा?
2: 8:30।
1: 8:30 पुग्नुहुन्छ है। अनि ल ठिक छ, भनेपछि आज चाहिँ यहाँले हामीलाई के चाहिँ प्रतिभा सुनाउँदै हुनुहुन्छ त नि?
2: एन्टोनिम
1: सुनाउँदै हुनुहुन्छ। ल अब भने जिल्ला नगरिकन हजुरको यो मिठो प्रतिभा हामी कार्यक्रम स्थान दिनेछौँ है त।
2: हुन्छ। एबिलिटी एडल्ट साइट आर्ट्स एन्सर बिग स्मल बटम टप क्लेभर स्टुपिड

0: गुड फ्यू मेनी पनिसियस
1: धन्यवाद धेरै धेरै धन्यवाद भाइलाई यो आफ्नो प्रतिभा राखिदिनु भएकोमा भने हजुरले चाहिँ घरमा कतिको पढ्ने गर्नुहुन्छ त नि
0: मैले घरमा एक घन्टा
1: पढ्नुहुन्छ अनि कुन चाहिँ सब्जेक्ट चाहिँ हजुरले एकदमै धेरै पढ्नुहुन्छ त नि हजुरलाई मन पर्ने सब्जेक्ट चाहिँ कुन चाहिँ हो
0: सोसल
1: मन पर्छ अनि सोसल सब्जेक्ट चाहिँ कुन चाहिँ टिचरले पढाउनुहुन्छ त
0: गोमा मिसले
1: पढाउनुहुन्छ है ल ठिक छ भनेपछि हजुरले चाहिँ घरमा फ्री हुँदाखेरि कस्तो कस्तो कामहरू गरेर चाहिँ आफ्नो टाइम स्पेन्ड गर्नुहुन्छ त नि
0: पानी लिएर आउने खेल्न जाने त्यस्तो गर्दै
1: ए भनेपछि पानी लिन पनि जानुहुन्छ है हजुर अनि घरमा चाहिँ हेल्प गर्नुहुन्छ घरमा हजुरले हजुरको फेभरेट कलरको नाम के हो त नि
0: येल्लो
1: कलर मनपर्छ अनि खानेकुरामा हजुरलाई कुन चाहिँ फुड एकदमै मनपर्छ
0: मोमो
1: मनपर्छ ठिक छ भनेपछि अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमबाट छुट्टिन्छौँ है त
0: हस्त सबैलाई धन्यवाद
1: हजुर हाम्रो भाइले पनि आफ्नो प्रतिभा राखिसक्नु भइसकेको छ भने अहिलेको लागि भने कुराकानीको क्रममा एकजना प्यारी बहिनी फेरि पनि साथमा जोडिनु भएको छ हामीसँग नमस्ते स्वागत छ कार्यक्रम स्कुल कलेजमा यहाँलाई
2: नमस्ते धन्यवाद
1: नमस्ते धन्यवाद हजुरको नाम
2: विविता कार्की
1: हजुर कति क्लासमा पढ्नुहुन्छ त नि
2: सिक्स
1: क्लासमै पढ्नुहुन्छ है अनि हजुरको घर चाहिँ कता हो त
2: टारमा
1: हो अनि हामीलाई चाहिँ आज यहाँले के सुनाउँदै हुनुहुन्छ त
2: गीत
1: सुनाउँदै हुनुहुन्छ अनि गीतको टाइटल चाहिँ के होला
2: साइनो
1: अब बहिनीजीलाई नफेरिकन हजुरको मिठो आवाज कार्यक्रम स्थान दिइहालौँ है त
2: साइनो

0: কহিলি বেপারী বনমা মায়াক ফুল পড়ি পলায় মনমা
1: ধন্যবাদ ধীরে ধীরে ধন্যবাদ নিকে নে মিঠো আওয়াজ আমি শুনাইদিনু ভয়কোমা ভানে হাজুলে যে ঘরমা কতিকো প্র্যাকটিস গর্নু ভয়কো থিয়ে নি এস্তো মিঠো গীত গাউনুকো লাগি
2: ঠিক আছে ঠিক
1: আছে প্র্যাকটিস গর্নু ভয়কো থিয়ে হাই আনি ইহালে যে ঘরমা কতিকো পড়নে গর্নু হুনছ আজুকো পড়াই যে কস্তো চলি রাইকো ছ ভানদিনু হাই তা
0: আস রামরে ছ বেনা উঠেছি আনি বেলকা হোমওয়ার্ক দেইছি পড়নে গর্ছু
1: এ ভানেপছি আজুকো পড়াই পনি রামরো চলি রাইকো ছ আনি স্কুলমা চে ইহালাই সবাই ভন্দা বড়ি মন পনি টিচার কো নাম চাই
0: किरण सर
1: किरण सर हो अनि किरण सरले कुन चाहिँ सब्जेक्ट पढाउनुहुन्छ
0: हेल्थ
1: हेल्थ पढाउनुहुन्छ अनि किरण सर चाहिँ यहाँलाई उहाँले गर्नु भएको व्यवहार प्रति मन पर्यो कि उहाँले पढाउनु भएको विषय मन परेको कि के
0: व्यवहार
1: मन परेको माया गरेर पढाउनुहुन्छ ल ठिक छ भनेपछि हाम्रो सुनेर बस्नुहुने श्रोता साथीहरूलाई केही छोटो मिठो जानकारी यहाँले दिनुहोला है त
0: मेरो गीत सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु हस्त धन्यवाद
1: हजुर हाम्रो बहिनीले पनि आफ्नो प्रतिभा राखिसक्नु भएको छ निकै नै मिठो आवाज हामीलाई सुनाउनु भयो भने अहिलेको लागि भने फेरि पनि हामीसँग कुराकानीको क्रममा अर्को साथी अर्को भाइ चाहिँ हामीसँग जोडिनु भएको छ नमस्ते स्वागत छ कार्यक्रम स्कुल कलेजमा
3: नमस्ते धन्यवाद
1: हजुरको नाम
3: नवीन श्रेष्ठ
1: हजुर कति क्लासमा पढ्नुहुन्छ नि
3: सिक्स
1: अनि हजुर घर चाहिँ कता हो त
3: दुलेगौडामा
1: हो अनि हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ त नि यहाँले आज
3: म हजुरहरूलाई लाइब्रेरी रुल्स सुनाउँछु
1: लाइब्रेरी रुल्स चाहिँ यहाँले हामीलाई सुनाउँदै हुनुहुन्छ भने अब भने ढिला नगरिकन हजुरको प्रतिभा सुनिहालौँ है त
3: लाइब्रेरी रुल्स एक लिसन टु द लाइब्रेरियन दुई आस्क इफ यु हेल्प फोर रीड एन्ड क्वाइटली फाइभ अलवेज वाक नेभर रन Six, return book to their proper place. Seven, your manners are officially thank you.
1: धेरै धेरै धन्यवाद यो मिठो प्रतिभा हामीलाई सुनाइदिनु भएकोमा लाइब्रेरी रुल्सको बारेमा चाहिँ यहाँले हामीलाई सिकाउनु भयो सुनाउनु भयो भने हजुरले चाहिँ लाइब्रेरीमा यो रुल्सहरू कतिको फलो गर्ने गर्नुहुन्छ त नि फलो गर्नुहुन्छ है भनेपछि हजुरले चाहिँ घरमा कतिको पढ्नुहुन्छ त नि
3: घरमा तिन घन्टा
1: तीन घण्टा पढ्नुहुन्छ तीन घण्टासम्म चाहिँ यहाँले के चाहिँ सब्जेक्ट के विषय सम्बन्धी चाहिँ पढ्नुहुन्छ त नि
3: सामाजिक र हेल्थ अनि साइन्स पढ्छ
1: ओहो भनेपछि एक एक घण्टामा एउटा एउटा सब्जेक्ट पढ्नुहुन्छ
3: हजुर
1: तीन घण्टासम्म पढ्ने गर्नु हुँदो रहेछ निकै नै राम्रो बानी चाहिँ हजुरको रहेछ भने हजुरले चाहिँ घरमा फ्यामिलीमा कतिको हेल्प गर्नुहुन्छ त नि
3: घरमा धेरै नै हेल्प गर्छु
1: धेरै नै हेल्प गर्नुहुन्छ है कस्तो कस्तो कामहरूमा चाहिँ हेल्प गर्नुहुन्छ त नि
3: भाँडा पात्ने पोछा लाउने झाडु लाउने त्यति नै
1: ओ माई गड भाँडा धुने पोछा लाउने सबै काम गर्नुहुन्छ हजुरले अनि हजुरले चाहिँ घरमा फ्यामिलीले भनेको कतिको मान्नुहुन्छ त नि
3: मान्छु
1: मान्नुहुन्छ घरबाट कराउनु हुँदैन हजुरलाई
3: घरिघरि
1: कराउनु चाहिँ हजुरले पक्कै पनि गलत काम गर्दा चाहिँ घरको मान्छेले कराउनुहुन्छ होला है
3: हजुर हो
1: ल ठिक छ भनेपछि हाम्रो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई केही जानकारी दिन चाहनुहुन्छ
3: हजुरहरू पनि नेक्स्ट टाइम लाइब्रेरी जाँदा रुल्सहरू फलो गर्नुहोला धन्यवाद
1: हजुर हाम्रो भाइले पनि आफ्नो प्रतिभा राखिसक्नु भएको छ भने अहिलेको लागि भने फेरि पनि अर्को साथी कुराकानीको क्रममा जोडिनु भएको छ नमस्ते स्वागत छ कार्यक्रम स्कुल कलेजमा
4: नमस्कार धन्यवाद
1: नमस्ते धन्यवाद हजुरको नाम
4: सुभाष रिमाल
1: सुभाष हो अनि हजुरको घर चाहिँ कता हो त नि
4: अलेदी
1: हलेदीमा हो अनि हामीलाई चाहिँ आज यहाँले के चाहिँ सुनाउँदै हुनुहुन्छ नि
4: माई क्लासरूमको
1: बारेमा सुनाउँदै हुनुहुन्छ
4: हजुर
1: ल ठिक छ भने ढिला नगरिकन हजुरको प्रतिभा सुनिहालौँ है त
4: माई क्लासरूम इज अन द फर्स्ट फ्लोरी इट इज लार्ज एन्ड क्लिन देयर आर मेनी थिङ्स इनसाइड माई क्लासरूम आवर क्लासरूम इज बिग देयर आर टू डोर्स एन्ड फाइभ विन्डोज द वाल इज पेन्टेड विथ व्हाइट देयर इज अ फ्यान अन द सिलिङ There are 10 benches in my classroom. 3 students sit in each bench. There is a whiteboard on the wall. There are 2 chairs and a table for our teacher. There are some drawers to keep our books and notebooks. There are some posters on the wall. There is a computer on the table. There is a clock on the wall. There is also a dustbin. We do a lot of things in our classroom. We study books. And sings rhymes. We do group work and play games. I like my classroom very much. We keep them
1: थ्याङ्क यू सो मच यो मिठो प्रतिभा हामीलाई सुनाइदिनु भएकोमा. माई क्लासरुमको बारेमा चाहिँ यहाँले सुनाउनु भयो भने हजुरको क्लासरुमको वातावरण चाहिँ कस्तो छ त नि?
4: राम्रो छ.
1: राम्रो छ. अनि क्लासरुममा चाहिँ कस्तो कस्तो कुराहरूको के को सुविधा छ त नि?
4: बेन्चको, डस्टबिनको, व्हाइट बोर्ड, मार्कर, डस्टर आदि.
1: ल ठिक छ. भनेपछि हजुरलाई चाहिँ स्कुलमा के चाहिँ कुरा एकदमै बढी मनपर्छ स्कुलको बारेमा?
4: प्रोग्रामहरू
1: गरेको मनपर्छ हजुरलाई. अनि प्रोग्राम चाहिँ हजुरले भन्नुभयो, हजुरले चाहिँ स्कुलमा चाहिँ जति पनि प्रोग्रामहरू हुन्छ, जति पनि गेम्सहरू हुन्छ, कतिको पार्टिसिपेट गर्नुहुन्छ त नि?
4: मैले स्पेलिङ कन्टेस्ट, क्विज, फुटबल अरू त्यस्तोमा पार्टिसिपेट गर्छु.
1: ल एकदमै ठिक छ. भने हाम्रो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई केही जानकारी यहाँले दिन चाहनुहुन्छ?
4: मेरो क्लासरुम सुनिदिनुमा सबैलाई थ्याङ्क यू भन्न चाहन्छु.
1: हुन्छ, धेरै धेरै धन्यवाद यो मिठो प्रतिभा हामीलाई राखिदिनु भएकोमा, हामीलाई सुनाइदिनु भएकोमा. भन्दै अहिलेको लागि भने अर्को साथीहरू चाहिँ लाइनमा हुनुहुन्छ कुराकानी गर्नको लागि, उहाँलाई पनि कार्यक्रममा स्वागत गर्नेछौ. कार्यक्रम स्कुल कलेजमा यहाँलाई धेरै धेरै स्वागत छ.
2: नमस्कार. धन्यवाद.
1: नमस्ते. धन्यवाद. अनि हजुरको नाम?
2: मन्जिला थापा मगर.
1: अनि हजुरको?
5: अनुष्का परियार.
1: हजुरको?
6: मेन कुमारी गुरु.
1: मेन कुमारी गुरुङ हजुरको नाम. अनि हजुरहरूको घर चाहिँ कता हो त? यहाँबाट नै सुरु गरौँ है. कवासेमा हो. अनि हजुरहरू सबैजना सेम क्लासमा, सिक्स क्लासमा नै पढ्नुहुन्छ?
2: हजुर.
1: अनि आज चाहिँ हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ त नि?
2: कक्षा गीत सुनाउँदैछौँ.
1: कक्षा गीत सुनाउँदै हुनुहुन्छ. ल ठिक छ. अब पनि ढिला नगरिकन यो मिठो गीत सुनिहालौँ है त.
2: हस्. धन्यवाद.

0: ಭೂಮಿ ಪಾಸಿ ನಸಿಪಾಲುಕಿ ಮುಟು ಹಾಮ್ರೋ ನೇಪಾಲ ಶೋಷಣ ಹಾಮ್ರೋ ನೇಪಾಲ ಅಖಂಡ ಹಾಮ್ರೋ ನೇಪಾಲ ಶೋಷಣ ಹಾಮ್ರೋ ನೇಪಾಲ ಅಖಂಡ ಹಾಮ್ರೋ ನೇಪಾಲ
1: धन्यवाद धन्यवाद धीरे धीरे धन्यवाद। यो मीठो कक्षा को गीत हामीलाई सुनाइदिनु भएकोमा भने तीनै जनाले निकै नै मीठो हामीलाई सुनाइदिनु भयो, मीठो गीत सुनाइदिनु भयो भने हजुरले घरमा पनि क्लासमा पनि प्र्याक्टिस गर्नुभएको थियो
2: हजुर।
1: ल ठिक छ, भनेपछि यहाँहरूलाई चाहिँ स्कुल सम्बन्धी चाहिँ के चाहिँ कुरा एकदमै बढी मनपर्छ त नि?
2: कार्यक्रममा सहभागी हुन।
1: कार्यक्रममा सहभागी हुन चाहिँ मनपर्छ हजुरलाई। ल ठिक छ, भनेपछि स्कुलमा चाहिँ यहाँलाई कतिको पढ्न मन लाग्छ?
2: धेरै नै
1: धेरै नै पढ्न मन लाग्छ। अनि घरमा चाहिँ कतिको पढ्ने गर्नुहुन्छ त नि?
2: घरमा जस्तै आधा घन्टा एक घन्टा जति,
1: आधा घन्टा एक घन्टा जति पढ्नुहुन्छ है? अनि हजुरले
2: एक
1: घन्टा जति पढ्नुहुन्छ। ल ठिक छ, राम्रोसँग पढ्नु होला भन्दै हाम्रो सुनेर बस्नुहुने श्रोता साथीहरूलाई छोटो मिठो जानकारी केही दिन चाहनुहुन्छ?
2: हाम्रो गीत सुनिदिनु भएकोमा हजुरहरूलाई धन्यवाद दिन चाहन्छौँ।
3: धन्यवाद
1: हजुर। हाम्रो तिनैजना बहिनीलेहरू पनि आफ्नो मिठो प्रतिभा हामी माझ राखेर गइसक्नु भएको छ भने फेरि पनि कुराकानीको क्रममा अर्को भाइ साथमा जोडिनु भएको छ। नमस्ते, स्वागत छ कार्यक्रम स्कुल कलेजमा।
4: नमस्कार, धन्यवाद।
1: नमस्ते, धन्यवाद। अनि हजुरको नाम?
4: अनुपिका।
1: अनुपिका हो। अनि हजुर कति क्लासमा पढ्नुहुन्छ त नि?
4: सिक्स
1: सीमा पढ्नुहुन्छ। अनि हामीलाई आज यहाँले के चाहिँ सुनाउँदै हुनुहुन्छ त? गीत सुनाउँदै हुनुहुन्छ। अनि गीतको टाइटल चाहिँ के होला?
4: छैन सरम छैन लाजा।
1: ठिक छ, अब भने ढिला नगरिकन मिठो भाका सुनिहालौँ है त।
4: छैन सारामा छैन लाजा, मायामा डुबेछु हेर आज आज गयो गदौली साझा, फर्किआए तिम्रै माझा, तिम्रो नगीतमै गाउँदैछु हेर सुनिदिउँ तिमी एक फेर, मायाको डोरीले मलाई

0: नजदिक दछु मन भित्र जागे हेर्छ तिम्रै माया पाउँदछु धन्यवाद
1: धेरै धेरै धन्यवाद यो निकै नै छोटो मिठो भाका हामीलाई सुनाइदिनु भएकोमा भने हजुरले घरमा पनि प्र्याक्टिस गर्नु भएको थियो गीत गाउनको लागि
0: हजुर
1: कतिको प्र्याक्टिस गर्नु भएको थियो त नि
0: थोरै थोरै मिलाएर
1: चाहिँ प्र्याक्टिस गर्नु भएको थियो है अनि हजुरलाई चाहिँ के कामहरू गर्न मनपर्छ त नि
0: काम त मम्मीको सहयोग गर्दाखेरि बाबाको सहयोग गर्दाखेरि त कपडा धुन बिस्तारहरू मिलाउन भाडा धुन त्यस्तोहरू सहयोग गर्छु काम गर्नु लाग्छ त्यति
1: है भनेपछि काम चाहिँ हजुरले राम्रो राम्रो कामहरू चाहिँ गर्नुहुँदो रहेछ घरमा पनि हेल्प गर्नुहुँदो रहेछ भन्दै हजुरको पढाइ चाहिँ कस्तो चलिरहेको छ त नि
0: पढाइ त राम्रै चलिरहेको छ
1: पढाइ राम्रो नै चलिरहेको छ है अनि स्कुलमा चाहिँ टिचरहरूले राम्रो व्यवहार गर्नुहुन्छ सबै विद्यार्थीलाई
0: हजुर
1: हजुर अनि स्कुलमा चाहिँ सबैभन्दा बढी एकदमै फेभरेट टिचर चाहिँ को हुनुहुन्छ त नि हजुरको
0: गोमा टिचर
1: हजुर ठिक छ भनेपछि राम्रोसँग पढ्नु होला भन्दै हजुरलाई चाहिँ ठुलो भएपछि के चाहिँ बन्न मन छ हजुरको ड्रिम चाहिँ के छ
0: धेरै पढेर आर्मी अफिसर हुनुहुन्छ
1: धेरै पढेर ठुलो भएपछि चाहिँ आर्मी अफिसर चाहिँ बन्न मन छ है हजुरलाई
0: हजुर
1: हजुरको ड्रिम चाहिँ पुरा होस् भन्दै राम्रोसँग पढ्नु होला भन्दै अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमबाट छुटिन्छौँ है त
0: हस् हुन्छ धन्यवाद बाई बाई
2: हस्त श्रोताबृन्द कार्यक्रम स्कुल कलेजको निर्धारित समय पनि सकिने बेला भइसकेको छ आजको श्रृंखलामा रहेर विद्यार्थी भाइ बहिनीहरूको प्रतिभा र उनीहरूसँग गरिएको रमाइलो अनि मीठा कुराकानीलाई कार्यक्रममा स्थान दियौं र यसै गरी हामी फेरि पनि अर्को हप्ता उपस्थित हुने नै छौ भन्दै हस्त नमस्कार
3: कान्छी भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
4: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
3: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
4: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
5: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
3: सेन्सिका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
5: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9864883522
6: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
7: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
6: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
7: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
6: शरण एन्ड सोसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
7: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843161209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
8: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
9: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
8: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
10: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
11: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9851166636
12: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो।
13: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, ज्यापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
15: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
16: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
17: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
18: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
17: ए हो र, ल त ल,
19: आफ्नै मिलबाट आँखै अगाडि
18: गणना।
16: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
17: सधै पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो।

0: पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560212692।
1: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
2: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।
4: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
4: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
6: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 98460 56996 छ।
10: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा सुन।
4: होइन के सुन्ने भनेको
7: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि

0: सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
1: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
0: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
1: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
0: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
2: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
4: पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, म त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: X103.8 अन्तर्मनको आवाज।
9: स्टुडियो साइन्चेक, अहिले साँझको 7 बज्यो।
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
11: ढोरबाराही हाइलाइट्स को साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौंडा बीपी चोक।
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

0: नमस्कार। साँझ सात बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षक
1: भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपको विरोध गर्दै काठमाडौँमा प्रदर्शन। सरकारले हटाएका मध्ये झण्डै 6% सुकुम्बासी मात्रै होल्डिङ सेन्टरमा, बाँकी कहाँ छन् भन्ने बारे सरकार बेखबर।
0: कांग्रेसको संस्थापन इतर पक्ष फेरि प्रदेश भेलामा केन्द्रित हुने। रासोपा गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सभापतिमा नवीन त्रिपाठी निर्वाचित।
1: प्राकृतिक स्रोतको दोहन रोक्न नदीजन्य पदार्थ उत्खनन कार्यमा पूर्ण रोक लगाउने भीमात नगरपालिकाको निर्णय। बाँदरबाट जोगिने खुर्सानी खेतीतर्फ स्याङ्जाको भीरकोटका किसान आकर्षित।
0: भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पायलट सहित 5 जनाको मृत्यु। इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको पाकिस्तानका प्रधानमन्त्री शरीफको दावी।
1: र फिफा विश्वकप फुटबलमा भोलि बिहान 4 वटा खेल हुँदै एनपीएलका लागि 7 खेलाड़ीलाई रिटेन गर्ने कर्णाली एक्सको निर्णय।
0: समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको संस्थापन इतर पक्ष फेरि प्रदेश भेलामा केन्द्रित हुने भएको छ। संस्थापन पक्षसँग सहमतिको प्रयास टर्दै गएपछि प्रदेश भेलातर्फ केन्द्रित हुन लागेको हो। पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले भोलि कोशी प्रदेश स्तरीय भेला राखेका छन्। भेला नेता कोइरालाले आह्वान गर्नुभएको हो। भेलाको प्रमुख अतिथि शेखर रहनुहुनेछ। भेलालाई विजय कुमार गच्छदार, कृष्ण प्रसाद सिटौला, डाक्टर शशंक कोइराला, बलबहादुर केसी, एनपी साउद, डाक्टर मिरेन्द्र रिजाल, मीन विश्वकर्मा, राजीव कोइराला लगायतले सम्बोधन गर्नुहुनेछ। देउवा र कोइराला समूहले पछिल्लो पटक संयुक्त रूपमा भेला गर्न लाग्नु भएको हो। यसअघि देउवा समूहले राखेको भेलामा शेखर सहभागी हुने गर्नु भएको थिएन। आजै मात्र पनि इतर समूहले काठमाडौँमा वृहत युवा भेला राखेको छ। काठमाडौँको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा भेलाको आयोजना गरिएको कांग्रेस युवा नेता भूपेन्द्र जंगशाहीले बताउनु भएको छ। क्रियाशील सदस्यता अध्यावधिक नगराउनेहरू भेलामा सहभागी हुने उहाँले बताउनु भएको हो। पछिल्लो समय असन्तुष्ट समूहसँग उपसभापति विश्वप्रकाश शर्माले वार्ता गर्नुभएको थियो। निवर्तमान कार्यवाहक सभापति खड्कासँग कुरा नमिलेपछि इतर समूह दबाव बढ़ाउनको लागि प्रदेश भेलामा केन्द्रित भएको हो।
1: नेकपा माओवादीले नवलपरासी स्थित सुस्ता क्षेत्रमा भारतीय सीमा क्षेत्र सीमा सुरक्षा बल एसएसबीको हस्तक्षेपको विरोध गर्दै शनिबार काठमाण्डको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। राष्ट्रिय स्वाधीनता, सीमा सम्मान र जनअधिकारको रक्षा गरौं तथा सीमा हाम्रो हो, सत्ता हाम्रो हो, निर्णय हाम्रो हो लगायतका नारासहित माओवादीका नेता र कार्यकर्ताले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले सुस्ता क्षेत्रमा भारतीय एसएसबीबाट नेपाली भूमि र नागरिकमाथि भइरहेको भनिएको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका थिए। उनीहरूले राष्ट्रिय सीमाको रक्षा, नेपाली भूमिमाथिको अतिक्रमण अन्त्य तथा सीमावर्ती क्षेत्रको नागरिकको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
0: सरकारले काठमाडौँ उपत्यकाबाट हटाइएका मध्ये झण्डै 6% सुकुम्बासी मात्रै होल्डिङ सेन्टरमा रहेका एउटा प्रतिवेदनले देखाएको छ। नेपाल बसोबास बस्ती समाज, नेपाल महिला एकता समाज र जेएनजी एलायन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्मिता आचार्यले काठमाडौँ उपत्यका 27 वटा सुकुम्बासी बस्तीमा डोजर लगाइँदा 2869 घरधुरी भत्किएको र 5706 परिवारका 16843 विस्थापित भएको तर सरकारसँग यो तथ्य नभएको बताउनु भएको छ। उहाँका अनुसार सरकारको सूचीमा मनोहरा जस्ता ठूला बस्ती समेत समेटिएका छैनन्। विस्थापित मध्ये 2606 परिवार मात्र सुकुम्बासीका रूपमा दर्ता भएका छन् भने 3100 परिवार दर्ता प्रक्रियाबाट बाहिरिएका छन्। उहाँका अनुसार सरकारले समय अगावै दर्ता बन्द गरेकाले धेरै परिवार दर्ता हुनबाट छुटेका हुन्। दर्ता भएका 10424 जना मध्ये जम्मा 718 जना अर्थात 6% मात्रै होल्डिङ सेन्टरमा रहेको र बाँकी कहाँ छन् भन्ने सरकारलाई जानकारी नभएको आचार्यको आरोप छ। जेएनजी एलायन्सकी अंशुदा पौडेलले विस्थापनका कारण विस्थापितहरूमा गम्भीर स्वास्थ्य र मनोसामाजिक संकट देखिएको बताउनु भएको छ। नेपाल महिला एकता समाजकी भगवती अधिकारीका अनुसार जीविकोपार्जनमा पनि गम्भीर असर परेको छ।
1: नेकपा एमाले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गरेको छ। बागमती प्रदेश कमिटिको दोस्रो बैठकले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति तत्काल सच्याउन र यस्तो किसिमको अभिव्यक्ति नदिन चेतावनी दिएको हो। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको घटना सार्वजनिक भएको भन्दै सत्य तथ्य सार्वजनिक गर्न र यस्तो घटना रोक्न सरकार समक्ष माग गरेको छ। बैठकले संवैधानिक व्यवस्था विपरीत सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णयको घोर विरोध गर्दै यो असंवैधानिक निर्णय सच्याउन माग गरेको छ। यस्तै अध्यक्ष केपी शर्मा ओलीलाई चैतको 14 गते पितृशोकमै रहेका बेला गरिएको गिरफ्तारी निकृष्ट व्यवहार भएको भन्दै भर्त्सना समेत गरिएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। यसअघि महासचिव रहनुभएका त्रिपाठी आफ्ना तीन प्रतिस्पर्धालाई पछि पार्दै सभापति चुनिनु भएको हो। त्रिपाठीले 234 मत पाउँदा उहाँका प्रतिस्पर्धी राजन गौतमले 182 मत, माधव कणेलले 11 मत र हरिबहादुर कार्कीले 2 मत पाउनु भएको छ। कार्कीले अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिनुभएको थियो। शुक्रबार राति 11 बजेतिर शुरू भएको मतदानको नतिजा शनिबार बिहान सार्वजनिक भएको हो। कास्कीको पोखरा महानगरपालिका नम्बर 25 त्रिपाठी निवर्तमान सभापति गौतम सहितलाई हराएर सभापति बन्नुभएको हो। गौतम नवलपरासी बर्दघाट पूर्वको क्षेत्र नम्बर 1 निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुनुहुन्छ। सभापतिको उम्मेद्वार कणेल अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर 2 बाट उम्मेद्वारी पनि उपविजेता बन्नु भएको थियो। कार्की भने अटेरी अभियान हुँदै राजसभा प्रवेश गर्नुभएको हो। गण्डकी प्रदेश समिति सदस्यका लागि 51 जनाले उम्मेद्वारी दिएका थिए। क्षेत्रगत प्रदेश सदस्य तर्फबाट बागलुङ 1 मीन शर्मा आचार्य, बागलुङ 1 मीना शर्मा आचार्य, गोर्खा 1 मनोज गुरूङ, गोर्खा 2 बलबहादुर घले, लम्जुङबाट विजय पराजुली, म्याग्दीबाट तारा बहादुर कार्की र तनहु 1 सूर्यमणि पौडेल निर्विरोध हुनुभएको थियो। प्रदेश समावेशी सदस्यमा खसआरे महिलाबाट सीताकुमारी अर्याल, कृष्ण कुमारी अधिकारी र राममाया बस्ताकोटी निर्विरोध बन्दा मुस्लिम महिलाबाट समीउन निसा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसारेबाट यदुनाथ सिग्देल समेत सर्वसम्मत चुनिनु भएको थियो। 4 सदस्य सभापतिले मनोनयन गर्न पाउने अव्यवस्था रहेको छ। गण्डकी प्रदेशको अधिवेशनमा 780 प्रतिनिधि रहेका थिए।
1: जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले देशमा पछिल्लो समय स्थापित हुन खोजेको वैकल्पिक राजनीतिक शक्तिहरू विचार शून्य र तर्कहीन बन्दै गएको बताउनु भएको छ। काठमाडौँमा आज नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले नयाँ पुस्तामा विचार र सिद्धान्त भन्दा पनि सेलिब्रेटी प्रवृत्ति र विध्वंसप्रति आकर्षण बढ़ेको टिप्पणी गर्नुभयो। राजनीतिमा विचार र नैतिकताको प्रधानता हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। उहाँले अहिलेको राजनीतिक अवस्थालाई विचार शून्य युगको संज्ञा दिँदै सामाजिक सञ्जालमा हुने गालीगलौज र तर्कहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको तर्क गर्नुभएको छ। संसदीय व्यवस्था र लोकतान्त्रिक मूल्य मान्यतामा रहस आएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य शर्त भए पनि सर्वसाधारणले त्यसलाई अनावश्यक ठान्ने परिस्थिति निर्माण हुनु दुःखद भएको बताउनुभयो। अध्यक्ष राउतले पछिल्लो समय राज्यले अवलम्बन गरेको डोजर संस्कृतिको पनि आलोचना गर्नुभएको छ। भौतिक संरचनाहरू भत्काउनुलाई विकास र शक्तिको प्रदर्शनका रूपमा बुझ्नु गलत भएको उहाँको भनाइ छ। पुरानो पुस्ताका नेताहरूले दशकौं जेल नेल भोगेको र जनताको सेवामा समर्पित भएको भए पनि नयाँ पुस्ताले त्यसको मूल्याङ्कन गर्न छोडेको उहाँले विश्लेषण गर्नुभयो।
0: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको दावी गर्दै अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै डाक्टर भट्टराईले अर्थशास्त्रको रचनात्मक ध्वंसको नियम झैं नयाँ पद्धतिको विकासका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गर्नुभएको हो। भट्टराईले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञान प्रविधि र मध्यम वर्गको भावनालाई बुझेर अगाडि बढ़ेकाले सफलता पाएको बताउनु भएको छ। यद्यपि रासोपाको वैचारिक धार राइट अफ सेन्टर रहेको टिप्पणी गर्नु भएको छ। देशको बहुसंख्यक जनता अझै पनि गरीबीको रेखामुनि रहेको र 70-80% नागरिक शिक्षा स्वास्थ्य सम्मानजनक रोजगारीबाट वञ्चित रहेको तथ्यलाई नजरअन्दाज गर्न नहुनेमा उहाँले जोड़ दिनुभएको छ।
1: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निर्वाचन परिणामलाई लिएर हार नस्वीकार्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित पार्टी प्रदेश कार्यक्रममा अध्यक्ष घिसिङले निर्वाचनमा सोचे जस्तो परिणाम नआए पनि त्यसलाई हारको रूपमा नलिने स्पष्ट पार्नुभयो। उहाँले उक्त परिणामलाई अनुभव र सिकाइको रूपमा लिँदै आगामी दिनमा पार्टीलाई अझै सशक्त र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
0: देशभरका औद्योगिक क्षेत्रमा संचालित उद्योगीहरूको छाता संगठन नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जारी गरेको 7 दिने बकेउता भुक्तानी सम्बन्धी सूचना प्रत्यापत्ति जनाएको छ। लिमिटेडले जेठ 25 गते उद्योगहरूको नामै तोकेर विवादित भाड़ा रकम बुझाउन सार्वजनिक सूचना जारी गरेपछि महासंघले आपत्ति जनाएको हो। महासंघका अध्यक्ष एजाज आलमले विज्ञप्ति जारी गर्दै सरकार र लिमिटेडको यो कदमलाई अदूरदर्शी र एकतर्फी भन्दै यसले देशभरका करिब 700 उद्योगहरू पूर्ण रूपमा बन्द हुने र हजारौं मजदूरको रोजगारी घुम्ने चेतावनी दिनुभएको छ। विगतमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको भाड़ा महसुल तथा शुल्क सुझाव उपसमितिले विस्तृत अध्ययन नै नगरी 700%सम्म भाड़ा वृद्धि गर्ने प्रतिवेदन पेश गरेको थियो। सोही प्रतिवेदनका आधारमा संचालक समितिले भाड़ा बढ़ाउने निर्णय गरेपछि उद्योगी र लिमिटेड बीच विवाद चर्किएको विज्ञप्तिमा उल्लेख छ।
1: जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आईवीएफ विशेषज्ञ डाक्टर रश्मि श्रीष्का अनुसार विश्वभरि निसन्तानपनको दर बढ़दै गएको छ र यसको प्रमुख कारण जलवायु परिवर्तन र वातावरणीय असन्तुलन रहेको छ। चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटना मध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष भूमिका रहेको देखिएको छ। बढ़दो तापक्रम वायु प्रदूषण रासायनिक पदार्थ र प्लास्टिकको प्रयोगले महिलामा अनियमित रूपमा महिनावारी हुने र छिटो मेनोपज तथा पुरूषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी ल्याउने गरेको छ। विश्वमा हरेक 6 दम्पती मध्ये 1 निसन्तानपनबाट प्रभावित रहेका छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान गरिएको छ। डाक्टर श्रेष्ठले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो।
0: तपाईँ बेला साँझ 7 बजेको ढोरबालाई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुले गौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
3: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
3: हस मम्मी।
5: मैले सुने छोरी, ल जाऊ हिँड।
4: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै सुकु सुकुटी छोइला ड्राई सेक वा चिकन चिकन विंग्स चिकन छोइला पांग्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
6: बीजी मम हाउस दुलेगौंडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
7: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891।
9: होइन हो श्रीमानज्यू, के भयो गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौंडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
12: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौंडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9961653507।
7: कहाँ जाने?
5: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
7: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
7: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाबदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
13: किन आँखा मिचेको मिचे गरेको
7: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
13: धेरै समय मोबाइल चलाएपछि क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
13: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ, राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए त्यसो भए जोगिन के गर्ने त?
13: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
7: बुझे।
13: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
14: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
1: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। नवलपरासी जिल्लाका विभिन्न पालिकामा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन रहेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दात्री निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन सकेका छैनन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब दोडीखेलले बर्दघाट नगरपालिका वड़ा नम्बर 14 शहीद स्मृति अस्पताललाई 2081 सालमा उपलब्ध गराएको 1,20,00,000 रूपियाँ बराबरको 6 डायलिसिस मेसिन प्रयोगविहीन रहेका छन्। आर्थिक अभाव र सञ्चालनको संरचना नभएका मेसिन प्रयोगविहीन रहेको अस्पताल प्रशासन समितिका अध्यक्ष डीबी बहादुर थापाले जानकारी दिनुभयो। त्यसै गरी बुटवलको मुटु अस्पतालले केही महिना अगाडि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8 करोड़ रूपियाँ बराबरको 5 डायलिसिस मेसिन पनि प्रयोगविहीन रहेका छन्। नगरको आफ्नै अस्पताल सञ्चालनमा नआएकाले मेसिन सञ्चालन हुन नसकेको मेयर विमला अर्यालले बताउनुभयो।
0: पोखरा नारायणगढ़ सड़क खण्डको बुद्ध सिंह मार्ग अन्तर्गत घुमाउने स्थित त्रिशूली नदीमा निर्माण शुरू गरिएको मोटरेबल पुलमा सरकारको लगानी बालुवामा पानी सरह भएको छ। हाल निर्माण भइरहेको स्थानमा पूर्ण पुल निर्माण गर्न नसकिने प्राविधिक निष्कर्ष निकालिएको हो। निर्माण व्यवसायको चरम ढिलासुस्तीले गर्दा गत वैशाख 29 गते ठेक्का सम्झौता पनि रद्द गरिएपछि एतिन्जेलको सम्पूर्ण लगानी स्वाहा हुने भएको छ। सड़क डिभिजन कार्यालय दमोलीमा सिनियर डिभिजन इन्जिनियर राजीव श्रेष्ठका अनुसार हालको स्थानमा पुल निर्माण सम्भव नभएपछि त्यसभन्दा केही तल सेती नदी र त्रिशूली नदीको संगम स्थल सेती दोभान आसपास नयाँ पुल निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढ़ाइएको छ। यससँगै विगतमा गरिएको 36% भौतिक प्रगति र त्यसमा खर्च भएको रकम समेत उपयोगविहीन हुने अवस्था सिर्जना भएको छ।
1: तनहुँमा वर्षायाम शुरू भएसँगै प्राकृतिक स्रोतको दोहन र नदी कटानको जोखिम न्यूनीकरणका लागि भीमहाट नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। नगरपालिकाले हिजो एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सबै नदी तथा घाटहरूबाट बालुवा गिट्टी र ढुङ्गा उत्खनन गर्न प्रतिबन्ध लगाएको हो। चालू आर्थिक वर्ष 2082-83 नगरपालिकाले आय ठेक्का लगाएका सेती नदी किनारका कसैनी घाट सिस्नेरी घाट ढबल्याङ घाट झकास घाट र गेरुवा घाट लगायतका अन्य सबै घाटहरूमा असारको 1 गतेबाट उत्खनन र संकलनको कार्य पूर्ण रूपमा बन्द हुने जनाएको छ। उक्त मिति पछाडि कसैले नियम विपरीत नदीजन्य पदार्थ उत्खनन र ओसारपोसार गरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ा कानूनी कार्यवाही गरिने नगरपालिकाले सूचित गरेको छ। भीमहाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी सुभाखर पौडेलका अनुसार वर्षायाममा नदीमा पानीको बहाव बढ़ने र वातावरणीय असर पुग्ने भएकाले वर्षेनी यस अवधिमा उत्खनन कार्य रोकिने गरेको छ।
0: भारतीय पर्यटकको आगमनसँगै पर्यटकीय राजधानी पोखरा यति बेला भरिभराउ बनेको छ। लेक साइड क्षेत्रमा पर्यटकको चहल पहल बढ़दा डुंगा सियरदेखि ट्रेकिङ गतिविधिसम्म चलायमान बनेको छ। फेवतालमा एकै दिन 5,000 भन्दा धेरै पर्यटकले डुंगा सैर गरेको डुंगा व्यवसायीहरूले बताएका छन्। त्यस्तै अन्नपूर्ण क्षेत्र लगायत आसपासका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लखय उपस्थिति रहेको देखिएको छ। पर्यटकको बढ़दो चापसँगै पोखराका धेरैजसो होटल भरिभराउ भएका छन्। पर्यटकले होटल भरिएपछि व्यवसायीहरू खुशी बनेका छन्। अफ सिजन मानिने यो बेला पनि पोखरामा भारतीय पर्यटकको संख्या बढ़ेको ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनु भएको छ। यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रूपमा लिन सकिने उहाँले बताउनु भएको छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार विगत 32 वर्षको इतिहासमा यस वर्ष सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएका छन्। वैशाख नयाँ वर्ष यता बढ़ेको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ। पोखरा मात्र नभई गण्डकी प्रदेशका अन्य धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ र विभिन्न पदयात्रा मार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ। भारतमा बढ़दो गर्मी छल्न र विदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छनृ
1: बाँझो जमिन बढ्दै जानु र जंगली जनावरको त्रासका बीचमा किसानका लागि स्याङ्जाको भिरपुर नगरपालिकाले किसानलाई नयाँ विकल्प दिएको छ। परम्परागत कृषिबाट मोह भंग भएका किसानलाई सामूहिक अकबरी खुर्सानीले विकल्प दिएर नगरपालिकाले आमदानीसँग जोड्ने कोशिश गरेको छ। नगरपालिकाले सञ्चालन गरेको खेती प्रवर्धन कार्यक्रम अन्तर्गत 9 वडामा सामूहिक नर्सरी स्थापना गरेर अकबरी खुर्सानीको व्यावसायिक खेती विस्तार गरिएको हो। नगरपालिकाका अनुसार 26 नर्सरीबाट करिब 1,400 बिरूवा उत्पादन गरेर 270 जना किसानलाई वितरण गरिएको छ। ती बिरूवाबाट झण्डै 125 रोपनी क्षेत्रफलमा खेती विस्तार गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले यो कार्यक्रमलाई केवल बिरूवा वितरणमा सीमित नराख्ने दावी गर्दै आवश्यक प्रविधि सहयोग समेत उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले बताउनुभयो। नगरपालिकाले सहजै बजार पाइने, माझो जमिनको पनि उपयोग हुने र जंगली जनावरबाट पनि नोक्सानी कम हुने बारी भएकाले अकबरी खुर्सानीमा जोड़ दिएको बताउनु भएको छ।
0: हामी साथीभाइ समूहको रमाइलो भेटघाट कार्यक्रम आज सम्पन्न भएको छ। दुःखमा एक हुनुपर्ने भन्ने उद्देश्यले संगठित हुने प्रक्रियामा रहेको यस समूहको कार्यक्रम म्याग्दी गाउँपालिका 6 मूलबाराही मन्दिरमा सम्पन्न भएको हो। तनहुँको शुक्लाखण्डकी नगरपालिका स्थित आसपासका पालिकाहरूका विभिन्न पेशा व्यवसायमा सक्रिय व्यक्तिहरू आबद्ध समूहले विपदको क्षेत्रमा सक्रियता देखाउने जनाएको छ। समूहका संयोजक धनबहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लाखण्डकी नगर समाजका अध्यक्ष ओमनाथ पाठकले सकारात्मक उद्देश्य सहित संगठित व्यक्तिहरूको संस्थालाई वैध बनाएर अघि बढ़ाउनु पर्ने सुझाव दिनुभएको थियो। उहाँले निस्वार्थ सामाजिक सेवामा लाग्ने उद्देश्य लिएकोमा धन्यवाद दिँदै नागरिक समाजले पनि सहकार्य गर्ने बताउनु भएको छ।
1: तनहुको बन्दीपुर गाउँपालिका 1 वनीय तार स्थित एक कुखुराको खोरमा पसेको चितुवालाई डिभिजन वन कार्यालय तनहुको टोलीले उद्धार गरेको छ। स्थानीय वासीले कुखुराको खोरभित्र चितुवा देखेपछि डिभिजन वन कार्यालयलाई जानकारी गराएको हो। सूचना प्राप्त हुन साथमा शुक्रबार खटिएको प्राविधिक तथा वनकर्मीको टोली घटनास्थल पुगेर चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर उद्धार गरेको हो। उद्धार गरिएको चितुवालाई हाल डिभिजन वन कार्यालय तनहुको उद्धार कक्षमा राखिएको छ। चितुवाको स्वास्थ्य अवस्था, उमेर तथा शारीरिक अवस्थाको परीक्षण पछाडि उपयुक्त प्राकृतिक वासस्थानमा छोड्ने प्रक्रिया अगाडि बढ़ाइने डिभिजन वन कार्यालयका प्रमुख मनोज राणा भाटले जानकारी दिनुभएको छ। प्रमुख राणा भाटका अनुसार वन्यजन्तुहरू खाद्यान्नको खोजी गर्दै प्राकृतिक वासस्थानमा आएको परिवर्तन र वन क्षेत्र आसपास बढ़दो मानवीय गतिविधिका कारण कहिलेकाहीँ बस्ती क्षेत्रमा प्रवेश गर्ने जोखिम रहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पायलट सहित 5 ज्यान गएको छ। बिहान असमको जोरहाटमा रहेको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा सेक्वार्न लीडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमा राज कुमावत र अग्निवीरवायु दानिश आलमको ज्यान गएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। एकजना सह पायलट घाइते भएका छन्। भारतीय वायुसेनाले एक्समा लेख्दै N-32 विमान दुर्घटनामा भएको 5 कर्मचारीको मृत्युमा संवेदना व्यक्त गरेको छ। विमान एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा खसेपछि 2 टुक्रा भएर आग लागि पनि भएको थियो। भारतीय वायुसेनाका सेना र सामान ढुवानीमा प्रयोग गरिँदै आएको विमान नियमित उडानका क्रममा दुर्घटनामा परेको हो।
1: पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शहबाजले दुवै पक्षसँग पाकिस्तानले कुराकानी गरिरहेको र शान्ति अहिलेसम्मकै नजिक बिन्दुमा आएको बताउनुभयो। यसअगाडि हिजो अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानले दुवै यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको थियो। इरानका विदेश मन्त्री अब्बास अराग्चीले पनि शान्ति सम्झौता निकट रहेको बताउनु भएको छ, तर पूर्व शर्तहरू पूरा हुन बाँकी रहेकाले अहिले नै सम्झौता हुने कुरामा निश्चित नहुन पनि उहाँको चेतावनी छ। उहाँका अनुसार इरानको आणविक कार्यक्रम प्रतिबन्ध फुकुवा र इरानको रोक्का सम्पत्ति खोल्ने योजनामा सहमति हुन बाँकी रहेको छ। उहाँले हर्मुज जलमार्गमा इरान र ओमानको सार्वभौमिकतामा कायमै रहेको र यसलाई भविष्यमा फरक तरिकाले व्यवस्थापन गरिने बताउनुभयो।
0: अन्तिममा खेल समाचार फिफा विश्वकप फुटबलमा भोलि बिहान चारवटा खेल हुँदैछन् भोलि बिहान पाउने एक बजे कतार र स्विजरल्याण्ड पाउने चार बजे ब्राजिल र मोरक्को पाउने सात बजे हाइटी र स्कटल्याण्ड तथा बिहान पाउने दस बजे अस्ट्रेलिया र टर्कीले खेल्दैछन् विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहआयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग एक एक गोलको बराबरी खेलेको छ आयोजक अमेरिकाले भने विजय शुरूआत गरेको छ लस एन्जल्स स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई ए 4-1 हराएको छ घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजय शुरूआत गरेको हो
1: कर्णाली एक्सले आगामी नेपाल प्रिमियर लीग एनपीएलका लागि सातजना खेलाड़ीलाई रिटेन गरेको छ शनिबार आज कर्णाली एक्सले कप्तान सोमपाल कामीसँगै सात खेलाड़ीलाई रिटेन गरेको जानकारी दिएको छ कर्णालीका लागि सोमपाल नै मार्की खेलाड़ी रहने भएका छन् यस्तै गुलशन झा नन्दन यादव दीपक डुम्री पवन सराफ युवराज खत्री र युनिस विक्रम सिंह ठकुरीलाई पनि कर्णालीले रिटेन गर्ने निर्णय गरेको छ एनपीएलमा सात खेलाड़ीलाई रिटेन गर्न सक्ने व्यवस्था रहेको छ अन्य खेलाड़ी अक्सनबाट अनुबन्धन गरिनुपर्नेछ कर्णालीले अर्जुन घरती दिपेन्द्र राउत इमरान शेख र विपिन खजेलाई रिलीज गरेको छ गत संस्करणमा टीममा रहेका सबै खेलाड़ी कर्णाली एक्सको लागि उत्तिकै महत्वपूर्ण रहे पनि नियम अनुसार रिलीज गर्नुपर्ने भएकाले उनीहरूलाई रिलीज गरिएको कर्णाली एक्सका निर्देशक ज्ञानेन्द्र मल्लले बताउनुभयो कर्णाली एक्स गत संस्करणमा 6 स्थानमा रहेको थियो
0: यिनै खबरहरूसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं बिदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्
1: भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपको विरोध गर्दै काठमाण्डुमा प्रदर्शन सरकारले हटाएका मध्ये झण्डै 6% सुकुम्बासी मात्रै होल्डिङ सेन्टरमा बाँकी कहाँ छन् भन्ने बारे सरकार बेखबर
0: कांग्रेसको संस्थापन इतर पक्ष फेरि प्रदेश भेलामा केन्द्रित हुने रासोपा गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सभापतिमा नवीन त्रिपाठी निर्वाचित
1: प्राकृतिक स्रोतको दोहन रोक्न नदीजन्य पदार्थ उत्खनन कार्यमा पूर्ण रोक लगाइने भीमात नगरपालिकाको निर्णय बाँदरबाट जोगिने खुर्सानी खेतीतर्फ स्याङ्जा भिरकोटका किसान आकर्षित
0: भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पाइलट सहित 5 मृत्यु इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको पाकिस्तानका प्रधानमन्त्री शरीफको दावी
1: र फिफा विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदै एनपीएलका लागि 7 खेलाड़ीलाई रिटेन गर्ने कर्णाली एक्सको निर्णय
0: हवस् त यिनै खबरहरूसँगै साँझ 7 ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ राति 10 थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री बिदा हुन्छौ नमस्कार
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्
17: आहा, कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
19: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98164334372
20: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना
2: शुक्लगण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
21: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
21: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौंडा तनहुँ। सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
22: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
21: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
22: हाम्रा विशेषताहरू
21: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
22: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
21: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
22: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
21: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9856062565।
23: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
24: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
23: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।
25: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
23: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
26: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
23: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
27: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यस्तो घरमा नग्गै भएन।
28: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
27: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
28: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
27: ए त्यसो भए त म गइहाले,
28: चिया त पिएर जाऊ,
27: अहिले हतार छ, पछि आउँदै गरौला है।
29: दीर्घायु फर्निचर सोरुम,
28: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
23: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौंडा बजार। प्रोप्राइटर लक्ष्मीराज वागले। सम्पर्क 9407061268 र 9506062068।
29: स्वास्थ्य क्षेत्र में सभी को मन जितन सफल शुक्ला गंदकी के पहिलो पोलिक्लिनिक
3: इस दुलेगौड़ा पोलिक्लिनिक में यही असर छ गति पहिलो शनिवार पेट छाती मोटू मधुमेह र थायराइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
29: गंडकी मेडिकल कलेज जीएमसी में कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
3: हार्जोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
29: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
29: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
5: 103.8 अन्तर्मनको आवाज

0: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0625414233, मोबाइल 9968178887।
3: हेर्दा हेर्दै दुलेगौड़ा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौड़ा, हाम्रा सेवाहरू
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रे

0: मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं।
4: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
4: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
7: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिको नै त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुले लोडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98 5 60 83 507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98 4 66 18 817।
11: अफिसबाट अमित सरको फोन,
12: हस्न पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
13: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
14: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
15: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98 5 60 20 279।
16: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
17: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
16: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
17: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी

0: साँच्चै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
5: सधैँ चाहिँ यही आउँदो असार 6 गते पहिलो शनिबार
6: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्म नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: उपचार हुने रोगहरू
6: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
5: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
6: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
5: दिसा पिसाब एवं पेटको समस्या,
6: तौल गडबड हुने वा थाइराइडको समस्या,
5: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
6: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ल गण्डकी 4, दुलेगौडा तनहुँ।
6: फोन नम्बर 0654142333 र 9678161887।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार सेवाहरू,
8: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
7: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
8: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
7: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
8: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
7: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
8: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0161582778582779582780।
9: मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

सर्जनशील आइहाल्छ सानो सानो कतिले यो युकेको पाउँछ सानो।

0: सुन शुद्धताको प्रतीक। तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौरा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौरा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 98058335337 र 98068 15809।

0: निम मेटली स्टील फन पर का सब सामन सैनी कति मजा एक ठाव मतार जलिनी पानी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867279794।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड। तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9860-32475 र 9801-32475।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिग्देल अफसेट प्रेस, सुप्लागन्धकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9560-28543 र 9840-00787।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
15: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिट डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654-14-234 र 9811-56-606।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
15: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि, हुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811-45-35-622।
16: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
17: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा, बस्तीसौनीको ठीक पारिपट्टि।
19: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
18: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर राजन पौडेल। मोबाइल 9855-62029।
20: सिप सिकौं, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
21: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
20: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
21: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
20: सम्पर्क दुलेगौंडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9856642446।
0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
22: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
23: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
20: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
24: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
25: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
26: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
25: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
27: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
28: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
24: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0635905065, मोबाइल 9816634372।
29: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
30: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
29: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
30: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
31: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
20: अब चिन्ता नलिनुहोस्, चरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
31: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
20: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
31: सरन एन्ड सुसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
20: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846361209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
32: ला,
2: किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
3: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
2: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
4: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
6: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
7: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
7: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
8: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
9: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856086507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
12: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
13: मुहान वरपरका रुख नकटाऊ र सफा राखौं फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौं भविष्यका लागि सञ्चय गरौं बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौं पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
14: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
32: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
33: म्याडम धुम्रपान भनेको के हो
32: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउली तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
33: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
32: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ

0: नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
2: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
2: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
2: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
1: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
2: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
3: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
4: वन जडिलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
5: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि

0: 65 85 5 95 5 76 044
1: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
2: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
3: मयम चिसापानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
3: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
4: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461 16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363
5: 103.8 अन्तर्मनको आवाज
6: सेक्सन 1 स्टुडियो टाइटेन
7: अहिले रातिको 9 बज्यो
8: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
9: पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
10: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला
11: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाऊ
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: साहित्य विशेष कार्यक्रम अब रेडियोमा
12: आमा तस्बिरमा लहराएका तिम्रा धर्ममा मेरा अभाग्य अधर पेटभरि जोडेर चुम्न मन थियो
4: कार्यक्रम साहित्य मञ्जरी हरेक शनिबार राति 9 बजेपछि सुन्न नभुल्नुहोला
12: नमस्कार रेडियो ढोरबराई 103.8 MHz ध्वनि तरंगमा साहित्य मञ्जरी लिएर सदा चाहिँ आज पनि म यहाँहरूकै सहयात्री पुका देवी पौडेल उपस्थित भइसकेकी छु सम्पूर्ण साहित्यिक मनहरूमा हार्दिक नमन अर्पण गर्दछु नेपाली भाषा साहित्य र कलाको सम्वर्धनमा हामी सबैको सामूहिक अभियान भन्ने मूल मन्त्रका साथ सञ्चालित साहित्य मञ्जरी रेडियो ढोरबराई 103.8 MHz ध्वनि तरंगमा प्रत्येक शनिबार बेलुकी 9 बजेपछि प्रसारण हुने गर्दछ साहित्य मञ्जरी यहाँहरूको आफ्नै कार्यक्रम हो हामी सबैको आफ्नै कार्यक्रम हो हामी साहित्य मञ्जरीमा सुन्छौं अनि सुनाउँछौं हामी यहाँहरूले उपलब्ध गराउनु भएका रचना अथवा कृतिहरूलाई वाचन गरेर पनि सुनाउँछौं भने कहिले काही साहित्यिक स्रष्टा कलाकार संगीतकार गीतकारलाई हाम्रो स्टुडियोमा आमन्त्रण गरेर उहाँहरूकै मुखार बिन्दुबाट पनि उहाँहरूका आवाजलाई सुनाउने गर्छौं अर्थात सुन्ने गर्छौं आज भने म फरक सन्दर्भमा रहेकी छु अर्थात सुनाउने आज हाम्रो रेडियो ढोरबराईको स्टुडियोमा हामीले हाम्रा एकजना आमन्त्रित व्यक्तित्वलाई आमन्त्रण गरेका छौं उहाँ कलाकार पनि हुनुहुन्छ उहाँ साहित्यकार पनि हुनुहुन्छ अनि गीतकार पनि हुनुहुन्छ अनि गायक पनि हुनुहुन्छ अनि त्यस्ता मूर्धन्य व्यक्तित्वलाई आज हामीले आमन्त्रण गरेका छौं उहाँ हुनुहुन्छ लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेशका पूर्व सदस्य एवं स्वास्थ्य विभागका प्रमुख आदरणीय विमल जीजी यहाँलाई हाम्रो रेडियो ढोरबराई 103.8 MHz ध्वनि तरंगको यो साहित्य संवादमा हार्दिक स्वागत गर्दछु
13: धन्यवाद पुटा म्याडम
0: यो साहित्यिक मञ्जरी कार्यक्रममा मलाई पनि समावेश भएर आफ्नो यति उत्कृष्ट कार्यक्रममा समावेश गराउनुभयो। विशेष गरी यो रेडियो डोरलाई र साहित्य मञ्जरी कार्यक्रमका प्रस्तुता तपाईँ टुका देवी पौडेलजीलाई विशेष धन्यवाद आभार व्यक्त गर्न चाहन्छु।
12: धन्यवाद सर। हामी आज साहित्य संवाद यो साहित्य मञ्जरीमा पनि साहित्य संवादमा जोडिरहेका छौं। प्रथम त म यहाँलाई आफ्नो परिचयका लागि अनुरोध गर्दछु।
0: पुनः धन्यवाद म्याडम। मेरो नाम विमल जीसी भुजेल र मैले आफ्नो मलाई सबैले धेरै नै माया गरेर कान्छु भन्ने हुनाले पनि मैले आफूलाई कान्छु भन्न रुचाउँछु।
12: उपनाम
0: मेरो घर चाहिँ शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 7 बगैंचा टोलमा म बसोबास गर्दछु र मेरो घरमा श्रीमती दुईटा बाबु बुवा दाई भाउजू सँगै छौ। हामी यसरी नै जीवनलाई अगाडि बढाउने काम गरिरहेको छु।
12: यहाँले आफ्नो व्यक्तिगत परिचय दिनुभयो अनि यहाँ नेपाली भाषा साहित्य र कलाको क्षेत्रमा हुनुहुन्छ। यस अर्थमा आज म यहाँलाई यो साहित्य संवादमा जोडिरहँदा एउटा कलाकार एउटा संगीतकार गीतकार अथवा गायक के भनेर म हरेक विधालाई समेटेर म एउटा फरक एकदम विशेष प्रकारको विशेष व्यक्तित्वको रूपमा सम्मानसहित हाम्रो कार्यक्रममा स्वागत गर्दछु। र म यो साहित्य संवाद भएको हुनाले पहिला हामीले आजको यो साहित्य संवादमा हाम्रा साहित्य अनुरागी श्रोताबिनलाई रचना सुन्ने तिर्खा जागिरहेको हुन्छ, तसर्थ पहिलो पटक एउटा रचना वाचनको लागि म अनुरोध गर्छु।
0: मैले एउटा मुक्तकबाट नै शुरूआत गर्न चाहन्छु। मलाई एकदम मनपर्छ मेरो पछिल्लो समय जुन लोकार्पण भएको मुक्तक मेला काली यहाँकै सहकार्यमा यहाँकै अध्यक्षतामा पनि हामीले यो कार्यक्रम गरेका थियौं। त्यसै मुक्तक मेलाबाट चाहिँ म एउटा प्रस्तुत गर्न चाहन्छु। जुन शब्द मैले गुनगुनाउँदा पनि मेरो अन्तर्मनमा पनि एउटा छुट्टै खालको खुशी छुट्टै खालको आवाज अनि आफ्नोपन समेटेको पनि मैले महसुस गर्दछु। विशेष गरी यो रेडियो बारेमा यो साहित्य मञ्जरी सुन्नु नै सम्पूर्ण दर्शक श्रोताहरूको लागि पनि म यो अर्पण गर्न चाहन्छु। यहाँहरूको मलाई पक्कै पनि जसरी अहिलेसम्म साथ दिनुभएको छ र आगामी दिनहरूमा पनि मेरो प्रेरणामा यहाँहरू थप मलाई अझै मजबुत गराउन सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा पनि व्यक्त गर्न चाहन्छु। मसँग सानो दिल छ, मसँग सानो दिल छ, त्यो तिमीमै सामिल छ। मसँग सानो दिल छ, त्यो तिमीमै सामिल छ, सबै समर्पित गरिसके मैले। मसँग जे छ, जति छ, जस्तो छ, जसरी छ, मसँग जति छ तिमीमा समर्पित गरिसके। तिमी बिना बाँच्न साँच्चै तिमी बिना बाँच्न यो कान्छुलाई मुस्किल छ। मसँग सानो दिल छ, त्यो तिमीमै सामिल छ, सबै समर्पित गरिसके तिमी बिना बाँच्न मुस्किल छ। धन्यवाद।
12: सबै समर्पित गरिसके तिमी बिना बाँच्न मुस्किल छ। वाह, कति दमदार यो सुन्दर आवाजका लागि पुनः हार्दिक धन्यवाद व्यक्त गर्दै अब हामी फेरि संवादमा जोडिन्छौं। फेरि संवादमा मैले स्वागत गर्दै यहाँले भर्खरै मुक्तक सुनाइरहनुभयो, सुनाउनुभयो अनि पक्कै पनि हाम्रो आदरणीय श्रोताबिन सुनिरहनु भएको छ। यहाँहरूलाई आजको कार्यक्रम कस्तो लागिरहेको छ आफ्ना रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्नुहुन अनुरोध गर्दै यो साहित्य मञ्जरी शनिबार बेलुकी रेडियो ढरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगबाट फेसबुक लाइभ पनि हुने हुनाले त्यही लाइभमै आएर पनि यहाँहरूले लाइक कमेन्ट गर्न सक्नुहुनेछ, आफ्ना रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्न सक्नुहुनेछ भन्दै फेरि म संवादलाई जोड्न चाहन्छु। यहाँले अहिले पछिल्लोचोटि प्रकाशन गर्नुभएको काली जुन चाहिँ मुक्तक मेला भनेर यो काली कीर्ति प्रकाशन गर्नुभएको छ, एकदमै सुन्दर एकदम शृङ्गारिक रसमा, प्राय जसो शृङ्गारिक रसमा लेखिएका मुक्तकहरू छन् यसमा र यो सुन्दर पनि छ र बजारमा पनि उपलब्ध छ। म आदरणीय श्रोताजीलाई जानकारी गराउन चाहे काली विमल जीसी कान्छुद्वारा रचित यो काली मुक्तक संग्रह हामी शुक्ला गण्डकी वडा नम्बर 7 अवस्थित राधा स्टेसनरीमा पाउँछौ।
0: सम्पर्क भएको छैन, अब हामी छिट्टै उपलब्ध गराउँछौँ,
12: त्यहाँ उपलब्ध गराउँछौँ। यदि यहाँहरूले आफ्नो प्रति सुरक्षित गर्न चाहनुभयो भने यो काली मुक्तक संग्रह किन्न सक्नुहुनेछ र राधा स्टेसनरीमा प्राप्त हुनेछ भन्ने जानकारी गराउँदै अब म फेरि यहाँको यो साहित्य यात्राको कुरा गर्छु। यहाँले यो काली लेखिरहँदा पक्कै पनि यहाँको लेखन यात्रा त अलि अगाडिदेखि भएको हुनसक्छ, कहिलेदेखि यहाँको साहित्य लेखन शुरूआत भयो?
0: यो मेरो जीवनको यस्तो महत्वपूर्ण क्षणमा मैले शुरूआत गरेको छु। लामो समयपछि मलाई एकचोटि पुनः जागरण गर्ने, ती अतीतहरू स्मरण गर्ने र विगतमा फर्कने जुन हजुरले वातावरण बनाइदिनु भएको छ त्यसको लागि पनि म एकदम कृतज्ञता व्यक्त गर्न चाहन्छु। म 9 कक्षामा पढ्दै गर्दाखेरि खैरेनी माभिमा सरस्वती नमुना माध्यमिक विद्यालय शुक्लागण्ड विचार खैरेन्डारमा अहिले छ, त्यसमा मैले आफ्नो जीवनका अक्षरहरू प्रारम्भ गरे औपचारिक रूपमा, अनौपचारिक शिक्षा घरमै भए पनि। त्यो बेलामा प्राथमिक विद्यालय भएको हुनाले माध्यमिक विद्यालय खैरेनी माभिमा हामी पढ्न पर्थ्यो। कक्षा 9 अध्ययन गरिरहँदाखेरि एउटा जिल्ला स्तरीय कविता प्रतियोगिता थियो जुन चाहिँ शान्तिको लागि बुद्ध भन्ने शीर्षकमा एउटा कविता प्रतियोगिता भएको थियो जिल्लाव्यापी रूपमा। मैले पनि त्यसमा पहिलोचोटि भाग लिएको थिएँ र पहिलोचोटि तृतीय स्थान हासिल गर्न सफल पनि भए। त्यो बेलामा हामी धेरै विद्यालयका साथीहरू जम्मा भएका थियौं, त्यो एउटा मेरो प्रेरणाको स्रोत बन्यो भने साहित्यिक त्यसै गरी लोकदोरी गीत संगीत साहित्य सिर्जना कला यी सबै कुराहरूमा म आफूलाई एकदम धेरै नै कमजोर महसुस गर्छु। जति काम गरे पनि वास्तवमा मेरो यी सबै कुराहरूमा मेरो औपचारिक मेरो चाहिँ गुरु नभएको कारणले गर्दाखेरि म आफैले गर्दै सिक्दै चाहिँ अगाडि बढ्ने क्रममा अहिले पनि छु र अहिले पनि यी सबै कुराहरूमा चाहिँ म चाहिँ वास्तवमा गुरु बिनाको अधुरो शिष्य छु र म राम्रो गुरुको खोजीमा प्रतीक्षामा अहिले पनि छु। म यसै कार्यक्रम मार्फत हजुर लगायत हजुर मार्फत यस कार्यक्रम मार्फत म सम्पूर्ण दर्शक श्रोतालाई पनि भन्न चाहन्छु, निरन्तर मेहनत गर्ने हो भने सफल असफल भन्ने त जीवनका पाटाहरू हुन्। यद्यपि हामीले कर्म गर्न छोड्नुहुन्न, आज नभए भोलि, भोलि नभए कुनै दिन सफल पक्कै पनि भइन्छ। असफलता नै सफलताको प्रतीक हो भन्ने पनि म सबैलाई मेरो व्यक्तिगत बुझाइमा चाहिँ जानकारी गराउन चाहन्छु।
12: भनेपछि यहाँको साहित्य लेखनको यात्रा कक्षा 9 पढ्दादेखि शुरू भयो र अहिले पनि यहाँको यो लेखन यात्रा निरन्तर चलिरहेको छ। फेरि हामी एउटा रचना सुनाउँछौ हाम्रा श्रोताबिनलाई, उहाँहरू रचना सुन्न एकदमै आतुर हुनुहुन्छ।
0: काली मुक्तकबाट नै अर्को मुक्तक वाचन गर्ने अनुमति चाहन्छु। कसरी सक्छन् मान्छेहरू सजिलै मन तोड्न पनि, कसरी सक्छन् मान्छेहरू सजिलै मन तोड्न पनि, एकल स्वार्थको लागि कसैको बाटो मोड्न पनि। साथीहरू भन्दै थिए, साथीहरू भन्दै थिए त यति राम्रो कसरी लेख्छस्, साथीहरू भन्दै थिए त यति राम्रो कसरी लेख्छस्। मैले पनि भनिदिए मन तोड्नुपर्छ शब्द जोड्न पनि, मन तोड्नुपर्छ शब्द जोड्न पनि।
12: वाह, गजब गजब, मन तोड्नुपर्छ शब्द जोड्न पनि। कस्तो कस्तो सशक्त आभास भयो मलाई एकदमै, कस्तो आँगै सिरिङ्ग भयो, कस्तो मिठो शब्दहरूको सम्मेलन गर्नुभयो। यसका लागि पनि पुनः धन्यवाद व्यक्त गर्न चाहन्छु। साहित्यको कुरा गरिरहँदा यहाँ त लोकदोरी प्रतिष्ठानको गण्डकी प्रदेशको पूर्व सदस्य पनि भएर काम गर्नुभएको अनि त्यसको अझ स्वास्थ्य विभाग प्रमुख पनि भएर काम गर्नुभएको, यहाँले गीत पनि गाउनुहुन्छ अनि गीत पनि लेख्नुहुन्छ, यस अर्थमा म फेरि यहाँको कला यात्रालाई चाहिँ जोड्न चाहे, त्यो कला पक्षलाई यो संगीत र गीत पक्षलाई पनि हाम्रो यो साहित्य संवादमा जोड्न चाहे, यहाँको त्यो जसरी कक्षा 9 पढ्दाखेरि यहाँको साहित्य लेखनको यात्रा शुरूआत भयो नि, यो लोक दोहोरी अर्थात कला गीत संगीतमा चाहिँ कहिलेदेखि यहाँको यात्रा सुरुवात भयो?
0: मलाई एकदम आज पनि ती दिनहरू याद छ। मैले ती मेरा गुरुवर्गहरूलाई पनि मैले नमन गर्नुपर्छ, मेरा विद्यार्थी साथीहरूलाई पनि मैले सम्झन चाहन्छु, स्मरण गर्न चाहन्छु। कक्षा दसमा पढ्दै गर्दाखेरि टेस्ट परीक्षा दिइसकेपछि त्यो बिचको समय यो माघ महिना विशेष गरी माघ फागुन महिनामा एसएलसीको तयारी हुनभन्दा अगाडि अहिले एसई छ जुन त्यो बेला बिचमा शैक्षिक भ्रमण जाने प्रथा लामो समयदेखि हामीले विद्यालयमा देखेका छौं र विद्यालय अध्ययनको क्रममा त्यो सौभाग्य मैले पनि प्राप्त गरे। कक्षा दसमा पढ्दै गर्दा हामीलाई पनि नेपालको चर्चित ठाउँहरू पशुपतिनगर, इलाम, काकरभिट्टा, धरान, त्यसै गरी जनकपुरधाम लगायतका क्षेत्रहरूमा हामीले पनि एउटा अध्ययन अवलोकन भ्रमण गर्ने एउटा अवसर हामीले विद्यालयबाट पायौं।
12: भनेपछि
0: त्यही विद्यालयको कार्यक्रममा जाँदाखेरि
12: टेस्ट
0: परीक्षा दिइसकेपछि रिजल्ट आउनुभन्दा अगाडि हामी परीक्षामा सामेल भइसकेपछि हामी त्यो कार्यक्रममा शैक्षिक भ्रमण कार्यक्रममा हामी अध्ययन अवलोकन भ्रमण कार्यक्रममा हामी सहभागी भयौं। सहभागी हुँदै जाँदाखेरि बसमा चढेर हाम्रो खैन्डारबाट यात्रा सुरु भइसकेपछि अब मादलहरू बजाउने सामानहरू पनि त्यहाँ भएपछि त कसले गाउने भन्ने कुरा आइसकेपछि त्यो बेलासम्म पनि म धेरै साथीहरूसँग बोल्थिनँ, म एकदम कम बोल्थेँ त्यो बेलामा। अहिले सुन्दाखेरि म आफैलाई पनि पत्यार लाग्दैन भने अरू साथीहरूलाई त पत्यार लाग्ने कुरै भएन। अनि ल गीत गाउने, अब दोहोरी खेल्ने, अब त्यहाँ साथीहरू ग्रुप बाँड्ने भनेपछि संयोगले अब मलाई पनि त्यो मेरो मनभित्र भएका कुराहरू मैले जुन बाहिर गुनगुना थिइनँ, हामी त्यो पाँच दिनको यात्रामा हामीले लगभग धेरै समय गीत गाएर हामीले बितायौं र दोहोरी गीतमा चाहिँ एउटा राम्रो त्यो बेलाको साथीहरूलाई होइन विमलले पनि राम्रो गाउँदो रहेछ, दोहोरीमा शब्द रिखाउँदो रहेछ भन्ने मेरो चाहिँ औपचारिकता शुरूआत त्यहाँबाट भएको थियो भने लेखन कार्य त त्योभन्दा अगाडि पनि मैले अलिअलि गर्थेँ, तर बाहिर त्यस्तो एल्बमै निकाल्ने गीत रेकर्ड गर्नु चाहिँ थिएन। जसको शुरूआत चाहिँ कक्षा दसको टेस्ट परीक्षा पछि हामी भ्रमण जाँदाखेरिको संयोगले हामीलाई जुरायो।
12: एकदम राम्रो भनेको विद्यालय जीवन हुँदैमा यहाँले चाहिँ आफ्नो साहित्य अनि कला होइन संगीत कलाको क्षेत्रलाई चाहिँ त्यहीँदेखिबाट जग राख्नुभयो र त्यही जग अहिले मजबुत हुँदै आएर अहिले एकजना लोक गायक भनेर स्थापित पनि भइसक्नु भएको छ। विमलजीकी लोक गायक हुनुहुन्छ भनेर हामी बुझ्छौं चिन्छौं। आज मैले हाम्रो यो रेडियो ढोरबराईको स्टुडियोमा एकजना लोक गायकलाई आमन्त्रण गर्न पाएँ। जग विद्यालय जीवनमै शुरूआत भएको थियो र यहाँका आमा बुवाप्रति पनि यति सक्षम छोरो जन्माउनु भएकोमा मैले आमा बुवाप्रति पनि हार्दिक सम्मान सहित नमन अर्पण गर्दछु। र यो लोकगीतको कुरा गरिरहँदा अब हामीले हाम्रा श्रोताबिनलाई यहाँको एउटा लोकगीतको केही अंश सुनाउन मिल्ने के कसो छ?
0: आज विशेष गरी यो साहित्यिक मञ्जरी कार्यक्रम मार्फत मैले आफ्ना लिखित गीतहरू चाहिँ सबै दर्शक श्रोतालाई सुन्ने गरी र अरू अन्य साहित्यिक कार्यक्रम छोडेर हामी लोक संगीतकै कार्यक्रममा चाहिँ प्रत्यक्ष दोहोरी नै गाउने गरेर समावेश गर्ने बाचासहित अझै यही रेडियो मार्फत नै एक दिनको कार्यक्रम चाहिँ बरु हामी चाहिँ भलाकुसारी लोक संगीतसँग मात्रै जीवन्त गराउने र लोक दोहोरी क्षेत्रमा भएका विविध विषयमा हामीले सर्वसाधारण आम जनसमुदायमा पनि हामीले बुझाउनु पर्नेछ। लोकको बोली लोकगीत जनजनको बोलीलाई हामीले गीतमा टपक्क टिपेर यसका चाहिँ संस्कारका कुराहरू, संस्कृतिका कुराहरू, लोकदोहोरीका कुराहरूमा अनुशासनका कुराहरू, अभ्यासका कुराहरूलाई पनि त्यही हामी एउटा बहस बनाएर हामी त्यो दिन चलाउनेछौँ भने आज विशेष गरी साहित्यिक मञ्जरी भएको हुनाले हामी साहित्य कार्यक्रमलाई मात्रै जोडौं। म छिट्टै फेरि यहाँसँग नै बसेर ती कुराहरूमा पनि एक दिन फेरि हामी कुरा गर्नेछौ।
12: आदरणीय श्रोता दिन यहाँहरू सुनिरहनु भएको छ साहित्यकार विमल जीसी अनि लोक गायक पनि हुनुहुन्छ विमल जीसीलाई र हामी अर्को एउटा एपिसोड लिएर आउनेछौ लोक दोहोरी र लोक दोहोरी गीतमा देखिएका अभ्यासहरू संस्कारहरू र त्यसमा आवश्यक सुधारहरू सहितको एउटा बहसलाई हामी साहित्य मञ्चरीमा पुनः अर्को कार्यक्रममा पनि जोड्नेछौ त्यो वाचा आज हामीले यही मञ्चबाट गरिरहेका छौं भने फेरि ढिला नगरिकन हामी एउटा रचनालाई स्थान दिन्छौ अब हामी गजल सुन्ने कि
0: एउटा मुक्त गरौं त्यसपछि फेरि म पुनः यहाँहरूमा गजललाई समावेश गर्नेछु
12: कालीबाट नै
0: गरौँ मलाई एकदम मन पनि पर्छ यो मुक्तक प्रस्तुत गरिरहँदाखेरि धेरैको जीवनमा मेल खान्छ भन्ने पनि मलाई लाग्छ निस्वार्थ माया के हो आफैले बुझ्नुपर्छ निस्वार्थ माया के हो आफैले बुझ्नुपर्छ बुझिसकेपछि मायाले नै बुझ्नुपर्छ निस्वार्थ माया के हो आफैले बुझ्नुपर्छ बुझिसकेपछि मायाले नै बुझ्नुपर्छ मौकाको खोजीमा हुन्छन् यहाँ आफ्नै भन्नेहरू रुका म्याडम मौकाको खोजीमा हुन्छन् यहाँ आफ्नै भन्नेहरू आफ्नो आँखाको आँसु आफैले पुछ्नुपर्छ निस्वार्थ माया के हो आफैले बुझ्नुपर्छ बुझिसकेपछि मायाले नै बुझ्नुपर्छ धन्यवाद
12: कस्तो सुन्दर एकदम सुन्दर गजब एकदमै सुन्दर मुक्तक श्रवण गराउनु भयो श्रोताबिनलाई कस्तो लागिरहेको छ आज हामी साहित्य मञ्जरीलाई साहित्य संवादको सन्दर्भमा जोडिरहेका छौं अझ विशेष गरेर आजको साहित्य मञ्जरीलाई आज हामीले मुक्तकमय र गजलमय बनाउँदैछौ यस अर्थमा पनि आजको कार्यक्रम विशेष छ अनि फेरि विभिन्न विधामा एकदमै सशक्त रूप भएर लाग्नुभएका एकदमै सक्रिय कलाकार अनि लोक गायक अनि साहित्यकारलाई पनि हामीले आज अतिथिका रूपमा आमन्त्रण गर्न पाएका छौं यस अर्थमा पनि आजको कार्यक्रम विशेष रहेको छ पक्कै पनि श्रोताबिनलाई पनि आजको कार्यक्रम विशेष नै लागेको छ भन्ने मेरो विश्वास रहेको छ यति भन्दै फेरि हामी संवादमा जोडिन्छौं यहाँ लेख्नुहुन्छ अनि गाउनु पनि हुन्छ एउटा जनमानसमा अलिकति के कुरा सुनिन्छ भने यी लेखक गायकहरू आफ्नो गीत गाउँछन् अनि आफ्नो कविता सुनाउँछन् अनि झुरुक्क उठेर हिँड्छन् भनिन्छन् अनि लेखक हुनका लागि गायक हुनका लागि साधनामा यहाँको कतिको लगाव छ साधनाप्रतिको यहाँको मत कस्तो छ हाम्रा श्रोताबिनले जानकारी गराइदिन अनुरोध गरे
0: धन्यवाद मैले मेरो एकदम मेरो अन्तर आत्मा बसेका मान्छेहरूलाई बाहेक कसैलाई पनि थाहा नभएको कुरा पनि मैले यो कार्यक्रम मार्फत जोड्न पाएँ पुनः आभार व्यक्त गर्न चाहन्छु यहाँले एकदम महत्वपूर्ण आवाज निकाल्नु भएको छ म सम्पूर्ण यो रेडियो ढोरबराईमा यो अहिले साहित्यिक मञ्जरी कार्यक्रम सुन्नुहुने सम्पूर्ण दर्शक श्रोताहरूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु विशेष गरी एउटा स्रष्टाले एउटा सर्जकले एउटा लेखकले आफ्ना कृतिहरूलाई जन्माउँदै गर्दाखेरि लोकार्पण गरिसकेपछि त्यो लोकको हुनेछ उसको स्वयंको रहने छैन भन्ने कुरा म अवगत गराउन चाहन्छु र पछिल्लो समय हामीले देख्ने गरेका छौं धेरै मञ्चहरूमा धेरै कार्यक्रमहरूमा उपस्थिति भइरहँदाखेरि आफ्ना कुरा भन्ने सुन्ने अनि आफू हिँड्ने अर्काका कुराहरू चाहिँ हामी सुन्न नरुचाउने खालको स्वभाव पनि छ एक खालको साधनाको कमी अनुशासनको कमी धैर्यता नहुनु र आफ्नो जिम्मेवारी बोध नहुनु पनि हो भन्ने मैले यसलाई बुझ्छु दैनिक मेरो जीवनमा भएका कुराहरू नै म यो कार्यक्रम मार्फत पनि म भन्न चाहन्छु हामी अरूको टिका टिप्पणी गर्नुभन्दा पनि स्वयं म कस्तो छु मैले कस्तो अभ्यास गरिरहेको छु म अनुशासन छ कि छैन म संस्कारमा छु कि छैन संस्कृतिमा छु कि छैन र आफ्नो धरातल मैले बुझेको छु कि छैन भन्ने कुराहरू नै सबैभन्दा पहिलो प्राथमिकता भएको हुँदा मेरो प्रत्येक दिनको शुरूआत जब म बिहान करिब 3 बजे उठ्छु मेरा केही किताबका पान्नाहरू पल्टाएपछि मेरो दिनको शुरूआत हुनेछ भने मैले प्रत्येक दिन केही न केही कुराहरू लेखेकै हुन्छु गुनगुनाएकै हुन्छु वाचन गरेकै हुन्छु कहीँ साथीहरूसँग बस्दा पनि मैले गुनगुनाउने गर्छु भने कोही नहुँदा पनि म आफ्नै लागि पनि मैले आफै लागि वाचन पनि गर्ने गरेको छु. कुनै कुरामा पनि लगाव भयो भने त्यो कुरामा सफलता मिल्छ. सफलता यति सजिलो हुँदैन. सफलताको लागि निरन्तर मेहनत गर्नुपर्छ. निरन्तर मेहनत गरियो भने एक न एक दिन हामी सफल हुनेछौ. म पनि यो साहित्यिक क्षेत्रमा जोडिरहँदाखेरि कति सफल भएँ, कति असफल भएँ त्यो तपाईँ लगाए त्यस कार्यक्रम मार्फत सुन्नुहुने सम्पूर्ण दर्शक र मेरा आफ्ना आफन्त मलाई चिन्नुहुने शुभचिन्तकहरूले पनि मनन गर्नुभएको छ. मैले लेखेका लेखहरू, रचनाहरू, मैले कोरेका चित्रहरू, मेरा साहित्यिक रचनाहरू अझै अब्बल होस्, राम्रो होस् भन्नको लागि दर्शक श्रोताहरूबाट पनि राम्रो प्रतिक्रिया आयो भने, मूल्याङ्कन भयो भने, बजारमा आएका ती किताबहरू यहाँहरूले लिएर पढेर फिडब्याक दिनुभयो भने एउटा सर्जकलाई, एउटा स्रष्टालाई अझै आत्मबल बढ्छ. तर हामी एउटा स्रष्टाले महिनौ दिन लागेर, वर्षौं दिन लागेर लेखेका कुराहरू दर्शकहरूले होइन भनी त हाल्नुभयो नि त, मन राख्नलाई लैदिउन भनेर लगेर घरको कुनामा फालेको पनि मैले देखेको छु. म यसै कार्यक्रम मार्फत सम्पूर्ण यो साहित्यिक मनहरूलाई आग्रह गर्न चाहन्छु, कमसे कम ती किताबहरू पढेर उहाँका विचारहरू विचार मिलाउनको लागि पनि, सहयोग गर्नको लागि पनि म एकदम अनुरोध गर्न चाहन्छु. र हामी धेरै साथीहरूमा अघि एकदम हजुरले एकदम विषय राम्रो उठाउनु भएको छ. मलाई लाग्छ यो विषय अब आउने अरू एपिसोडहरूमा पनि यहाँहरूले यस्ता म जस्तै अन्य साथीहरू आउँदाखेरि पनि उहाँहरूसँग नि यो विषयमा वार्तालाप गरेर हामी निष्कर्षमा निचोडमा पुग्नुपर्छ भन्ने पनि लाग्छ मलाई. हामी साहित्यिक मनहरू आफ्ना कुराहरू व्यक्त गर्नभन्दा पनि हामी अरूका कुरा सुन्न हामी लाग्दैछौ. त्यो कुरा सुनिरहँदाखेरि त्यसलाई शब्दमा परिणत गरेर फेरि किताबलाई मूर्त रूप दिएर यहाँहरूमा हामीले प्रसारण गर्न पायौं भने अनि अझै हामीमा खुसी मिल्छ, अनि आफ्नो जिम्मेवारी बोध हुन्छ. एउटा नेपाली साहित्यिक क्षेत्रमा कलम चलाइरहँदाखेरि राज्यले केही गर्यो कि गरेन, स्थानीय तहले केही गर्यो कि गरेन भन्दा पनि मैले साहित्यिक क्षेत्रमा कलम चलाइरहँदाखेरि मैले साहित्यको मार्फत देशलाई केही दिन सके कि सकिनँ भन्ने स्रष्टा सर्जकहरूले बुझ्न पनि जरूरी छ भन्न पनि म यसै कार्यक्रम मार्फत जानकारी गराउन चाहन्छु.
12: ठिकै छ, हामी जो लेख्छौ, जो सुनाउँछौ उहाँहरूले पढ्नु पनि पर्छ अनि सुन्नु पनि पर्छ. जब हामी सुन्छौ अनि पढ्छौ त्यसले हाम्रो लेखनलाई मजबुत बनाउन सहयोग गर्छ. र पछिल्लो समय कहिलेकाहीँ यी औपचारिक कार्यक्रमहरूमा आफ्ना रचनाहरू सुनाउने अनि आफ्ना विचारहरू सुनाउने र मन छोडेर जाने प्रवृत्तिका कारणबाट पनि लेखकहरू अनि गायकहरू आफ्ना सुनाउँछन् अरूको सुन्दैनन् भन्ने यो आवाजहरू सुनिन थालेका हुन्. अब हामीलाई परिवर्तन गर्नुपर्छ. साहित्य मन्जरी सुन्ने सुनाउनेहरूको सुन्ने पनि अनि सुनाउनेहरूको मजेरी हो. यही विषयलाई हामी चाहिँ एकदमै सशक्त रूपमा बढाउन चाहन्छौ र यसबाट के कुराको अभियान हो भने हामीभित्र धैर्यता हुनुपर्छ, हामीमा लगाव हुनुपर्छ र साधना हुनुपर्छ. बिना साधना केही कुराको पनि हामीले आफूले गरेका सिर्जनाहरू चाहिँ के हुन सक्छन्, अपुरो हुन सक्छन्. त्यसैले लेखकहरू साधक पनि हुन्, यो चाहिँ भ्रम नपरौं. बिना साधना कृतिहरू जन्मदैनन्. त्यो कृति, रचना, सिर्जना भन्ने कुरा चाहिँ त्यहाँ लगाव, झुकाव अनि मेहनत, परिश्रम, पसिना, आँसु, अनुभव हरेक कुराहरू मिसिएका हुन्छन्. यस अर्थमा हामीले थोरै हाम्रो प्रवृत्ति र हाम्रो व्यवहारलाई मात्रै परिवर्तन गर्यौं भने लेखकहरूप्रति, गायकहरूप्रति गरिएको यो अलिकति शंका यो चाहिँ अवश्य नै हट्नेछ भन्ने विश्वास गर्दै फेरि हामी हाम्रा श्रोताबिनलाई हामी फेरि रचना सुनाउँछौ.
0: अब
12: मेरो साथमा हुनुहुन्छ साहित्यकार विमल जीजी, उहाँका दुईवटा कृति मेरो हातमा रहेका छन्. एउटा गजल संग्रह रहेको छ हो है, र अर्को मुक्तक संग्रह रहेको छ काली. यतिन्जेल हाम्रा श्रोताबिनले केही मुक्तकहरू श्रवण गरिसक्नु भएको छ। अब भने पालो रहेको छ गजलको र म गजल श्रवणका लागि वाचनका लागि म विमलजीलाई अनुरोध गर्दछु।
0: पुनः धन्यवाद दिन चाहन्छु टुका म्याडमलाई। विशेष गरी यो मेरो जीवनको पहिलो कृति हो है, जुन चाहिँ यो गजल संग्रह यसभित्र रहेका कृति वाचन गर्नुभन्दा अगाडि म एउटा मैले केही दिन अगाडि मात्रै लेखेको यो विशेष गरी मैले चाहिँ यो गएको वैशाख 4 गते जुन हाम्रो हामी सबै नेपालीहरूले मान्ने माता औँसी को दिन चाहिँ मैले यो चाहिँ लेखेको थिएँ। यो मेरो प्रकाशित भएको छैन, म यही वाचन गर्ने अनुमति चाहन्छु। म टुहुरो भए पनि मैले कहिल्यै तिमीलाई टुहुरो बनाउने छैन, यथार्थमा जे छु म सधैँ त्यही हुनेछु, कुरो बनाउने छैन। म टुहुरो भए पनि मैले तिमीलाई कहिल्यै टुहुरो बनाउने छैन, यथार्थ जे छु म सधैँ त्यही हुनेछु, कुरो बनाउने छैन। मैले हर प्रयास गरे मन जित्नको लागि मायाले नै जति भए म भए तिमीलाई एकोर हो बनाउने छैन, यथार्थ जे छु म सधैँ त्यही हुनेछु, कुरो बनाउने छैन। सायद मेरा इच्छा मेरो मात्र थियो म जस्तै एक्लो, सायद मेरो इच्छा मेरो मात्र थियो म जस्तै एक्लो, जति दुखी भए म तिमीलाई अप्ठ्यारो बनाउने छैन, जति भए म भए तिमीलाई एकहोरो बनाउने छैन। म आफूलाई अब मलाई भन्नु केही छैन, आफैसँग थाकिसके म काटिए पनि अब तिमीलाई आरो बनाउने छैन, जति दुखी म भए तिमीलाई अप्ठ्यारो बनाउने छैन। सबै दोष लिन तयार छु गल्ती मेरो हो माया गर्नु, सबै दोष लिन तयार छु गल्ती मेरो हो मैले निस्वार्थ माया तिमीलाई गर्नु। म जिउँदै मरे पनि तिमीलाई चारो बनाउने छैन, म टुहुरो भए पनि मैले कहिल्यै तिमीलाई टुहुरो बनाउने छैन, यथार्थ जे छु म सधैँ त्यही हुनेछु, कुरो बनाउने छैन। म जिउँदै मरे पनि तिमीलाई चारो बनाउने छैन, म काटिए पनि अब तिमीलाई आरो बनाउने छैन, जति दुखी म भए तिमीलाई अप्ठ्यारो बनाउने छैन।
12: कस्तो गजब, मलाई एउटा शेर चाहिँ गजब लाग्यो कि, म काटिए पनि तिमीलाई आरो बनाउने छैन, कस्तो गजब के,
0: म काटिन तयार छु,
12: काटिन तयार,
0: म दोषी बन्न तयार छु,
12: तर
0: म दोष लिन पनि तयार छु,
12: तर
0: यो समाजले देख्ने गरेर तिमीलाई आरो बनाउन म तयार छैन।
12: कस्तो भावुक, एकदम सुन्दर, यो कसैप्रति समर्पित थियो कि?
0: जीवनमा यति धेरै उतार चढाव आयो, आफूले सोचे जस्तो आफूले चाहे जस्तो त्यो जीवनलाई सहज तरिकाले जिउन सायद आजसम्म नि पाएको छैन। सङ्घर्षको मैदानमा निरन्तर यात्रा गरिरहेको छु। जुन कुराको कमी महसुस भयो त्यो कुरालाई शब्द मार्फत साहित्यमा बदल्ने मेरो सानो प्रयास मात्रै हो।
12: भनेपछि जीवन सबैको जीवन पूर्ण हुँदैन र कहिले हामीलाई मान्छेकै अभाव हुन्छ, कहिले हामीलाई वस्तुकै अभाव हुन्छ, त्यो अभाव बीचमा पनि आफूलाई बाँच्नु र बचाउनु पर्छ। यस अर्थमा यहाँले केही कुनै वस्तु अथवा व्यक्ति केसँग संकेत गर्न खोज्नुभयो?
0: यो विशेष गरी व्यक्ति या वस्तु भन्दा पनि जीवनमा आउने उतार चढ़ावहरू यस्ता हुँदो रहेछन् कि कति कुराहरू अदृश्य हुँदो रहेछन् र त्यसलाई दृश्यमा परिणत गर्न पनि सकिँदो रहेनछ, र जुन मैले भोगिरहेको छु मैले भोगेको छु ती कुराहरू म अरू कसैले भोगुन् भन्ने पनि चाहन्न। जीवनको शुरूआतमा सबैभन्दा धेरै जसको आवश्यकता पर्छ उसैको साथ नपाउँदा उसैको माया नपाउँदा जीवन कता कता धमिलो अँधेरो अनि कुहिरोमा हराएको चरा जस्तो भइदो रहेछ। ती कुराहरूलाई पनि मैले बिर्साउनको लागि, आफैले आफैलाई भुलाउनको लागि, आफ्नो मनलाई सम्हाल्नको लागि पनि विशेष गरी शब्द मार्फत, साहित्य मार्फत लेखिरहेको छु। मैले यति कुरा मात्रै हजुर लगायत दर्शकहरूलाई पनि केही कुराहरू मनमा नै राखेर अन्य कुराहरू चाहिँ मैले यहाँ व्यक्त गरिन।
12: कस्तो एकदमै यो साहित्य भनेको के हो भने एकदम शून्यतामा पुर्याउने के। अहिले विमलजीसँग हामी संवाद गरिरहेका छौँ र उहाँको प्रस्तुति अनि उहाँको रचना वाचन अनि रचनाको त्यो छनौटको आधार अनि रचनाप्रतिको दृष्टिकोणलाई यहाँ हामीले बहस गरिरहँदा एकदम कस्तो के एकदमै शून्यतामा गए जस्तो अनि कता कता भाषिए जस्तो, कता कता रित्तो भए जस्तो, कता कता पूरा भए जस्तो यस्तो महसुस भइरहेको छ। यस अर्थमा पनि यहाँको यो लेखनीलाई, यो साधनालाई फेरि पनि म सम्मान व्यक्त गर्दछु। र अब यहाँले मुक्तक लेख्नुहुन्छ अनि गजल लेख्नुहुन्छ। भर्खरै यो काली नामक मुक्तक संग्रह बजारमा आइसकेको छ र यदि यहाँले आफूलाई मुक्तक यहाँलाई मुक्तक पढ्न इच्छा छ र रुचि छ भने यो काली मुक्तक आफ्नो प्रति सुरक्षित राख्नुहोला भन्ने अनुरोध गर्दछु भने उहाँको पूर्व प्रकाशित कृति रहेको थियो हो है यो गजल संग्रह, यो पनि यहाँले लिन सक्नुहुनेछ, राधा स्टेसनरीबाट प्राप्त हुन सक्नेछ। यहाँलाई आवश्यक परेको खण्डमा त्यहाँबाट यो कृति लिएर पढ्न सक्नुहुनेछ भन्ने अनुरोध गर्दै अब फेरि हामी संवादमा जोडिन्छौं। यहाँले मुक्तक लेख्नुहुन्छ, मुक्तक र गजल त लगभग यहाँको यो जुन कलाकारिता छ, गीत संगीत प्रति छ नि, त्यसमा यो गे विधाभित्र पर्छ, गायनमा पनि यसले सहयोग गरेको छ। यस बाहेक अन्य विधामा पनि यहाँको कलम चल्छ कि?
0: धन्यवाद। मैले पछिल्लो समय यसै कार्यक्रम मार्फत जानकारी गराउन चाहे, मैले अहिले पछिल्लो समय एउटा उपन्यास लेखिरहेको छु
12: भनेपछि आख्यानमा पनि यहाँको लेखन
0: प्रयास जारी छ, प्रयास गर्दैछु। झण्डै आजको मितिसम्ममा मैले 1800 पेज जति लेखेको छु। त्यसलाई मूर्त रूप दिँदाखेरि, पाण्डुलिपि तयार गर्दाखेरि करिब 700 पेजको हाराहारीमा निकाल्ने मैले एउटा प्रयास गरिरहेको छु। हेरौँ समयले कतिको साथ दिन्छ।
12: हामी चाहन्छौ त्यो छिटै पुरा होस् र हाम्रो हातमा आओस् र हामीले पढ्न पाऊ भन्ने चाहन्छौ।
0: मैले अघि थोरै अघि पनि मैले कुरा थोरै उठाएको थिएँ, एउटा सर्जकले, एउटा स्रष्टाले, एउटा लेखकले वर्षौंको मेहनत जब प्रकाशित भएर लोकार्पण भइसकेपछि जन जनको हातमा पर्छ, एकचोटि अगाडिको कभर पेज मात्रै हेरेर बीचका एक दुई पान्नाहरू मात्रै पढेर तुलना गर्ने गरिन्छ। मैले कार्यक्रम मार्फत सम्पूर्ण स्रष्टा सर्जकको आवाजलाई आफ्नो आवाजमा जोड्दै कमसेकम हामीले त्यो किताबहरू, ती लेखहरू, ती रचनाहरूलाई पूर्ण रूपमा अध्ययन गरेर सल्लाह सुझाव दिनुहोला। सर्जकको उसले के सोचेर लेखेको हुन्छ, आम दर्शकमा जाँदाखेरि उनीहरूको बुझाइ के हुन्छ, त्यो बुझाइ र भोगाईको बीचको अन्तरङ्ग हुँदाखेरि पनि धेरै लेखहरू गुमनाम भएका, ती अदृश्य भएका हामीले देखेका छौं। एउटा स्रष्टाले सानो मेहनत गरेर त्यो लेखेको हुँदैन, हामीले त्यसरी बुझ्नको लागि र हौसला प्रदान गर्नको लागि पनि म एकदम अनुरोध गर्न चाहन्छु।
12: लेखकहरू एउटा विचार, दृष्टिकोण, एउटा मापदण्ड, सिद्धान्त होइन, मत, अभिमत र अनुभवमा आधारित भएर लेख्छन् अनि पाठकले त्यही रचनालाई, त्यही विषयलाई फरक तरिका पनि बाट पनि बुझ्न सक्छन् र यो बीचको बुझाइ र लेखाइ बीचको अन्तराललाई बहस गर्न पाइयो, विश्लेषण गर्न पाइयो भने फेरि लेखकले नयाँ सिर्जनामा ती देखिएका कमी कमजोरीहरूलाई सुधार्दै पुनः चाहिँ आफ्नो लेखनीलाई मजबुत गराउन सक्छन् अवश्य पनि। यो कुरा पाठकहरूमा पनि मैले अनुरोध गरे र आज हामीले सुनिरहेका छौं साहित्यकार विमल जीलाई र उहाँको दुईवटा कृतिबाट अनि उहाँको फुटकर रचनाहरू पनि हामी सुनाइरहेका छौं, उहाँबाटै सुनिरहेका छौं। यहाँहरूलाई साहित्य मञ्जरी कस्तो लागिरहेको छ? पक्कै पनि आजको साहित्य मञ्जरी विशेष लागेको हुनुपर्छ, किनकि हामीले साहित्य मञ्जरीमा अझ विशेष गरेर लोक गायक पनि हुनुहुन्छ अनि साहित्यकार पनि हुनुहुन्छ, तर आज हामीले गीत संगीतका कुरा भन्दा पनि साहित्य नेपाली भाषा र साहित्यका कुराहरूलाई जोडिरहेका छौं। अझ त्यसमा पनि विशेष गरेर आज हामी मुक्तक र गजलका रचनाहरू मुक्तक तथा गजल रचनाहरू सुनिरहेका छौ, सुनाइरहेका छौ। पक्कै पनि यहाँहरूलाई पनि आजको कार्यक्रम विशेष लागिरहेको छ भन्ने विश्वास लागिरहेको छ मलाई। अब मैले थोरै यहाँको जीवन दैनिक जीवनसँग सम्बन्धित भएर कुरा गर्न चाहे। यहाँ लेख्नुहुन्छ, गाउनु पनि हुन्छ, नाच्नु पनि हुन्छ, कलाकार पनि हुनुहुन्छ, एकदमै धेरै चाहिँ बहुमुखी प्रतिभाको धनी हुनुहुन्छ। तर यी सबै भइरहँदा पनि हाम्रो एउटा जीवनको पाटो हुन्छ नि, एउटा लय हुन्छ नि, जीवनको लय फेरि अर्कै बनिरहेको हुन्छ। एउटा परिवार, समाज होइन, आफन्त, साथीभाइ, इष्टमित्र सँगसँगै एउटा जीवनको छुट्टै लय हुन्छ। पेसाको रूपमा मैले बुझ्न चाहे, यहाँ चाहिँ के गर्नुहुन्छ?
0: धन्यवाद म्याडम। मेरो यही साहित्यसँग एकदम मिल्ने खालको, विशेष गरी म चाहिँ यो कमर्सियल आर्टिस्ट, व्यावसायिक लेखन काम गर्छु। मेरो खैरेनी पसल पनि छ, विमर्शन विश्वास आर्ट, जहाँ लेखाइ सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ, चित्र बनाउनेदेखि लिएर लेख्ने र अन्य जुन चाहिँ लेखनसँग सम्बन्धित सबै कामहरू पनि मैले त्यसलाई पनि सँगसँगै जोडेर रहेको छु। एउटा चित्र बनाउँदाखेरि अदृश्य भावहरू जसरी जीवनमा प्रस्तुत हुन्छ, त्यसरी नै आफ्नो जीवनलाई पनि एकदम व्यस्त राख्ने, निरन्तर मिहिनेत गर्नुपर्छ भन्ने सबैभन्दा खुसी काम हो भन्ने पनि बुझ्छु र आफ्नो कामलाई, कामप्रति म एकदम आफू खुसी पनि छु र निरन्तर यही काममा झन्डै 22 वर्षदेखि मैले निरन्तर रूपमा यो कमर्सियल आर्टिस्टको रूपमा पनि आफूलाई एउटा स्थापित गराएको छु र बाँकीका दिनहरू पनि म निरन्तर यो आफूले सकेसम्म चाहिँ यो आफ्नो कला पेसालाई निरन्तर आफूसँगै अगाडि बढाउने छु भन्ने वचनबद्ध पनि छु।
12: एकदम गजब होइन। यहाँको जीवन दैनिकी चाहिँ कस्तो भने, त्यो पनि साहित्यसँग जोडिने के, त्यो पनि भाषासँग, त्यो पनि कलासँग, त्यो पनि संगीतसँग जोडिने, अचम्मैको के, सबै कुराको सम्मिश्रण एकदम। एउटा मैले चाहिँ के भन्न उपनाम दिन मन लाग्यो भने, यहाँको जीवन नै एउटा कलात्मक जीवन जस्तो लाग्यो के, कता कता रङहरू भरिरहँदा होइन, आर्टिस्ट होइन, अब क्यानभासमा चित्रहरू कोरिरहँदा अथवा कुनै साइन बोर्डहरूमा चित्र बनाइरहँदा पनि यहाँलाई त कता कता गुनगुनाउँदै पनि चित्र बनाउन पाउने
0: होइन,
12: एउटा साहित्यिक रचना मुक्तकै गाएर पनि चित्र बनाउन पाउने, एकदमै मिल्दो के, कस्तो पेसा रोज्नु भएछ के, आफ्नो जीवनलाई पनि, जीवन गतिलाई पनि अगाडि बढाउन पाइने, आफ्नो रुचिलाई पनि अगाडि बढाउन पाउने पेसा रोज्नु भएको रहेछ।
0: मेरो यो सुरुवाती चरणमा म थोरै कुरा जोड्न चाहन्छु। यो मैले म कक्षा 5 पढ्दै गर्दाको चाहिँ मलाई सानो मलाई याद आयो, स्मरण आयो, घरबाट करिब 9:30 घरबाट विद्यालयको लागि निस्केको, विद्यालय पुग्नुभन्दा केही मिटर अगाडि मात्र एउटा भित्ते लेखन पोखराबाट, त्यो बेलामा करिब यो 53-54 सालतिरको कुरा हो, एउटा भित्त लेखनमा साम्बिगल बियरको चाहिँ विज्ञापन हस्तलेखन साथीहरूले गरिरहनु भएको थियो, अग्रज दाईहरूले, मैले उहाँहरूलाई चिन्थिन, त्यो लेखेको देखेपछि म विद्यालय नै नगइकन म त्यही लेखेको हेरेर बसे, त्यहाँबाट मलाई प्रेरणा मिल्यो र मैले अघि नै मैले भने जस्तै कुनै गुरु बिना नै मैले त्यो लेखन कार्यलाई पनि अगाडि बढाएर एउटा राम्रो कमर्सियल आर्टिस्टको रूपमा पनि मैले शुक्ला गण्डकीमा आफूलाई स्थापित गर्न सकेँ
12: भनेपछि हजुरभित्र अन्तर्हृदयमा सल्बलाएको अभिष्ट रुचिलाई चाहिँ होइन जुन प्रकारको रुचि नै मान्नुपर्छ त्यो रुचि चाह होइन लाई चाहिँ यहाँले चाहिँ यसरी चाहिँ पक्राउनु भयो कि जहाँ भनिन्छ गुरु भनेको पानी हो गुरु भनेको हावा हो माटो हो ढुङ्गा हो होइन हरेक वस्तु चाहिँ हाम्रा गुरु हुन् कि हामी जहाँबाट जे सिक्छौ जुन बेलामा जस्तै भित्ती लेखन कार्यक्रम भइरहँदा यहाँलाई चाहिँ त्यो कुराले जागृत गरायो नि त म पनि केही चित्र बनाउन कोर्न सक्छु क्यानभसमा म रङहरू भर्न सक्छु भनेर त्यो चेतना सल्बलायो कि यस अर्थमा हाम्रा गुरुहरू सजीव मात्रै छैनन् निर्भित वस्तुहरू यी सबै सम्पूर्ण सराचर गुरु नै हुन्
0: अनि मलाई साथ दिनु त्यही भएर सहयोग दिनुहुने प्रेरणा दिनुहुने ती सबै अदृश्य शक्तिहरूप्रति पनि म एकदम नमन व्यक्त गर्न चाहन्छु जुन मलाई अदृश्य शक्तिको रूपमा पनि उहाँहरूले मलाई साथ दिनुभयो सहयोग गर्नुभयो मेरो मेहनतलाई अझै रङ ल्याउनको लागि उहाँहरूले दिनुभएको कति वचन रूपी शब्दहरूले पनि मलाई अझै प्रेरणा दियो जसको कारणले गर्दाखेरि आज आफूलाई समाजमा आफ्नो ठाउँमा एउटा छुट्टै पहिचान बनाएर बस्न पनि सफल भएको छु ती सबै मनहरूप्रति पनि म यसै कार्यक्रम मार्फत एकदम धन्यवाद व्यक्त गर्न चाहन्छु
12: समग्रमा अब हामी लगभग कार्यक्रमको अन्ततिर आइसकेका छौँ बोल्दा बोल्दै विमलजी यस्तो बहुमुखी प्रतिभाको धनी व्यक्तिलाई बोलाउन पाएको आज हामी बोल्दा बोल्दै धेरै समय हुँदा पनि त्यस्तो अप्ठ्यारो महसुसै भएन समय धेरै नै गुज्रिसकेको रहेछ तर पनि साहित्य संवाद भएको हुनाले साहित्य मञ्जरीमा साहित्य संवाद भएको हुनाले अब हामी एउटा गजल सुन्छौँ त्यसपछि हामी बिस्तारै बिट मार्न पर्छ
0: मैले विशेष गरी अब गजल भन्दा नि दुईटा मुक्तक मलाई अति नै मनपर्ने म मुक्तकलाई नै समावेश गरौं कि भन्ने लाग्यो समय एकदम कम भएको कारणले गर्दाखेरि पनि जुन मलाई एकदम आफैलाई पनि त्यो सुन्दाखेरि पनि मलाई सिरिङ्ग भएको कता कता चाहिँ एकदम त्यो भित्रै मनदेखि नै त तरङ्ग बज्ने एउटा संगीतको चाहिँ राग आएको हो कि एउटा राम्रो गायकले निकालेको आलाप हो कि भन्ने पनि त्यो मैले एकदम महसुस गर्छु म त्यो मुक्त चाहिँ भन्दा पनि म विशेष गरी गजल नै वाचन गर्ने अनुमति चाहन्छु आँखा खोल्दा बन्द गर्दा तिमीलाई देखे आँखा खोल्दा बन्द गर्दा तिमीलाई देखे रसाएको आँखा पनि तिम्रै यादमा सेखे आँखा खोल्दा बन्द गर्दा तिमीलाई देखे रसाएको आँखा पनि तिम्रो यादमा सेके सर्त यस्तो थियो टुका म्याडम सर्त यस्तो थियो टुका म्याडम सर्त यस्तो थियो एकै शब्दमा खुसी लेख्ने साथीहरू किताबको पान्ना पल्टाउन थाले मैले तिम्रो नाम लेखे आँखा खोल्दा बन्द गर्दा तिमीलाई देखे रसाएको आँखा पनि तिम्रै यादमा सेके सर्त यस्तो थियो एकै शब्दमा खुसी लेख्ने साथीहरू किताब पल्टाउन थाले मैले तिम्रो नाम लेखे
12: मैले तिम्रो नाम
0: नाम लेखे
12: कस्तो प्रेमी कस्तो सुन्दर कसैका लागि समर्पित हो कि
0: जो मेरो मनमा बसेर प्रत्येक सासमा मलाई धड्कन दिने काम भएको छ म उसैप्रति यो समर्पित गर्न चाहन्छु
12: उहाँ भाग्यमानीलाई पनि धेरै सम्मान छ मुक्तक पनि सुन्यौं हामीले अब हामी लगभग कार्यक्रमको अन्ततिर आइसकेका छौं यहाँले आफ्नो पेसा अनि दैनिक जीवन अनि आफ्नो कला साहित्य अनि यहाँको चित्रकारितालाई पनि सँगसँगै लैजानु भएको छ भनेपछि यस्तो बहुमुखी प्रतिभालाई हामीले बोलाउन पायौं यस अर्थमा पनि साहित्य मञ्जरी अनि रेडियो डोबराई टिम सबै हामी एकदमै खुसी रहेका छौं खुसी व्यक्त गर्दै अब हामी लगभग समयलाई यो कार्यक्रमलाई बिट मार्ने सन्दर्भमा जुटिरहेका छौं अन्तमा जाँदा जाँदै केही छ
0: धन्यवाद टुका म्याडम सर्वप्रथम त यो रेडियो डोबराई 103.8 मेगाहर्ट्ज को साहित्यिक मञ्जरी कार्यक्रममा मलाई बोलाएर यो कार्यक्रम मार्फत अझै मलाई चिनाउने मेरो एउटा छुट्टै पहिचान बनाउने एउटा भूमिका खेल्नुभयो म हजुरप्रति आभार व्यक्त गर्न चाहन्छु मेरो यो दोस्रो कृति काली मुक्तक मेला हजुरकै अध्यक्षतामा हामीले 2082 माघको 24 गते शनिबारका दिन गर्न सफल भएका थियौं। पुनः यहाँलाई त्यो दिनको स्मरण गर्दै धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि यहाँसँग निरन्तर जोडिएर प्रत्यक्ष अप्रत्यक्ष रूपमा यहाँहरूले मलाई आफ्नो अभिभावक हुनुहुन्छ, मेरो यहाँ पक्कै पनि अभिभावक हुनुहुन्छ, हजुरले एउटा अभिभावकत्व ग्रहण गरेर मलाई पनि एउटा शिष्य बनाएर साथमा लिएर हिँड्नुहुनेछ, अगाडि बढाउनुहुनेछ, मेरा कमी कमजोरलाई सही तरिकाले संरक्षण गर्नको लागि मद्दत गर्नुहुनेछ भन्ने पनि अपेक्षा व्यक्त गर्न चाहन्छु। र जाँदाखेरि एउटा अन्तिम एउटा मुक्तक यहाँहरूमा प्रस्तुत गरेर म पनि मुक्तकसँगै आफ्ना भनाइहरू अन्त्य गरेर विदा हुने अनुमति चाहन्छु र सम्पूर्ण दर्शक श्रोतालाई धन्यवाद दिन पनि चाहन्छु। सदैव यहाँहरूको साथ सहयोगको अपेक्षा गर्दछु। खुल्ला तिम्रो कपाल कहिल्यै दबाव हुन दिन्न, खुल्ला तिम्रो कपाल कहिल्यै दबाव हुन दिन्न, तिम्रो दिलमा मायाको कहिल्यै अभाव हुन दिन्न, खुल्ला तिम्रो कपाल कहिल्यै दबाव हुन दिन्न, तिम्रो दिलमा माया कहिल्यै अभाव हुन दिन्न, ओठको लाली त भन्न सक्दिन काली, ओठको लाली त भन्न सक्दिन मेरी काली, ओठको लाली त भन्न सक्दिन मेरी काली, आँखाको गाजल कहिल्यै खराब हुन दिन्न, खुल्ला तिम्रो कपाल कहिल्यै दबाव हुन दिन्न, तिम्रो दिलमा माया कहिल्यै अभाव हुन दिन्न। हस्, धन्यवाद।
12: तिम्रो दिलमा अभाव कहिल्यै हुन दिन्न, एकदमै यो सुन्दर मुक्ता रहेको थियो मुक्तको। हार्दिक धन्यवाद छ विमलजीलाई र यतिन्जेल हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता दिनलाई पनि हार्दिक आभार व्यक्त गर्दछौ। आजको साहित्य मञ्चरी यहाँहरूलाई कस्तो लाग्यो? आफ्ना रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्न नबिर्सनुहोला है भन्दै आजका हाम्रा आमन्त्रित व्यक्तित्व हुनुहुन्थ्यो विमलजीसी, उहाँप्रति पनि हार्दिक सम्मान सहित आभार प्रकट गर्दछु। उहाँको व्यस्त समयलाई हामीले लियौं, यस अर्थमा पनि रेडियो ढोलबराईको तर्फबाट हार्दिक आभार सहित सम्मान व्यक्त गर्दछौ भने साहित्य मञ्जरीको तर्फबाट पनि हार्दिक आभार सहित सम्मान व्यक्त गर्दै प्रविधिमा साथ दिने लक्ष्मीजीप्रति आभार प्रकट गर्दै यहाँहरूकै सहयात्री म टुकादेवी पौडेल पनि साहित्य मञ्जरीबाट ओझेल गर्दछु। जय साहित्य।
13: बाबु हजारो छ, टच बालेर जाऊ।
14: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
13: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
14: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
13: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
14: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
13: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
15: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13195 र 98467 15368।
18: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 98568832 र 98460038302।
18: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
19: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
18: तिमी पनि यसो बुझ्ने गर न।
3: पालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 98568832 र 98460।

0: खोजु त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
6: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
3: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856534497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
7: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रममा चाहिने जानकारी,
7: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0162549493552549494578।
1: हुँदा हिजै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, हाम्रा सेवाहरू,
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्।

0: गण्डकी मेडिकल हल दुलेगौंडा माछापुच्छ्रे बैंक ठीक पारिपत्ती फोन 0665930369।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9864023420।
4: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: ढोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।

0: नमस्कार रेडियो ढोर बारा हित तीन दशमलव आठ मेगाहर्ज को राति दस बजे ढोर बारा हाइलाइट्स में समाचार कक्षबाट लक्ष्मी सुनार को स्वागत छ। ढोर बारा हाइलाइट्स में अब समाचार सुन्नुहोस्। राष्ट्रीय स्वतन्त्र पार्टी रासपा गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। यसअघि महासचिव रहनुभएका त्रिपाठी आफ्ना तीन प्रतिस्पर्धीलाई पछि पार्दै सभापति चुनिनु भएको हो। त्रिपाठीले 234 मत पाउँदा उहाँका प्रतिस्पर्धी राजन गौतमले 182 मत, माधव कडेले 11 मत र हरिबहादुर कार्कीले 2 मत पाउनु भएको छ। कार्कीले अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिनुभएको थियो। शुक्रबार राति 11 बजेतिर शुरू भएको मतदानको नतिजा शनिबार बिहान सार्वजनिक भएको हो। पोखरा महानगरपालिका वडा नम्बर 25 त्रिपाठी निवर्तमान सभापति गौतम सहितलाई हराएर सभापति बन्नुभएको हो। गौतम नवलपरासी बर्दघाट स्टुस्त पूर्वको क्षेत्र नम्बर एकबाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुनुहुन्छ। सभापतिको उम्मेद्वार कडेल अघिल्ला प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर 2 उम्मेद्वार बनी उपविजेता बन्नुभएको थियो। कार्की भनी अटेरी अभियान हुँदै राजसभा प्रवेश गर्नुभएको हो। गण्डकी प्रदेश समिति सदस्यका लागि 51 जनाले उम्मेद्वारी दिएका थिए। क्षेत्रगत प्रदेश सदस्यतर्फ बागलुङ एकका मीना शर्मा, आचार्य गोर्खा एकबाट मनोज गुरूङ, गोर्खा 2 बल बहादुर घली, लमजुङबाट विजय पराजुले, म्याग्दीबाट तारा बहादुर कार्की र तनहु एकबाट सूर्यमणि पौडेल निर्विरोध हुनुभएको थियो। प्रदेश समावेश सदस्यमा खस आर्य महिलाबाट सीता कुमारी आर्य, कृष्ण कुमारी अधिकारी र राममाया बास्कोटी निर्विरोध बन्दा मुस्लिम महिलाबाट समीउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपंगता भएका खस आर्यबाट यदुनाथ सिग्देल समेत सर्वसम्मत चिनिनु भएको छ। चार सदस्यीय सभापतिले मनोनयन गर्न पाउने व्यवस्था छ। गण्डकी प्रदेशको अधिवेशनमा 780 प्रतिनिधि रहनु भएको थियो। आधुनिकताको तीव्र प्रभाव र पुनस्थानान्तरणको अभावमा भाषा, संस्कृति र ऐतिहासिक पहिचान ओझेलमा पर्न थालेपछि तनहुँमा भूजेल समुदायका बासिन्दा जागरूक हुन थालेका छन्। मौलिक सांस्कृतिक धरोहर संकटमा पर्न थालेपछि यसको संरक्षण र संवर्धनका लागि समुदाय स्तरबाटै स्वत स्फूर्त रूपमा सक्रियता देखिन थालेको हो। भूजेल समाज सेवा समिति तनहुँको आयोजनामा देवघाट गाउँपालिका एक बसेनी टारमा शनिबार विशेष सांस्कृतिक प्रदर्शन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नयाँ पुस्तालाई पुर्खाको गौरवमय संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा भूजेल समुदायका विभिन्न 8 टोलीले ऐतिहासिक पहिचान बोकेको चुड्का र कौरा नाच प्रस्तुत गरेका थिए। आफ्नो मौलिकता रक्षाका लागि आयोजित यस कार्यक्रमका लागि देवघाट गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो भने वपुको रकम स्थानीय समुदाय आफैले चन्दा संकलन गरेर जुटाएका थिए। कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले मौलिक भाषा र संस्कृति मेटिए सिङ्गो जाति र यसको इतिहास नै संसारबाट नमेटुन हुने मार्मिक धारणा व्यक्त गर्नुभएको छ। भूजेल समाज सेवा समिति तनहुँका अध्यक्ष पृथ्वी भूजेलले नयाँ पुस्तामा परम्परागत संस्कृति र पहिचानप्रतिको आत्मसम्मान गर्दै जाँदा मौलिक संस्कार र लोक परम्परा इतिहासको पानामा मात्र सीमित हुने जोखिम बढेकाले पुस्तान्तरणका लागि यो अभियान शुरू गरिएको बताउनुभएको छ। पोखरा नारायणगढ सड़क खण्डको बुद्ध सिंह मार्ग अन्तर्गत घुमाउनी स्थित त्रिशुली नदीमा निर्माण शुरू गरिएको मोटरेबल पुलमा सरकारको लगानी बालुवामा पानी सरह भएको छ। हाल निर्माण भइरहेको स्थानमा पुनः पुल निर्माण गर्न नसकिने प्राविधिक निष्कर्ष निकालियो। निर्माण व्यवसायीको चरम ढिलासुस्तीले गर्दा गत वैशाख 29 ठेक्का सम्झौता पनि रद्द गरिएपछि एतिन्जेलको सम्पूर्ण लगानी स्वाह हुने भएको छ। सडक डिभिजन कार्यालय दमौलीमा सिनियर डिभिजन इन्जिनियर राजीव श्रेष्ठका अनुसार हालको स्थानमा पुल निर्माण सम्भव नभएपछि त्यसभन्दा केही तल सेतीमादी र त्रिशुले नदीको संगम स्थल सेती दोबन आसपास नयाँ पुल निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढ़ाएको छ। यससँगै विगतमा गरिएको 36% भौतिक प्रगति र त्यसमा खर्च भएको रकम समेत उपयोगविहीन हुने अवस्था सिर्जना भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा नयाँ पुल निर्माणका लागि 15 करोड़ रूपियाँ विनियोजन गरेको छ। यसले स्थानीयवासीमा नयाँ आशा जगाएको भए पनि विगतको काम रूप अलपत्र परिएकोले उनीहरू पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्। वर्षौंदेखि पुलको अभाव झेल्दै आएका स्थानीयवासीमा अब बन्ने पुल समयमै सम्पन्न होला कि नहोला भन्ने आशंका कायमै छ। भूमि प्रशासन कार्यालय मनङमा कार्यरत नायब सुब्बा ज्ञानराज कडेल 40,000 रूपियाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार सेवाग्राहीबाट घुस माग गरेको भन्ने उजुरी र सूचनाका आधारमा निगरानी गरेको थियो। सोही क्रममा कडेललाई कार्यालय परिसरबाटै 40,000 रूपियाँ घुस रकमसहित पक्राउ गरिएको हो। खान तलासीका क्रममा उनीबाट स्रोत नखुलेको थप 21,070 रूपियाँ पनि बरामद भएको आयोगले जनाएको छ। उक्त रकमको स्रोत बारे समेत अनुसन्धान भइरहेको छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले सेवाग्राहीको उजुरीका आधारमा नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाएको जानकारी दिनुभएको छ। करेल विरूद्ध भ्रष्टाचार निवारण ऐन अनुसार आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाइएको आयोगले जनाएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्शल आर्ट फेस्ट फेस्टिभल 2083 शुरू भएको छ। खेलकुद गतिविधिलाई थप व्यवस्थित समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यका साथ आयोजित महोत्सव शनिबारदेखि औपचारिक रूपमा शुरू भएको हो। महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले खेलकुदलाई स्वास्थ्य अनुशासन र व्यक्तित्व विकासको महत्वपूर्ण आधारको रूपमा व्याख्या गर्नुभएको छ। विद्यालय तहदेखि नै खेलकुदको विकास र प्रवर्धन गर्न सके भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाड़ी उत्पादन गर्न सकिने उहाँले बताउनु भएको छ। महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले चालू आर्थिक वर्षका बाँकी खेल गतिविधिलाई समेट्न महोत्सव आयोजना गरिएको बताउनु भएको छ। आगामी वर्ष पनि खेल क्षेत्रलाई विशेष प्राथमिकता दिइने उहाँको भनाई थियो। पुतली बजार प्रज्ञा प्रतिष्ठान स्याङ्जाले साहित्य कला र संगीत क्षेत्रमा योगदान पुर्याएका तीनजना स्रष्टालाई प्रज्ञा सम्मान प्रदान गरेको छ। पुतली बजार नगरपालिकामा आयोजित समारोहमा प्रतिष्ठानले पुतली बजार तीनका कवि अनन्त श्रेष्ठ, पुतली बजार सातका समालोचक असफल गौतम र पुतली बजार चौधकी लघुकथाकार लक्ष्मी रेग्मी खनाललाई जनाही 20,000 रूपियाँ नगद सम्मान पत्र र दोस्तल्ला सहित सम्मान गरेको हो। पुताली बजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी, प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, उपकुलपति दुर्गा बहादुर शाह बाबा र सदस्य सचिव बाबुराम बरालले सम्मान अर्पण गर्नुभएको थियो। कार्यक्रममा नगर प्रमुख रेग्मीले प्रतिष्ठान स्थापना कालदेखि नै स्रष्टा र सिर्जना कर्मको सम्मानमा नगरपालिका प्रतिबद्ध रहेको रहँदै आएको बताउनुभएको छ। आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने उहाँले उल्लेख गर्नुभएको छ। तनहुको बन्दीपुर गाउँपालिका एक बानियाटार स्थित एक कुखुराको खोरमा फँसेको चितुवालाई डिभिजन वन कार्यालय तनहुको उद्धार टोलीले सकुशल उद्धार गरेको छ। स्थानीयवासीले कुखुराको खोरभित्र चितुवा देखेपछि डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुन साथ शुक्रबार खटिएको प्राविधिक तथा वनकर्मीको टोली घटनास्थल पुगेर चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिई उद्धार गरेको हो। उद्धार गरिएको चितुवालाई हाल डिभिजन वन कार्यालय तनहुको उद्धार कक्षमा राखिएको छ। चितुवाको स्वास्थ्य अवस्था, उमेर तथा शारीरिक अवस्थाको परीक्षणपछि उपयुक्त प्राकृतिक वन वासस्थानमा छाड्ने प्रक्रिया अघि बढ़ाइने डिभिजन वन कार्यालयका प्रमुख मनोज राणा भट्टले जानकारी दिनुभएको छ। प्रमुख राणा भट्टका अनुसार वन्य जन्तुहरू खाद्यान्नको खोजी, प्राकृतिक वासस्थानमा आएको परिवर्तन तथा वन क्षेत्र आसपास बढ़दो मानवीय गतिविधिका कारण कहिलेकाहीँ बस्ती क्षेत्रमा प्रवेश गर्ने गरेका छन्। वर्षेम शुरू भएसँगै प्राकृतिक स्रोतको दोहन र नदी कटनको जोखिम न्यूनीकरणका लागि तनहुको भीमत नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ। नगरपालिकाले शुक्रबार एक जारी सूचना जरूरी सूचना जारी गर्दै नगर क्षेत्र भित्रका सबै नदी तथा घाटहरूबाट बालुवा गिट्टी र ढुंगा उत्खनन गर्न प्रतिबन्ध लगाएको हो। चालू आर्थिक वर्ष 2082-83 नगरपालिकाले आय ठेक्का लगाएका सेती नदी किनारका कैसेनी घाट, सिस्नेरी घाट, दबल्याङ घाट, झकास घाट र गेरुवा घाट लगायत अन्य सबै घाटहरूमा असार 1 गतेबाट उत्खनन र संकलनका कार्य पूर्ण रूपमा बन्द हुनेछन्। उक्त मितिपछि कसैले नियम विपरीत नजिजाने पदार्थ उत्खनन वा ओसार पसार गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कानूनी कार्यवाही गरिने नगरपालिकाले सूचित गरेको छ। हवस् त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबारे हाइलाइट आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654-14-100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
3: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल एस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
4: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
4: प्रधान अध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ। सिप सिकौं, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
3: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
4: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
3: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
4: सम्पर्क दुलेगौंडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9850602446।
5: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ,
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-602
9: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
10: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9868161887।
11: अहिले के सुन्ने भनेको
12: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
11: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
12: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देशीय सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको पुरा सुन्नु पर्दैन
11: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
12: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देशीय सहकारी संस्था लिमिटेड
13: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
14: ए दाई पनि घरै हुनुहुँदो रहेछ त खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
15: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
11: ए हो र हस् दाई म आजै जान्छु
12: हजुर यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
16: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
17: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
14: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
17: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो जुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोप्राइटर कीर्तिमान थापा मगर
11: कहाँ जाने
15: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट मयाम चिसापानी
11: अनि बिचमा नझर्ने
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
11: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
12: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
18: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
18: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
18: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
18: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
12: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
18: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
12: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
18: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
12: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
19: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
20: 24 घंटा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
21: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
22: धोरबाराही हाइलाइट्सको साथमा
23: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
22: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841-49-304।
24: नमस्कार, बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट। भारत नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौँमा उच्च स्तरीय बैठक सम्पन्न, कांग्रेसको संस्थापन इतर पक्ष फेरि प्रदेश फेलामा केन्द्रित हुने। भारतीय पर्यटकको आगमनसँगै पर्यटकीय राजधानी पोखरा यति बेला भरिभराव, पर्यटकले होटल भरिएपछि व्यवसायीहरू खुशी, रासोपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी। बादलबाट जोगिने खुर्सानी खेतीतर्फ स्याङ्जा भिरकोटका किसान आकर्षित, बुटवल नारायणगढ़ सड़क खण्ड अन्तर्गत नवलपुर खण्डमा जेब्रा क्रस निर्माणको काम हुँदै। बंगलादेशमा मे महिनामा यातायात सम्बन्धी दुर्घटनामा 671 जनाको मृत्यु र फिफा विश्वकप फुटबलमा आज बिहान 4 खेल हुँदै। अब पूरा समाचार सुन्नुहोस्। भारत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति समीक्षा तथा रेल क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले काठमाडौँमा उच्च स्तरीय बैठक सम्पन्न भएको छ। जेठ 28-29 गते काठमाडौँमा आयोजित बैठकमा भारत नेपालबीचको 10 परियोजना निर्देशक समिति र 8 संयुक्त कार्यदल बैठक सम्पन्न भएको हो। बैठकमा सञ्चालनमा रहेका भारत नेपाल सीमापार रेल सम्पर्क परियोजनाको कार्यान्वयन अवस्था, निर्माण प्रगति तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो। यसका साथै रेल क्षेत्रको समग्र द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षबीच छलफल भएको थियो। दुवै देशका प्रतिनिधिमण्डलले सीमापार रेल सञ्जाल विस्तारले नेपाल भारत बीचको व्यापार, आवागमन, पर्यटन तथा जनस्तरको सम्बन्धलाई अझ मजबूत बनाउने विश्वास व्यक्त गरेका थिए। बैठकमा रेल पूर्वाधार विकास, प्राविधिक सहकार्य र भविष्यका सम्भावित परियोजनाबारे समेत विचार विमर्श भएको जनाइएको छ। नेपाल र भारतबीच जयनगर कुर्था बिजलपुरा रेलमार्ग सञ्चालनमा आइसकेको छ भने थप सीमापार रेल सम्पर्क परियोजनाहरू कार्यान्वयनको विभिन्न चरणमा रहेका छन्। यस्ता परियोजनाले दुई देशबीचको भौतिक पूर्वाधार सञ्जाल विस्तारसँगै आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। नेपाली कांग्रेसको संस्थापन इतरपक्ष फेरि प्रदेश भेलामा केन्द्रित हुने भएको छ। संस्थापन पक्षसँग सहमतिको प्रयास टर्दै गएपछि प्रदेश भेलातर्फ केन्द्रित हुन लागेको हो। पूर्व सभापति शेरबहादुर देउवा तथा नेता डाक्टर शेखर कोइराला समूहले आज कोशी प्रदेश स्तरीय भेला राखेका छन्। भेला नेता कोइरालाले आह्वान गर्नु भएको हो। भेलाको प्रमुख अतिथि शेखर रहनुहुनेछ। भेलालाई विजय कुमार कच्छार गच्छदार कृष्ण प्रसाद सेटौला डाक्टर शशंक कोइराला बलबहादुर केसी एनपी साउद डाक्टर मिरेन्द्र रिजाल मीन विश्वकर्मा राजीव कोइराला लगायतले सम्बोधन गर्नुहुनेछ। देउबा र कोइराला समूहले पहिलो पटक संयुक्त रूपमा भेला गर्न लाग्नु भएको हो। यसअघि देउबा समूहले राखेको भेलामा शेखर सहभागी नहुने गर्नु भएको थियो। हिजै मात्र पनि इतर समूहले काठमाडौँमा वृहत युवा भेला राखेको थियो। काठमाडौँको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा भेलाको आयोजना गरियो कांग्रेस युवा नेता भूपेन्द्र जंग शाहीले बताउनु भएको हो। क्रियाशील सदस्यता अध्यावधिक नगराउनेहरू भेलामा सहभागी नहुने उहाँले बताउनु भएको छ। पछिल्लो समय असन्तुष्ट समूहसँग उपसभापति विश्व प्रकाश शर्माले वार्ता गर्नु भएको थियो। निवर्तमान कार्यवाहक सभापति खड्कासँग कुरा नमिलेपछि इतर समूह दबाव बढ़ाउनको लागि प्रदेश भेलामा केन्द्रित भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनु भएको छ। यसअघि महासचिव रहनुभएका त्रिपाठी आफ्ना तीन प्रतिस्पर्धीलाई पछि पार्दै सभापति चुनिनु भएको हो। त्रिपाठीले 234 मत पाउँदा उहाँका प्रतिस्पर्धी राजन गौतमले 182 मत, माधव कडेलले 11 मत र हरिबहादुर कार्कीले 2 मत पाउनु भएको हो। कार्कीले अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिनु भएको थियो। शुक्रबार राति 11 बजेदेखि शुरू भएको मतदानको नतिजा शनिबार बिहान सार्वजनिक भएको हो। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 25 त्रिपाठी निवर्तमान सभापति गौतम सहितलाई हराएर सभापति बन्नु भएको हो। गौतम नवलपरासीको क्षेत्र नम्बर 1 निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुनुहुन्छ। सभापतिका उम्मेद्वार कणेल अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर 2 उम्मेद्वारी बन्नु भएको विजेता बन्नु भएको थियो। कार्की भने अटेरी अभियान हुँदै रासोपा प्रवेश गर्नु भएको हो। गण्डकी प्रदेश समिति सदस्यका लागि 51 उम्मेद्वारी दिएका थिए। क्षेत्रगत प्रदेश सदस्यतर्फ बागलुङ एकता मीना शर्मा आचार्य, गोर्खा 1 मनोज गुरूङ, गोर्खा 2 बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहु 1 सूर्यमणि पौडेल निर्विरोध हुनुभएको थियो। प्रदेश समावेशी सदस्यमा खसारे महिलातर्फ सीता कुमारी अर्याल, कृष्ण कुमारी अधिकारी र राममाया बास बस्ताकोटी निर्विरोध बन्दा, मुस्लिम महिलाबाट समयुन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसारेबाट एजुना सिग्देल सर्वसम्मत चुनिनु भएको हो। 4 सदस्य सभापतिले मनोनयन गर्न पाउने व्यवस्था रहेको छ। गण्डकी प्रदेशको अधिवेशनमा 780 प्रतिनिधि रहेका थिए। भारतीय पर्यटकको आगमनसँगै पर्यटकले राजधानी पोखरा यति बेला भराभरा बनेको छ। लेकसाइड क्षेत्रमा पर्यटकको चहल पहल बढ्दा डुंगा सयरदेखि ट्रेकिङ गतिविधिसम्म चलायमान बनेको छ। फेवतालमा एकै दिन 5,000 भन्दा धेरै पर्यटकले डुंगा सयर गरेको डुंगा व्यवसायीहरूले बताएका छन्। त्यस्तै अन्नपूर्ण क्षेत्र लगायत आसपासका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेख उपस्थिति देखिएको छ। पर्यटकको बढ़दो चापसँगै पोखराका धेरैजसो होटल भरिभराउ भएका छन्। पर्यटकले होटल भरिभराउ भए व्यवसायहरू खुशी भएका छन्। अक्सिजन मानिने यो बेला पनि पोखरामा भारतीय पर्यटकको संख्या बढ़ेको ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनु भएको छ। यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतको रूपमा लिन सकिने उहाँले बताउनु भएको हो। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार विगत 32 वर्षको इतिहासमा यस वर्ष सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएका छन्। वैशाख नयाँ वर्ष यता बढ़ेको पर्यटकको चाप जेठको अन्त्यसम्म पनि निरन्तर रहिरहेको छ। पोखरा मात्र नभई गण्डकी प्रदेशका अन्य धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ र विभिन्न पदयात्रा मार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ। भारतमा बढ़दो गर्मी छल्न र विदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छन्। बुटुल नारायणगढ़ सड़क खण्ड अन्तर्गत नवलपुर खण्डमा जेब्रा क्रस निर्माणको काम भइरहेको छ। सड़क सुरक्षा सुदृढ बनाउने तथा पैदल यात्रीलाई सुरक्षित रूपमा सड़क वार पार गर्न सहज वातावरण सृजना गर्ने उद्देश्यले जेब्रा क्रस निर्माणको काम अघि बढ़ाइएको हो। हिजो कावासोते नगरपालिकाको विभिन्न चोक तथा बाटो क्रस गर्न बनाइएका स्थानहरूमा जेब्रा क्रस निर्माण गर्ने कार्य गरिएको छ। सड़क निर्माण कार्य अन्तिम चरणमा पुगेको हुँदा आयोजनाले सड़क सुरक्षा सम्बन्धी विभिन्न संकेत चिन्ह राख्ने काममा पनि धमाधम अगाडि बढ़ाइएको छ। आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार गैंडाकोट देवचुली र कावासोतीका विभिन्न क्रसिङ क्षेत्रहरूमा हाल जेब्रा क्रस निर्माण गर्ने काम भइरहेको छ। लामो दूरीसम्म क्रसिङ गर्ने नभएको जंगल क्षेत्रहरूमा समेत जेब्रा क्रस निर्माण गरिने उहाँले बताउनु भएको थियो। बाजो जमीन बढ़दै जानु र जंगली जनावरको त्रासका बीच किसानका लागि स्याङजाको भिरकोट नगरपालिकाले किसानलाई नयाँ विकल्प दिएको छ। परम्परागत कृषिबाट मोहभंग भएका किसानलाई सामूहिक अकबारे खुर्सानीको विकल्प दिएर नगरपालिकाले आमदानीसँग जोड़ने कोशिश गरेको छ। नगरपालिकाले संचालन गरेको खेती प्रवर्धन कार्यक्रम अन्तर्गत 9 ओडामा सामूहिक नर्सरी स्थापना गरेर अकबारे खुर्सानीको व्यवसाय खेती विस्तार गरिएको हो। नगरपालिकाका अनुसार 26 नर्सरीबाट करिब 1,04,000 बिरूवा उत्पादन गरी 270 जना किसानलाई वितरण गरिएको छ। ती बिरूवाबाट झण्डै 125 रोपनी क्षेत्रफलमा खेती विस्तार भएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले यो कार्यक्रमलाई केवल बिरूवा वितरणमा सीमित नराख्ने दावी गर्दै आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले बताउनु भएको छ। आधुनिकताको तीव्र प्रभाव र पुस्तान्तरणको अभावमा भाषा संस्कृति र ऐतिहासिक पहिचान ओझेलमा पर्न थालेपछि तनहुँमा भूजेल समुदायका वासिन्दा जागरूक हुन थालेका छन्। मौलिक सांस्कृतिक धरोहर संकटमा पर्न थालेपछि यसको संरक्षण र सम्वर्धनका लागि समुदाय स्तरबाटै स्वत स्फूर्त रूपमा सक्रियता देखिन थालेको हो। भूजेल समाज सेवा समिति तनहुँको आयोजनामा देवघाट गाउँपालिका एक वेसनी टारमा हिजो विशेष सांस्कृतिक प्रदर्शन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नयाँ पुस्तालाई पुर्खाको गौरवमय संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा भूजेल समुदायका विभिन्न 8 टोलीले ऐतिहासिक पहिचान बोकेको चुड़का र कौड़ा नाच प्रस्तुत गरेका थिए। तनहुको बन्दीपुर गाउँपालिका एक बानिया चारबाट एक वयस्क चितुवाको उद्धार गरिएको छ। डिभिजन वन कार्यालय तनहुको प्राविधिक टोलीले उक्त चितुवाको उद्धार गरेको हो। जंगलमा आहाराको कमी भएपछि खानेकुराको खोजीमा चितुवा मानव बस्तीमा पसपसेको वन कार्यालयका अधिकारीको भनाइ छ। शुक्रबार साँझ बस्तीमा अचानक चितुवा देखिएपछि स्थानीयवासी त्रसित बनेका थिए। मानिसलाई आक्रमण गर्न सक्ने जोखिम बढ़ेपछि स्थानीयले कुखुराको खोरभित्र पुगेको चितुवालाई त्यही थुन्न सफल भएका थिए। डिभिजन वन कार्यालय तनहुका प्रमुख मनोज राणा भाटका अनुसार उद्धार गरिएको चितुवालाई अहिले डिभिजन कार्यालयको दमुडी स्थित उद्धार कक्षमा सुरक्षित राखिएको छ। वयस्क चितुवा भएकाले यसलाई पुनः प्राकृतिक वातावरणमै छाडिने प्रमुख राणा भाटले जानकारी दिनुभएको छ। चितुवाको शारीरिक अवस्था र स्वास्थ्य परीक्षण गरी स्वास्थ्य स्थिति सामान्य पाइएपछि जंगलमा लगेर छाडिने उहाँले बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। गत मे महिनामा बंगलादेशमा सड़क रेल र जलमार्ग दुर्घटनामा परि कुल 671 जनाको मृत्यु भएको छ र अन्य 1,696 जना घाइते भएका छन्। बंगलादेश यात्री कल्याण समितिका अनुसार देशमा एक महिनाभित्र 613 सड़क दुर्घटनामा परि 622 जनाको मृत्यु भएको हो। सोही अवधिमा 1,652 जना घाइते भएका समितिले जनाएको छ। गत मे महिनामा 42 रेल दुर्घटनामा परि 34 जनाको मृत्यु र 29 जना घाइते भएका थिए। त्यसै गरी जलमार्गमा भएका 21 दुर्घटनामा 15 जनाको मृत्यु भएको थियो भने 15 जना घाइते भएका थिए। यसबाहेक अन्य व्यक्तिको सड़क दुर्घटनामा मृत्यु भएको हो। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज बिहान 4 खेल हुँदैछन्। आज बिहान 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को, 7:00 हाइट स्कटल्याण्ड तथा बिहान 10:00 अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। विश्वकप फुटबलमा हिजो बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको थियो। आयोजक अमेरिकाले भने विजय शुरूआत गरेको छ। लस एन्जल स्टेडियममा हिजो बिहान भएको खेलमा घरेलु टोलीले पराग्वेलाई 4-1 गोलले हराएको हो। घरेलु भूमिमा 32 वर्षपछि विश्वकप कपको पहिलो खेल खेलेको अमेरिकाले विजय शुरूआत गरेको छ। यिनै खबरहरूसँगै हामी ढोरवालाई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनुपर्यो। आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। भारत नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौँमा उच्चस्तरीय बैठक सम्पन्न। कांग्रेसको संस्थापन इतर पक्ष फेरि प्रदेशमा फेला केन्द्रित हुने। भारतीय पर्यटकको आगमनसँगै पर्यटकीय राजधानी पोखरा यति बेला भरिभराउ। पर्यटकले होटल भरिएपछि व्यवसायीहरू खुशी। रासोपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी। बादरबाट जोगिने खुर्सानी खेतीतर्फ स्याङ्जा फिरकोटका किसान आकर्षित। बुटवल नारायणगढ सड़क खण्ड अन्तर्गत नवलपुर खण्डमा जेब्रा क्रस निर्माणको काम हुँदै। बंगलादेशमा मे महिनामा यातायात सम्बन्धी दुर्घटनामा 671 जनाको मृत्यु। र फिफा विश्वकप फुटबलमा आज बिहान 4 खेल हुँदै। अवस्था यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढोरवाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 7 थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि विदा हुन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: हजुर दान गरौं।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं। धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं। सकेको गरौं, सबैले गरौं।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
25: फुकै खाए साह्रै मिठो पकाए त स्वाकै एक पाकेटले पेट भरि नि के हो भन्या अपवाकै
26: यी यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू
7: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
6: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
7: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
6: पाठेघरको मासु युटेरिनो फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880।
8: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
9: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
8: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
9: ए ल ल तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
8: प्रोप्राइटर थान प्रकाश नेउपाने 9855638878 प्रशान्त नेउपाने 9846026925।